0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचय सूर्य एफएम स्टूडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलू दुतु नगर पालिका 5 सोलू कुंभु
3: प्लीज पाइपिंग सॉल्यूशंस
4: काया कैरन शुरू गरौं मुख्य मुख्य खबर का शीर्षकहरु बाट
5: भोटेकोशी बाढीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़कमा यातायात सञ्चालन सड़क सञ्जाल पुनर्निर्माणमा बेलीब्रिज अभाव झण्डै 60 बेलीब्रिज आवश्यक पर्ने अनुमान
4: कांग्रेसमा पदाधिकारी संख्या बढाउने तयारी कार्य समितिमा नव युवाको आकांक्षा महाधिवेशनमा 7700 प्रतिनिधि सहभागी हुने
5: चाड पर्वको मुखैमा महँगी बढ्दा उपभोक्ता मारमा आपूर्ति व्यवस्थापन र मूल्य वृद्धि नियन्त्रण गर्नमा
6: सबैमा 100 रुपियाँ 150 रुपियाँ बढी छ हरेक सामानमा
7: सरकारले तलब सेवा सुविधा बढाउनु भन्दा पनि महँगीलाई नियन्त्रण गरेपछि सबै वर्गको लागि सहज हुन्थ्यो
4: अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाई हिजोदेखि नयाँ नियम लागू नेपाली विद्यार्थी समेत प्रभावित हुने
5: र भूटानको राष्ट्रिय क्रिकेट टोली 4 अभ्यास खेलमा पराजित एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै
3: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान

0: เงาข้าเลยใส่ปานิ
1: युचार पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगीन घर वर्षिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
2: आउँछ तलब जान्छ तलब फल्ती खाली छैन बचत
3: सो व्हाट नेक्स्ट

0: आजै देखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथि देखि प्रत्येक महिना एनआईसी एशिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9853514531 वा व्हाट्सएप र वाइबर नम्बर 9803577678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एशिया क्यापिटल
2: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण लगभग महिना दिनदेखि ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। यो सड़क खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै हिजोदेखि यातायात सञ्चालनमा आएका हुन्। गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढ़ी सड़क योजनाका प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले यातायात सञ्चालनमा आएसँगै सड़क सञ्जालबाट विच्छेद भएको रसुवा जिल्ला पुनः जोड़िएको र नागरिकको आवाज जावत समेत शुरू भएको जानकारी दिनुभयो। यातायात पुनः सञ्चालनमा आएसँगै यस क्षेत्रका बासिन्दा र यात्रुहरूलाई ठूलो राहत पुगेको उहाँले बताउनुभयो। चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढ़ी जोड्ने यो सड़क खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहत महसुस गरेका छन्। बाढ़ीका कारण सड़क संरचनामा क्षति पुगेपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो। ट्र्याक खुलेसँगै यातायात सञ्चालन सहज हुने र बेलीब्रिज जडानपछि सड़क मार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। ट्र्याक खुलेर यातायात सञ्चालनमा आए पनि सड़कको ग्रेड मिलाउने र ग्राभेल हाल्ने प्राविधिक कामहरू बाँकी रहेको इन्जिनियर ओझाले बताउनुभयो। उहाँका अनुसार यो क्षेत्रमा बेलीब्रिज जडानलाई समेत तीव्रता दिएको छ। सड़क मार्ग खुला भएसँगै बाढ़ीले बगाएका पुलहरूको ठाउँमा आपतकालीन बेलीब्रिज जडानको प्रक्रिया समेत सँगसँगै अघि बढ़ाइएको छ। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिजका सामान जडान गर्ने अन्तिम तयारी शुरू गरिएको खबर आजको गोर्खा पत्रले लेखेको छ। यस्तै बाढ़ीले ध्वस्त बनाएको सड़क सञ्जाल पुनर्स्थापना गर्न बेलीब्रिज अभाव भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। पुल बगाएका क्षेत्रमा 60 बेलीब्रिज आवश्यक पर्ने भए पनि सड़क विभागसँग 8 नेपालीसँग एउटा गरी 9 बेलीब्रिज मात्र उपलब्ध छन्। धुन्चे र पश्चिम रसुवातर्फ सड़क सम्पर्क पुनर्स्थापित गर्ने काम अघि बढ़े पनि स्याप्रुबेसीभन्दा माथि रसुवागढ़ी र टिमुरे नाकासम्म तत्कालै केन्द्रीय सड़क सञ्जाल जोड़िने अवस्था छैन। बाढ़ीले क्षति पुर्याएको यस क्षेत्रमा सड़क संरचना पुननिर्माणसँगै पुलको अभाव मुख्य चुनौती बनेको छ। सरकारी अधिकारीहरूका अनुसार स्याप्रुबेसी बाहेक टिमुरेको चिनिया नाकासम्म पुग्न 6 ठाउँमा पुल राख्नुपर्ने देखिएको छ। बाढ़ीले त्यो खण्डमा भएको 6 पुल बगाएको छ। त्यस अनुसार टिमुरे नाकासम्म सड़क खुलाउन नयाँ ट्र्याक निर्माणसँगै मितेरी रोंगा चिलिमे फेलुङ कुलुङ र घटे खोलामा पुल राख्नुपर्ने हुन्छ। अहिले स्याफुबेसीमा जडान गर्न मिल्ने 73 मिटरको बेलीब्रिज छ। बाँकी भने लम्बाई अनुसारको बेलीब्रिज नभएको सड़क विभागले जनाएको छ। केही समय अघि विदेशी दाताले नेपाललाई बेलीब्रिज अनुदान दिने प्रतिबद्धता जनाएका थिए। तर अहिलेसम्म भारतले 1 र चीनबाट 2 मात्र बेलीब्रिज प्राप्त भएका छन्। ती बाहेक थप बेलीब्रिज आइ नपुगेकाले बाढ़ीले क्षति पुर्याएको सड़क पुनः सञ्चालनमा चुनौती देखिएको छ।
3: संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको छ। नेपालको संविधानको धारा 93(2) बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन गैरातीदेखि अन्त्य गर्नुभएको हो। चालू अधिवेशन संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण गरी अन्त्य भएको छ। अधिवेशन अवधिमा संघीय संसदको संयुक्त बैठक 2 बसेको छ। सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेशका लागि संयुक्त बैठक बसेका हुन्। अवधिभर सम्बन्धित मन्त्रीहरूसँग 13 प्रश्नोत्तर कार्यक्रम भएका छन्। यसैबीच बिजनेस अभावका बीच राष्ट्रिय सभाको 21 अधिवेशनमा 3 विधेयक 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त हिजोको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको बताउनुभयो।
2: नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिमा पदाधिकारी संख्या अझै बढ़ाउने भएको छ। 15 महाधिवेशनको पूर्व सन्ध्यामा कांग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। अहिले फेरि पदाधिकारी थप्ने तयारीमा कांग्रेस लागेको हो। कुन पदमा कति थप्ने टुंगो भने कांग्रेसले लगाइसकेको छैन। नेतृत्वमा आकांक्षीको दबाव बढ़ेकाले पदाधिकारीको संख्या बढ़ाउने तयारी भइरहेको कांग्रेसका एक पदाधिकारीले बताएका छन्। यो पटक 35 वर्ष मुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनुपर्ने दबाव छ, ती पदाधिकारीले भनेका छन्। अर्कातर्फ महिलालाई समेत माथि लानुपर्ने दबाव छ। खुल्ला सहमहामन्त्री हुनुपर्ने माग पनि छ। यस विषयमा आज पार्टीले निर्णय गर्ने ती पदाधिकारीले बताएका छन्। कांग्रेसले केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरेको छ। त्यसमा प्रतिस्पर्धा गर्ने घोषणा नवै युवाहरूले गरिरहेका छन्। महाधिवेशन प्रतिनिधि 21 वर्षका उमंग लोहनी भन्नुहुन्छ, नेतृत्व तहमा युवाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने विश्वास छ। महाधिवेशनले विचार संगठन र कार्यक्रम प्रष्ट नीति बनाउनुपर्छ। यस्तै अर्की महाधिवेशन प्रतिनिधि 22 वर्षीय रूबीसी टौलाको भनाईमा कांग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व एकाएक बन्नुमा नवयुवा विद्रोह नै मूल कारण हो। महाधिवेशनले सबल नेतृत्व छान्न सके कांग्रेसको रूपान्तरण आवश्यक हुन्छ। यो खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आजको नयाँ पत्रिकाले कांग्रेसको 15 महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात 7,700 प्रतिनिधि सहभागी हुने खबर छापेको छ। संविधान र पार्टी विधान अनुसार 33% न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ। यसबाहेक खुलासहित अरू क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको संख्या अझै बढ़न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशन काठमाण्डु खुल्ला मंचमा भोलिदेखि शुरू हुँदैछ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबैतिरबाट प्रतिनिधि चयन भइसकेका छन्। सभापतिले 75 प्रतिनिधि मनोनित गर्न सक्ने संवैधानिक व्यवस्था छ। मूलधारमा आउन बाँकी साथीहरूलाई सभापतिले मनोनित गर्नुहुनेछ। 75 मनोनित गर्ने वैधानिक व्यवस्था छ। चालिसेले भन्नुभयो कांग्रेस नेताहरूका अनुसार प्रतिनिधिहरूको काठमाडौँ आउने क्रम शुरू भएको छ। काया कैरनमा महँगी बारे उपभोक्ताको अनुभव सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल ब्याङ्कले ल्याएको छ नेपाल ब्याङ्क शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
5: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भुटेकोशी बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़कमा यातायात सञ्चालन, सड़क सञ्जाल पुननिर्माणमा बेलीब्रिज अभाव, झण्डै 60 बेलीब्रिज आवश्यक पर्ने अनुमान, कांग्रेसमा पदाधिकारी संख्या बढ़ाउने तयारी, कार्य समितिमा नवयुवाको आकांक्षा, महाधिवेशनमा 77 प्रतिनिधि सहभागी हुने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, यसपालि पनि चाडपर्वको मुखैमा खाद्यान्नदेखि तरकारीको भाव आकाशिएको छ। सरकारले कालो बजारी र मनपरी हुने मूल्यवृद्धि नियन्त्रण नियमन र अनुगमन गरिरहेको, बजार सहज र स्थिर रहेको दावी गर्दै आएको छ, तर बजारको अवस्था भने निकै फरक छ। आपूर्ति व्यवस्थापन सिन्डिकेट र कालो बजारीमाथि कार्यवाही गर्नुको सट्टा हरेक वर्ष अनुगमन गर्दैछौ भन्ने सरकारी जवाब अब उपभोक्ताका लागि पुरानै लाग्न थालेको छ। बजारको महँगीले कस्तो असर पारेको छ र सरकारलाई के सुझाव छ भनेर साथी महेश गेवालीले काठमाडौँ किर्तिपुर बल्खुको तरकारी बजारमा भेटिएका केही उपभोक्तालाई सोध्नु भएको छ।
3: के सब सामग्री किर्तिपुर बजार भाउ यो चाडपर्व भएर हो कि बाटोको कारणले हो कि महँगो छ? सब्जीहरू पनि महँगो लाग्यो मलाई, त्यहाँ छोछोरी किनेसम्म त मैले महँगो चाहिँ महँगो छ के अनुमान लाग्छन्? पहिलाको हामीले 5 किलो किन्ने कुरा अहिले 3-3.5 किलो मात्र आउँछ भनेको त्यस्तो महँगो छ। आयोजन यथावत छ, बढाएको छैन, सरकारले बढाउने भन्ने खालको भनिरहेको छ होइन। म एउटा शिक्षक हो, त्यसकारण सरकारले तलब सेवा सुविधा बढाउनु भन्दा पनि महँगीलाई नियन्त्रण गरे पार सबै वर्गको लागि सहज हुन्थ्यो।
4: प्याज 20 किलो, आलु 10 किलो है, हो त अब महँगो भयो। अब 60 रुपियाँले पहिले लाने है, अब 100 रुपियाँ भयो, सबै महँगो भयो। सबभन्दा चामल भन्ने तरकारी धेरै जान्छ घरमा, सबै किनेर खानुपर्छ होइन। सिन्यो पनि 120 लिइसक्यो, 5-6 हजार लगेको, आलु त 6-7 हजार पर्छ भइसक्यो।
5: कुमार खड्का, कलङ्की काठमाडौँ नगरपालिका वार्ड नम्बर 14। भाव त मैले चाहिँ सरदरमा अति नै बढेको देखाएको छु। 300 रुपियाँले पाइने प्रबल अहिले 600 रुपियाँ लियो। विभिन्न किसिमको बाना हुन्छ, त्यो बानाको आधारमा भाव बढ्छ। त्यो भाव बढ्ने भनेको हामी सर्वसाधारणको लागि हो। हाम्रो नेपालमा नेपालको जमिनहरूमा उत्पादन गर्नलाई किसानलाई राहत दिनु पर्यो, समयमा कृषि गर्नलाई मलहरू उत्पादन गर्नु पर्यो।
6: मेरो नाम किरण हो, महँगो चाहिँ एक्सेस महँगो छ। एउटामा 150 को फरक छ किलोमा, सबैमा 100 रुपियाँ 150 रुपियाँ बढी छ हरेक सामानमा। खाने कुरा खानै पर्यो, त्यसो सरकारले आफै विचार गर्नुपर्छ। मान्छे यति महँगीमा कसरी खान सकिन्छ? हुनेले त ल खायो होइन, नहुनेले कसरी खाने? नहुनेले त खानाले धेरै गाह्रो, खाने कुरा त खानै पर्यो।
7: राम विष्ट, मेरो घरमै काम मूल्य त अथवा पहिलाको भन्दा चाहिँ अलिक महँगै हुन्छ। वास्तवमै भन्नुपर्दा अरू चिनी भन्नु, अब चिनी त अहिले नबसेको साइडतिर त अहिले ठप्प नै छ। त्यो 10-15 रुपियाँ चाहिँ अलि एभरेज चाहिँ अलि महँगै भएको जस्तो लाग्यो। पाए अनुसार पनि राम्रो, अलिकति कस्ट महँगो भए पनि अलिक राम्रै पाएको भए हुन्थ्यो। सरकारलाई चाहिँ के भन्छु भने राम्रो सुलभ र स्वच्छ तरकारीहरू पाओस् भन्ने मेरो चाहिँ यही चाहना छ।
8: कुमारी पराजली, कृषिको महँगो छ, खाइ साप्दै छैन, भाडामा बस्नु हो। हिरोमलो बढिया छ, काउली बढिया, करेला छ, सबै बढिया, 50 रुपियाँ बढी छ किलोमा। हामीलाई त मुला दे सस्तो दे,
9: दीपक सुवेदी कुसुमदेखि। किलोको 100 रुपियाँ भन्ने तरकारी हो, अहिले 200 रुपियाँ भएको रहेछ। सबै सामानको मूल्य कम्पेरेटिभली माथि नै देखियो। 15 दिन अगाडिको मूल्य र आजको मूल्यमा धेरै फरक छ, बढेको छ। अलिकति 15-20 दिन अगाडिसम्मको मूल्य हिसाब गर्यो भने डेढीको फरक पर्थ्यो। उदाहरणलाई गोलभेडा, मैले गोलभेडा 40-50 रुपियाँ किलोमा किनिराखेको अवस्था हो र आज 125 रुपियाँ किलोमा गोलभेडा किने। दसैँ तिहारको चाडमा यो कुराहरूले अझै बढी मारमा पर्ने हुँदा ग्राहकहरूलाई आपूर्ति व्यवस्थालाई सहज गरिदिएपछि मागलाई त्यसै पनि हुन्छ भन्ने हाम्रो ठम्याइ छ। त्यो हिसाबले हेरिदिनु पर्यो भन्ने हाम्रो अनुरोध छ।
1: बढ्दो महँगी बारे उपभोक्ताको अनुभव सँगै फेरि खबरको सिलसिला। अब सरकारले सिधा सरकारीमै सचिव नियुक्त गर्न सक्ने भएको छ। संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा कर्मचारी तन्त्रमा करारबाट नियुक्त हुने व्यवस्था गरिएको छ। कतिपयले यो व्यवस्थाले सार्वजनिक प्रशासन बिथुलिन सक्ने आशंका गरिरहेका छन्। विज्ञहरूले यो प्रावधानलाई छड्के प्रवेशको नाम दिएका छन्। पूर्व मुख्य सचिव विमल कोइरालाले विधेयकमा रहेका धेरै व्यवस्था सकारात्मक हुँदाहुँदै पनि ल्याइएको छड़के प्रवेशले प्रश्न उब्जाएको बताउनुभयो। उहाँले विशेषज्ञताका नाममा करार वा छड़के प्रवेश गराउँदा लोक लोक सेवा आयोग मार्फत नै गराउनु पर्ने सुझाव दिनुभएको छ। प्रशासन विज्ञ काशीराज दाहालले पनि छड्के प्रवेशले सार्वजनिक प्रशासन बिथुलिने सम्भावना उल्याउनु भएको छ। उहाँले भन्नुभयो कार्यकारी निर्णय गर्ने पदमा सीधा छड्के वा करारमा मानिस ल्याउने व्यवस्थाले निजामती सेवाको स्थापित मर्यादा क्रम र योग्यता प्रणालीमा असर पुर्याई सार्वजनिक प्रशासन बिथुलिने हो कि भन्ने आशंका समेत जन्माएको छ। प्रशासनिक अदालतका पूर्व अध्यक्ष समेत भइसकेका दाहालका अनुसार सरकारले आफू अनुकूलका कर्मचारी राख्ने व्यवस्था कतिपय देशमा छ, तर लोकतान्त्रिक देशमा करारमा नियुक्त गर्ने व्यवस्थालाई त्यति उपयुक्त मानिँदैन। तर वर्तमान सरकारले यो अभ्यास थालिसकेको छ। विधेयकमा प्रस्ताव गरिएको पेन्सन सम्बन्धी व्यवस्थाले कर्मचारी तन्त्रमा हलचल ल्याएको छ। पेन्सन प्रयोजनका लागि अधिकतम 30 वर्षको सेवा अवधि मात्र गणना हुनेछ। जम्मा सेवा वर्ष 30 वर्ष नमाग्ने गरी र अन्तिम तलब रकमलाई गुणा गरी 50 भाग गर्दा आउने रकम आजीवन पेन्सनको रूपमा दिइनेछ। छड्के प्रवेशले समानान्तर सत्ताको त्रास शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
2: वर्षेनी कृषि बजेटको आधा भन्दा बढ़ी हिस्सा रासायनिक मलको अनुदानमा खर्च भइरहे पनि किसानले मागे जति मल पाउन सकिरहेका छैनन्। कृषि वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 82-83 सबैभन्दा धेरै 5,38,436 टन मल आयात भएको छ। तर किसानले मल बिनी असारे रोपाई सकेका छन्। अहिले धान गोलमेर गर्ने समयमा पनि किसानले मागे जति यूरिया नपाएको गुनासो छ। कृषि सचिव डाक्टर राजेन्द्र मिश्रले वर्षेनी बजेट वृद्धि गरेर आयातको परिणाम बढ़ाउने काम भइरहेको बताउनुभयो। उहाँले कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा गएको आर्थिक वर्षमा सबैभन्दा धेरै मल ल्याउँदा अनुदान बापत पनि ठूलो रकम खर्च भएको जानकारी दिनुभयो। महालेखा परीक्षकको कार्यालयका अनुसार रासायनिक मलतर्फको अनुदान वर्षेनी बढ़िरहेको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञहरू सम्मिलित कार्यदल गठन भएको हो। नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानून तथा नीतिगत व्यवस्था र आवश्यक संरचनागत संरचनाबारे कार्यदलले अध्ययन गर्नेछ। रासायनिक मलमा वर्षेनी बढ़दै अनुदान तर किसानलाई पाउन सधैँ सकस शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
10: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो,
1: डिस्क हो खुशीको कनेक्शन।
0: कृषि मन्त्र नाग सिंह।
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। यूरिया मलको प्रयोग नगरौं।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। छिमेकी निश्चित भौतिक भूगोलभित्र जोड़िएका घरहरूको समूह वा घर नजिक बस्ने मानिसको झुण्ड मात्र होइन, भौगोलिक निकटता एउटा आधार हो, तर मुख्य कुरा यसले नेपाली सन्दर्भमा विशिष्ट सांस्कृतिक अर्थ राख्छ। यो एउटा साझा सामाजिक र सांस्कृतिक धरातल हो। यसले पारस्परिक सहयोग, विश्वास र सामाजिक उत्तरदायित्व सहितको सम्बन्धलाई समेट्छ। यस्तो सामाजिक दायित्व र पारस्परिक सहयोग र विश्वासलाई छिमेकी धर्म समेत भनिन्छ। यसर्थ समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा छिमेकीपन कुनै भौतिक संरचना नभई मानिसबीचको भावनात्मक सम्बन्ध, आपसी विश्वास र संवेदनशील सहकार्यबाट निर्माण भएको साझा अवधारणा हो। घर नजिकैको अर्को घर हुनु मात्र छिमेक होइन, दुःख सुख र मर्दा पर्दा बिना शर्त सहयोगका हात बढ़ाउने, एक अर्कामाथि भरोसा राख्ने र सामूहिक भावनाले जोड़िएका मानिसको साझा जीवन्त अभिव्यक्ति नै छिमेकीपन हो। छिमेकीपन एउटा सामाजिक सांस्कृतिक अवधारणा भएका कारण सामाजिक सांस्कृतिक परिवर्तनसँगै छिमेकीपन पनि निरन्तर परिवर्तन भइरहेको हुन्छ। हिजोको छिमेकीपन भावनात्मक र संवेदनात्मक रूपमा मानिसलाई जोड्ने माध्यम थियो, त्यो गुमाउनु भनेको ठूलो सामाजिक पूँजी, सांस्कृतिक पूँजी र प्रतीकात्मक पूँजी गुमाउनु पनि हो। जुन समाज वा छिमेकमा सामाजिक पूँजी कमजोर हुन्छ, त्यो समाज पनि कमजोर हुँदै जान्छ। नयाँ मानिस आएका छन्, परिवारको स्वरूप बदलिएको छ, उत्पादन र उपभोग बजारमुखी भएको छ, राज्यको भूमिका बढ़ेको छ र प्रविधिले सम्बन्धको स्वरूप परिवर्तन गरेको छ। यस्तो अवस्थामा पुरानो छिमेकीपनको नक्कल गरेर मात्र समाधान निस्किँदैन। हामीले नयाँ परिस्थितिमा नयाँ छिमेकीपन निर्माण गर्नुपर्छ। शहरमा हराउँदै छिमेकीपन शीर्षकको खबर आजको नयाँ पत्रिकामा मानव शास्त्री सुरेश ढकालको लेख छापिएको छ।
3: अब विदेशको खबर। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा सम्बन्धी नियम कड़ा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर 2 अर्थात हिजोदेखि लागू भएको छ। यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी समेत प्रभावित हुने देखिएको छ। नयाँ नियम अनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलिया भित्रैबाट पनि भिसा आवेदन दिन पाउने छैनन्। नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ। अहिलेको कोर्स पूरा हुन अझै 12 महिनाभन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलिया भित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन। कोर्स पूरा हुन 12 महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्रै अस्ट्रेलिया भित्रैबाट आवेदन दिन सक्नेछन्। नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ। यो नियम विद्यावारिधि अध्ययनरत विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने खबरमा उल्लेख छ।
4: अब केही खेल खबर। नेपालमा अभ्यास खेल खेल्न आएको भूटानको राष्ट्रिय क्रिकेट टोली चारवटै अभ्यास खेलमा पराजित भएको छ। टोलीले पोखरामा नेपाल क्रिकेट संघ क्यान 11 र गण्डकी प्रदेशको टोलीसँग समान 2-2 खेल खेलेको थियो। पोखरा रंगशालामा हिजो क्यान 11सँग भएको T20 अभ्यास खेलमा भूटानको टोली 104 रनको फराकिलो अन्तरले पराजित भएको हो। यससँगै नेपाल भ्रमणमा आएको भूटान चारवटै अभ्यास खेलमा पराजित भयो। अन्तिम खेलमा जितका लागि 177 रनको लक्ष्य पछ्याएको भूटानको टोली 17 ओभर 3 बलमा 77 रनमै अल आउट भयो। क्यान 11 का विपिन शर्माले 4 ओभरमा 19 रन खर्चेर 5 विकेट लिएका थिए। त्यसैगरी टस हारेर पहिला ब्याटिङ गरेको क्यान 11ले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 176 रन बनाएको थियो। यसअघिको खेलमा पनि क्यान 11ले भूटानलाई 13 रनले हराएको थियो। त्यस्तै गण्डकी प्रदेशसँगको दुई खेलमा पनि टोली पराजित भएको थियो। आईसीसी पुरूष टी20 विश्वकप एसिया सब रिजनल क्वालिफायर ईको तयारीका लागि भूटानको टोली पोखरा आएको हो। खेलकै अर्को खबरमा जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दैछन्। यो खेल निशिमा रहेको करोगी स्पोर्ट्स पार्कमा नेपाली समय अनुसार बिहान 11:15 बजे शुरू हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमीफाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र भारतले श्रीलंकालाई पहिलो सेमीफाइनलमा 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमीफाइनलमा पराजित भएका बंगलादेश र श्रीलंकाले पनि कास्य पदकका लागि अहिले खेलिरहेका छन्। टस जितेर श्रीलंकाले पहिला ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 9 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर 41 रन बनाएको छ। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। धादिङ सदरमुकाम धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मास्टार सड़क आज 5 घण्टा बन्द हुने भएको छ। सड़क मरमत सम्मारको काम गर्नुपर्ने भएकाले आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सड़क खण्ड भएर सञ्चालन हुने सबै गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ।
4: घैराती लमजुङ तनाउ सहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलेनी वर्षा मापन केन्द्रमा पछिल्लो 12 घण्टामा 80 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै चितवनको कालीखोला त्रिशुली जलमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा मापन भएको छ। कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको हो। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराईका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल्प पौडेल गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन्।
4: गएको 14 गते बुधबार एका बिहानै चुडिएर दोधराको झोलुङ्गे पुल क्षेत्रमा प्राविधिक टोलीले स्थलगत अनुगमन थालेको छ। भौतिक तथा पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको प्राविधिक टोलीले हिजो स्थलगत निरीक्षण गरेको हो।
3: विशेष आर्थिक क्षेत्र सेजमा स्थापना भएका उद्योगबाट 7 वर्षमा 4.5 अर्ब रूपियाँ बराबरको सामान निर्यात भएको छ।
4: उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन्द्र शाहलाई 10 बुधे सुझाव पेश गर्दै कानूनले दिएका सुविधा निर्वाध प्रयोग गर्न पाउनुपर्ने धारणा राखेको छ।
3: काया कैरनमा अब पालो उखानको।
4: जत्रो दौरा उत्रै खल्ती।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: भोटेकोशी बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़कमा यातायात सञ्चालन। सड़क सञ्जाल पुनर्निर्माणमा बेलीब्रिज अभाव। झण्डै 60 बेली ब्रिज आवश्यक पर्ने अनुमान।
3: कांग्रेसमा पदाधिकारी संख्या बढ़ाउने तयारी। कार्य समितिमा नवयुवाको आकांक्षा। महाधिवेशनमा 7700 प्रतिनिधि सहभागी हुने।
4: चाडपर्वको मुखैमा महँगी बढ़दा उपभोक्ता मारमा आपूर्ति व्यवस्थापन र मूल्य वृद्धि नियन्त्रण गर्न माग।
3: अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कड़ाई। हिजोदेखि नयाँ नियम लागू। नेपाली विद्यार्थी समेत प्रभावित हुने।
4: र भूटानको राष्ट्रिय क्रिकेट टोली 4 अभ्यास खेलमा पराजित। एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। एमालेको राजनीतिमा फर्कनु भएकी पूर्व राष्ट्रपति भण्डारीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्तै देखिने मान्छेले हातमा एउटा पदक बोकेको देखाइएको छ। पदकमा लेखिएको छ एमाले गुटाध्यक्ष। राष्ट्राध्यक्ष गरीमा लेखिएको पिल्लर भत्काएर कुल्चिएको पनि देखाइएको छ। अनि लेखिएको छ के गर्नु, देशको सेवा गरेर धितै नमर्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: साझा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: महालेखा परीक्षक को कार्यालय को अनुरोध महालेखा परीक्षक को कार्यालय को स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबार को लेखा परीक्षण गर्न प्रथम चरण में 44 जिल्ला का संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षण में सघाउ पुग्ने आर्थिक काम कार्यवाही को सूचना तथा जानकारी एवं लेखा परीक्षण टोली को कार्य सम्पादन का सन्दर्भ में कुनै सुझाव तथा गुनासो भएमा कार्यालय को फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गर।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेनपो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरु रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सिङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नो पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841300094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू। कार्यालयबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि। समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि। आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि। कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि। स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता। निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि। आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र। प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201630 वा 9869-9045-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shramsansar.gov.np। खाता बनाउनुहोस्। आवश्यक विवरण भर्नुहोस्। विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्। आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 सल्लेरी

0: शारीरिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जन सन्देश।

0: मानव देश विघटन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई पकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्।
0: देश विघटन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघटन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिए तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संघसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुल गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली मुम्बई मेट्रो प्रणाली।

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेखेम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sulefm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अन्जु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सिलगढीबाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा 34 जना निर्वाचित। चारपर्वलाई लक्ष्यवत लोकलामा बचाएर अनुगमन 3 लाख बढ़ीको खाद्य वस्तु जफत। चारपर्वमा दुर्घटना न्यूनीकरण र व्यवस्थित यातायातका लागि सिलगढीमा 13 बजे निर्णय। सिलगढीका 3 स्थानमा यात्रु सहायता कक्ष बिहान 5 बजे अगाडि सवारी सञ्चालनमा प्रतिबन्ध। कोशी प्रदेश योजना अर्थ नवनियुक्त देश सदस्यको शपथ। सुनकोशीबाट 8 जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित। यस वर्षको मनसून बाहिरिने चरणमा। र ओमानमा हुने लीग 2 श्रृंखलाका लागि नेपालको टोली घोषणा। अब समाचार विस्तारमा। स्थानीय खबर। सोलुखुम्बुका सवारी दुर्घटना न्यूनीकरण र चाडपर्वका बेला यात्रुहरूलाई सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापना गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सरोज कुमार यादवका अनुसार हुलाक मोड जयगोदर पत्ताले गरी कुनै स्थानमा यात्रु सहायता कक्ष संचालनमा लगिएको हो। यात्राका क्रममा तोकिएको भन्दा बढ़ी भाडा लिने, गन्तव्यमा नपुर्याइ बीच बाटोमै छाड्ने वा अभद्र व्यवहार गर्ने जस्ता समस्या परेमा सहायता कक्ष वा प्रहरीलाई तत्काल खबर गर्न समेत आग्रह गरिएको छ। यात्रुबाट गुनासो वा उजुरी प्राप्त हुन साथ सम्बन्धित सवारी साधन र चालकलाई नियन्त्रणमा लिई कानून अनुसार कार्यवाही गरिने र असुल गरेको बढ़ी भाडा फिर्ता गराइने प्रहरी प्रमुख यादवले बताउनु भएको छ। प्रहरीले नियमित चेक जाँचलाई समेत तीव्रता पारेको छ। सवारी चालकलाई सीट क्षमता भन्दा बढ़ी यात्रु नबोक्न, सवारी साधनमा अनिवार्य भाडादार लिस्ट राख्न र यात्रुहरूसँग शिष्ट व्यवहार गर्न समेत अपील गरिएको छ। साथै बिहान सोलुखुम्बुबाट काठमाडौँको लागि छुट्टै सवारी साधन बिहान 5 बजे भन्दा अगाडि गुडाउन नपाइने नियम समेत लागू गरिएको छ। दशैं तिहार र छठ पर्वको अवसरमा जिल्लाभित्र सवारी साधन तथा यात्रुहरूको चाप अत्याधिक बढ़ने र लामो दूरीका यात्राहरू वृद्धि हुने तथा सड़क दुर्घटनाको जोखिम समेत उच्च रहने सम्भावनालाई मध्यनजर गर्दै सिलकुममा सरोकारवाला निकाय बीच छलफल तथा अन्तर्क्रिया कार्यक्रम भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिलकुममा सोलुगुत्कुण्ड नगरपालिकाकी उप प्रमुख गान्धी माया तामाङको अध्यक्षतामा सम्पन्न उक्त अन्तर्क्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिलकुम्बुका सहायक प्रमुख जिल्लाधिकारी भूपेन्द्र थापा लगायतका यातायात व्यवसायी सवारी चालक सुरक्षाकर्मी तथा सरकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उप प्रमुख गान्धीमा तामाङले नगरभित्र सरसफाई तथा स्वच्छता कायम राख्न, यात्राका क्रममा सिर्जना हुने प्लास्टिक जन्य फोहोर जथाभावी नफ्याँक्न आग्रह गर्दै नगरपालिकाको तर्फबाट पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै सहायक प्रशासक भूपेन्द्र थापाले सड़क दुर्घटना न्यूनीकरण गर्न र यात्रुहरूलाई सुरक्षित सेवा प्रदान गर्न सम्बद्ध सबै पक्षले आफ्नो जिम्मेवारी र अनुशासन पालना गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यातायात व्यवसायले पनि पर्वका बेला भाडा दर नियन्त्रण, सुरक्षा व्यवस्थामा कडाई तथा थकनका कारण हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि चालक अनिवार्य विश्रामको व्यवस्था मिलाउनुपर्ने विषयमा ऐक्यबद्धता जनाएका छन्।
1: प्रशासनको निर्णय प्रशासनमा राखिदिने, हामीले केही जानकारी नआउने, यता प्रहरीका टिममा गर्ने प्रहरीका टिममा राख्ने हामीले नआउने, जस्तै हामीले त कस्तो हुन्छ भने उताबाट आएको गाडीलाई अब यहाँ गाडी अफ भएकोमा कुरामा त हामीले त अब अन्तबाट मगाउनु पर्ने हुन्छ। प्यासेन्जरले बढीबाट हामी 2-4 हजार बढिदिन्छ, गाडी बोलाइदियो भन्ने हुन्छ होइन। कसरी त्यही अनुसारले हामीले बोलाएको हुन्छौँ, तर कसरी निर्णय चाहिँ प्रशासनमा जाने प्रशासनमै हुने, त्यो नेता हाल्यो भने सरकारले थाहा भइहाल्छ, त्यो नहालिदिने अनि प्रहरी गाडीमा राखिदिने, त्यो अनुसारले फेरि कस्तो गर्ने भनेदेखि अब यताबाट भाडा बढिदियो, अब उता बिचबाट गएर रोक्यो भने हामीलाई कला छ, हामीले के हुन्छ भने हामीलाई त हो, हामीलाई बढी पैसा दिन्छौँ ल गाडी बोलाइदियो भने चाहिँ हामीले त बोलाउनु पर्यो, जसरी नै हामीले यात्रुको त यात्रुको माग त हामीले कुरा गर्नु पर्यो नि त, त्यति त्यो गर्नु नसक्ने भयो भने के तिमीले किन बसेको त्यहाँनिर छुर्दी, भन्ने कुरा आउँछ होइन कसरी यसलाई अब दसैँ तिहारमा भारत निर्माण गरियो भनेदेखि होइन भारत निर्माण गरियो भनेदेखि चाहिँ के गर्नु पर्यो भनेदेखि बरु नेता हालेर हुन्छ कि सबैजनालाई अब त्यो बोलाएर त्यो समन्वय गरेर गराएर हुन्छ कि अझै के भयो भनेदेखि अब जस्तै कि अब बाटोमा गएर चेकिङ भयो भारत फिर्ता पनि गरियो भारत फिर्ता गर्ने क्रममा के भयो भनेदेखि ल ठिक छ यहाँ एउटा भिडियो गर्नु थिए तपाईँहरू गएर असुस् त्यो पनि भएको छ फेरि बुझ्नुभयो नि भाडा यहाँबाट बढी लियो अब बढी कसरी लियो भनेदेखि अब हो ठिक छ अब त हामीले बाहिरबाट गाडी बोलाएको भाडा बढी लियो भन्दा बाहिर त मुखर हुन्छ हाम्रो गाडी बोलाएको हामीले के भयो भने अब उनीहरूले त पैसा आयो दुई हजार बढी दियोस् भनेर अब हामीले यहाँबाट मात्रै अब गाडीको त्यो समस्या हल हुने भएदेखि त हामीले भाडा बोलाउनु गर्नु छैन होइन त्यसरी बाहिरबाट गाडी बोलाएर हामीले पठायो भाडा बढी भयो भने त फिर्ता गराइएको पनि हो जम्मा बाह्र हजार कति भाडा फिर्ता गराइयो फिर्ता गराउने क्रममा चाहिँ के भयो भन्नुहुन्छ भनेदेखि अब त्यहाँनिर गएर यहाँ भिडियो मात्रै गर्नु थियो कति रुपियाँ रस्नु अरे त्यो भाडा कति रुपियाँ रस लिनु पनि हो त्यो पनि सिस्टम मिलाएको छ अनि हामी त त्यो सार्वजनिक केस लागेसम्म पनि भएको थियो होइन अब कसरी भाडा निर्धारण गरिसकेपछि चाहिँ प्रशासनमा गरिएको निर्णय प्रशासनमा मात्रै गाडी नबसोस् सबै निर्णयमा आओस् खुलासमा खुलस्त रूपमा आओस् नगरपालिकामा गरेको छ भने नगरपालिकाबाट पनि खुलस्त आओस् सबैले जिप्लगाबाट गरेको छ भने जिप्लगाबाट खुलस्त आओस् त्यति चाहिँ अब हामीलाई बनायो होइन बहिनी अब त्यो सरकारकै बाहेक हुन्छ नि सर त्यसमा त कसरी हामीबाट अलिकति भाडा दिन्छ कहाँबाट हुन्छ गाडी बोलाइदियो तलको गाडी त अब तेल हालेर आउनुपर्छ हेरे त्यो टिकट आएर आइपुग्दैन अब गर्ने ओखर हुँदा सुन्नु मात्रै अब नर्मा तिन हजार पनि टिकट टिकट खाइदिन्छ त्यो त हामीले के गर्नु पर्छ त्यस्तो लाग्यो भने अब यो दसैँमा वान वे हुन्छ दसैँ तिहारमा वान वे हुन्छ
2: काठमाडौँबाट आउने बसहरू चाहिँ एउटा जुन बस आउँछ त्यही बस चाहिँ फिर्ता जान्छ रिटर्न बिहान जान्छ आठ नौ बजे दस बजे आइपुग्छ अहिले चाहिँ पाँच छ बजे आइपुग्छ बाटो राम्रो हुँदैन बिहान तिन बजे उठेर जानु पर्दो रहेछ गुर्जीहरूको आराम गर्ने रातको समय चाहिँ सर्ट हुने भएर उनीहरूलाई निन्द्रा नपुग्ने अनि बिहानै तिन बजे दुई बजीदेखि उठेर गाडी कुदा हुन्छ दुर्घटनाको हाम्रो यो पत्ताने क्षेत्र यो एरिया जाडो महिनामा चाहिँ तपाईँको आइस जम्ने पनि एउटा समस्या छ र धेरै दुर्घटना हुने ठाउँ चाहिँ त्यो भएको कारणले यो हाम्रो गुर्जीहरूलाई अथवा गाडी जुन बसको सिस्टम छ त्यसलाई एक दिन रेस्ट गराएर जुन आउनुभएको गुरुलाई एक दिन रेस्ट गराएर अर्को गाडी चाहिँ त्यसरी पठाउन सक्यो भने दुर्घटना केही नत्र नियुक्तरण यो बिचमा मात्रै दुईवटा गाडी बढेको छ हाम्रो पत्ताले यो सलेको बिचमा यिनीहरू सबै रातिको बिहानको समय भनौँ न सुत्न जो निन्द्रा पुर्याउनु टाइम अलिक गाडी एउटा स्टल यहाँ राख्ने त्यो हिसाबले चाहिँ एक दिन राखेर
0: अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा 34 जना प्रतिनिधि निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार खुल्ला समूहतर्फ आंजलो शेर्पाले 680 मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको छ। यस्तै प्रकाश सिंह कार्कीले 648 मत सहित दोस्रो, नामदेव जंगु शेर्पाले 605 मत सहित तेस्रो र विनोद कुमार बस्नेतले 508 मत सहित चौथो स्थानमा निर्वाचित हुनुभएको छ। यस्तै सुनाम गर्जन शेर्पा 489 मत, खिराराज बस्नेतले 438, दोलेन्द्र बहादुर कार्कीले 402, कुशराज राईले 358, युवराज किमिरेले 362 र शोभाराम बस्नेतले 351 मत ल्याएर विजय हुनु भएको छ। यस्तै महिला चारजना तर्फ गीता गुरूङ 628 मत, गान्धी माया तामाङ 608 मत, एका कुमारी बस्नेत कार्की 484 मत र सरला राई नाथ छिरिङले 554 मत ल्याएर विजय हुनु भएको छ। अन्य विधातर्फ श्रमिक एकजनामा अश्विन बाबु थापा 353, पेशागत विज्ञमा राजन बस्नेत निर्विरोध 35 वर्ष मुनि, युवा महिलातर्फ नम्रता कुलुङ्गा सरिता 512 मत, 35 वर्ष मुनि युवातर्फ दुईजनामा तारा बहादुर खत्री मिलन 443 मत र जीवन बस्नेत 433 मत ल्याएर विजय हुनु भएको छ। यस्तै खसारी दुईजनामा गोकर्ण बस्नेत र टंकीमाया बस्नेत विजय हुनु भएको छ। मुस्लिम मधेसी थारूतर्फ अशोक कुमार झा निर्विरोध निर्वाचित हुनु भएको छ। अल्पसंख्यकतर्फ एकजना घनराज कुमार 521 मत र दलिततर्फ हिरा विख 380 मत र प्रजातान्त्रिक सहित द्वन्द्व पीड़ितपदतर्फ प्रेम बहादुर थापा मगन निर्वाचित हुनु भएको छ। समानुपातिकतर्फ दलित एकजनामा तेजराम परियार, आदिवासीतर्फ 7 जनातर्फ छिन्दीलामो शेर्पा, फुर्तिमान तामाङ, जीवन गुरूङ, फलकाजी कुलुङ, निर्मला गुरूङ, दावा गेलो पाखरिङ र बीना राईले विजय हासिल गर्नुभएको उल्लेख गरिएको छ। पर्यटक सीजन र चाडपर्वलाई लक्ष्य गर्दै खुम्बुबासुङ नामक गाउँपालिकाले लुखुरा बजारमा अनुगमन गरेको छ। वडा नम्बर दुई चौधा दीक्षाङ खुबा शेर्पाको अध्यक्षतामा गरिएको अनुगमनमा गाउँपालिका वडाकरले टोल विकास संस्था खाद्य कार्यालय नेपाल प्रहरी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी टोलीले अनुगमनका क्रममा ठूलो रकमको सामान बरामद गरेको छ। अनुगमनको क्रममा 3,26,670 रूपियाँ बराबरको खाद्य तथा नाथको जेका सामग्री जफत गरेको हो। पर्यटकीय सीजन शुरू भएसँगै लुकामा पर्यटक तथा उपभोक्ताको चहल पहल बढ़ने र चाडपर्वका बेला खाद्य तथा उपभोग्य वस्तुको माग समेत बढ़ने भएकाले बजारमा खाद्य सामग्री र गुणस्तरहीन सामग्रीको बिक्री वितरण रूपमा अनुगमन गरेको गाउँपालिकाले सुनाएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढा थोकीका अनुसार अनुगमनका क्रममा उपभोक्ताका लागि अनुपयुक्त तथा म्याद घुस्रेका सामग्री भेटेपछि जफत गरिएको छ। कोशी प्रदेश योजना आयोगका नवनियुक्त सदस्य तेनाथ खटेरा रूपेश र हरिकुमारी राईले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुक्रबार आयोजित समारोहमा मुख्यमन्त्री रूपनाथ कुमार कार्कीले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो। बिहिबार बसेको मन्त्री परिषद बैठकले खटेरा र राईलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कोलुङ्गाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको छ। बिहिबार राति सम्पन्न मतगणनाबाट जिल्लाका स्थानीय तहबाट विभिन्न समावेशी समूह अन्तर्गत 33 जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएको उल्लेख गरिएको छ।

क्रिकेट विश्वकप लीग डी अन्तर्गतको त्रयोदशो श्रृंखलाका लागि संदीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघले घोषणा गरेको टोलीमा ओपनिंग ब्याटर कुशल भोटेल, तीव्र गतिका बलर सोमपाल कामी, हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी तथा युवा खेलाड़ीलाई समेटिएको छ। ओपनिंग र ब्याटिङतर्फ आशिष शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। यस्तै तीव्र गतिको बलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछाने सहित आशिष शेख, दिपेन्द्र सिंह, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जुराग, गुमसान झा, बासिर अहमद, ललित राजवंशी, साहब आलम र सैयद मल्ल रहेका छन्। विश्वकप लीग दुई अन्तर्गतको श्रृंखला सोझ 21 गतेबाट ओमनमा शुरू हुँदैछ। अवस्थ बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की विदा हुन्छु। बिहान 10 बजे सोल हाल चलेर फेरि आउँछौ। सूचना, शिक्षा र स्वास्थ्य मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला।

0: पाँचौ राष्ट्रीय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गति सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: असोज 23 गते तद अनुसार 2036 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनेट पर्सिट बिलेटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुरुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता, सोताङ महाकुरुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी संघले व्यवस्थापन गर्नुहुनेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुला कार्यालय सम्बन्धमा पत्र मार्फत टीम दर्ता गराइ सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हजुरले जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72, 98-62-83-43-44, 98-52-82-24-29।
1: आयोजक जिल्ला हुला कार्यालय।

0: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु बरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
0: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु बरून राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु बरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ प्राली लुम्बु नेटवर्क प्राली एभरेस्टलिङ प्राली सम्पर्क नम्बर 97-68-63-77-34 अध्यक्ष पासाङ शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह मात्र एक

एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेमछेन साङ्गे राङचुङ रिम्पोछे सेङ्गा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

कृषि ज्ञान केन्द्र सुनकुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनकुम्बुको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9045-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाओ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

एभ्रेस्ट ब्लूप्रिन्ट रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। एक नाट्य दिक्षोशी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्युचर रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वास्तु भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,00,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाड़ीको नागरिकताको प्रमाण पत्र वा खेलाड़ीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र एक कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट ब्लूप्रिन्ट रेसको आधिकारिक वेबसाइट एभरेस्ट ब्लूप्रिन्ट रेस.कममा अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राय, सम्पर्क नम्बर 98,42,56,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित विश्वको पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, विपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,57,57। एभरेस्ट ब्लू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए, कुनै अंग भंग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापी दिक्षोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय खास साफ सुन्दू।

0: काठमाडौँ म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाजी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सकारको छौ। सही राष्ट्रिय विपत्तिको हुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति दुखाउनु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डुर शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा।

0: जीव भन्ने त सबै विशिष्ट ज्ञात छ। आफ्नो त
1: यदि तपाईँको बस्नमा सोमसात पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ।

यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768।

मान्छे मनभित सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि समूह कृषि सहकारी कृषि उद्यमी कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मिथिले 21 दिन असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा चालू समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू उत्पादन क्षेत्रमा

0: काठमाडौँ एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्यको लागि हाम्रो अभियान
1: साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वनामय अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका

0: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईको सपनाले महत्व राख्दछ।
1: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
0: विशेषताहरू:
1: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
0: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
1: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
1: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: कृषि मन्त्र नागसिंह।
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0574-94-33-495-55।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
1: 9 42 8888 8888 8888।
5: सैमसंग ल्याओ घरमा, डबल खुशी चारमा, सीरियल नम्बर टाइप गर।

0: यस दशैतिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। रकेट ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गर।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: नमस्ते ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नवलपरासीको दाङमा बस दुर्घटना, 6 जनाको ज्यान गयो, घाइते 10 जनाको उपचार चल्दै। गल्छी बेत्रावती सड़कमा गाड़ी चल्न थाल्यो, दशैं अघि नै धुन्चेसम्म सड़क जोड्ने तयारी। धादिङ बेसी जोड्ने परेवातार मास्टर सड़क खण्डमा आज 5 घण्टा गाड़ी बन्द। प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा 12 विधेयक पारित, संसदको चालू अधिवेशन गए रातिदेखि अन्त्य। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्कियो, 560 भन्दा धेरै विद्यालय प्रभावित। र एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै, बंगलादेशलाई हराउँदै श्रीलंकाले कांस्य पदक जित्यो। नेपाल खबरमा अब पूरा खबर। नवलपरासीको दाङमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ, 10 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरीकारले नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301006K1553 नम्बरको बस आज बिहान 4:15 बजे महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाङमा ब्रेक फेल भएर पल्टिएको हो। घाइतेलाई उद्धार गरी मध्यबिन्दु अस्पताल डण्डामा पठाएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूमा जाजरकोटको भेरीगंगा नगरपालिका 3 50 वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका 3 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरी, बाँके कोहलपुर 10 55 वर्षीय केन्द्रराज रेग्मी र नेपालगंज उपमहानगरपालिका 7 22 वर्षीय कृष्ण कनौजिया रहेका छन्। अर्का 1 जना पुरूषको पहिचान खुलेको छैन। बसमा 18 जना थिए, 2 जनाको अवस्था भने सामान्य छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा गाड़ी चल्न थालेको छ। ट्र्याक खोल्ने काम सकिएसँगै हिजोदेखि यो सड़कमा गाड़ी चल्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुन्दर प्रसाद रेग्मीले उज्यालोलाई जानकारी दिनुभयो। उहाँका अनुसार सड़कको ग्रेड मिलाउने र ग्राभेल राख्ने प्राविधिक कामहरू बाँकी रहेको छ। केही काम बाँकी भए पनि बेत्रावतीसम्म गाड़ी सञ्चालनमा कुनै कठिनाई नरहेको उहाँको भनाइ छ। नुवाकोट रसुवा जोड्ने फलाखो खोलामा बेलीबिरी जडानको काम पनि भइरहेको जानकारी दिनुभयो। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि चक तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिजका सामान जडान गर्ने अन्तिम तयारी शुरू भएको छ। यस्तै रसुवातर्फको बेलीब्रिजको जग निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। नुवाकोट रसुवा सीमा क्षेत्र बेत्रावतीसम्म सड़क सञ्चालन भएसँगै रसुवा सदरमुकाम धुन्चेलाई 10 अघि नै केन्द्रीय सड़क सञ्चालनमा जोड्ने तयारी भएको छ। स्याप्रुवेशी रसुवागढ़ी तथा टिमरी नाका भने तत्काल केन्द्रीय सड़कमा जोड्न समस्या गएको भदौ 10 बाढ़ीले 82 किलोमिटर लामो गल्छी बेत्रावती स्याप्रुवेशी रसुवागढ़ी तिमुरे सड़क खण्डको झण्डै 40 किलोमिटर सड़क बगाएको थियो। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्की खोलाको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मास्टर सड़क आज 5 घण्टा बन्द हुँदैछ। सड़क मरमत सन्नारको काम गर्नुपर्ने भएकोले अहिले बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यो सड़क खण्ड भएर सञ्चालन हुने सबै गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ। सड़क बन्दको अवधिमा यात्रु तथा चालकलाई वैकल्पिक मार्गको रूपमा धादिङ बेसी सुनौला बजार भोरले कोशी खोला फोसेटार कल्लेरीटार वा अरू वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। संघीय संसदको चालू अधिवेशन अन्त्य भएको छ। चालू अधिवेशनमा संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण भएका छन्। गएको वैशाख 28 गतेदेखि शुरू भई 145 दिनसम्म चलेको प्रतिनिधि सभाको अधिवेशनमा 68 बैठक बसेका छन्। अधिवेशनको समापन गर्दै सभामुख डोल प्रसाद अर्यालले संसदले यस अवधिमा 12 विधेयक पारित गरेको र विपद व्यवस्थापन सहितका जनसरकारको विषयमा गम्भीर भूमिका खेलेको जानकारी दिनुभयो। यस अवधिमा 62 दिनमा 68 पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ। यो अधिवेशनमा संघीय संसदका दुवै सदनको संयुक्त बैठक समेत गरी कानून निर्माण र नीतिगत बहसमा संसद केन्द्रित रह्यो। संसदले 12 महत्वपूर्ण विधेयक पारित गरेकोमा 11 विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। यसबाहेक 20 विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन्। जलवायु परिवर्तनको प्रभाव र विपद व्यवस्थापनका लागि अध्ययन गर्न 15 सदस्यीय विशेष संसदीय समिति पनि गठन गरिएको छ।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चारभन्जिङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्।

0: चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाने लकी ड्रॉ कूपन अभी पाने 3 वर्ष एसी एक चल डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अभी बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट घर मात्र है रंगाउन सपना बनी
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 MHz। अब थप खबरहरू भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका ढोका आज रातिदेखि 48 घण्टाका लागि खोलिने भएको छ। आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि आज राति 1 बजेदेखि पर्सि सोमबार राति 1 बजेसम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ। महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले सूचना मार्फत अनुरोध गरेको हो। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। बैराती लमजुङ तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। अब विदेशको खबर। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किएको छ। विभिन्न विद्यालयका विद्यार्थीले हिजो विद्यालय परिसर बाहिर आगजनी समेत गरेका छन्। त्यसक्रममा प्रवेशसँग झडप समेत भएको छ। अघिल्लो हप्तादेखि शुरू भएको विद्यार्थीको आन्दोलनका कारण देशभरका 560 भन्दा धेरै उच्च माध्यमिक विद्यालयमा पढ़ाई प्रभावित भएको त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ। पेरिस क्षेत्रबाट शुरू भएको आन्दोलन केही दिनमै देशभर फैलिएको हो। विद्यार्थीहरूले लामो कक्षा समय, अपर्याप्त भौतिक सुविधा, अत्याधिक गर्मी भएका कक्षा कोठा तथा शिक्षक र पाठ्यपुस्तकको अभाव लगायतका समस्या उठाएका समाचार संस्था एएफपीले जनाएको छ। सरकारले विद्यार्थीले उठाएका केही माग जायज रहेको स्वीकार गरे पनि आन्दोलनको क्रममा भएका घटनाको भने आलोचना गरेको छ। अब खेल खबर। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तानले खेल्दैछन्। यो खेल निशिनमा रहेको कारोगी स्पोर्ट्स पार्कमा नेपाली समयअनुसार अहिले बिहान 10:15 बजेदेखि शुरू हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र भारतले पहिलो सेमी फाइनलमा श्रीलंकालाई 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमी फाइनलमा पराजित भएका बंगलादेश र श्रीलंकाले कास्य पदकका लागि खेलेकोमा श्रीलंकाले कास्य पदक जितेको छ। टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 165 रन बनाएको थियो। जीतका लागि 167 रनको लक्ष्य पछ्याएको बंगलादेश 17 ओभर 3 बलमा 102 रनमा अल आउट भएको छ। केबीर अघि सम्पन्न खेलमा बंगलादेश 63 रनले पराजित भएको हो। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलसम्म पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। चाडबन्जन भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। नवलप्रासीको दाम्लीमा बस दुर्घटना, 6 जनाको ज्यान गयो, घाइते 10 जनाको उपचार चल्दै। गल्छी बेत्रावती सड़कमा गाड़ी चल्न थाल्यो, दशैं नगिनी धुन्चेसम्म सड़क जोड्ने तयारी। धादिङ बेसी जोड्ने परेवाटार मास्टार सड़क खण्डमा आज 5 घण्टा गाड़ी बन्द। प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा 12 विधेयक पारित, संसदको चालू अधिवेशन गैरातीदेखि अन्त्य। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्कियो, 560 भन्दा धेरै विद्यालय प्रभावित। एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकको लागि आज भारत र पाकिस्तान खेल्दै बंगलादेशलाई हराउँदै श्रीलंकाले कास्य पदक जित्यो।
0: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू
4: ₹3 करोड़ कर्जा सुविधा
2: घर तथा अपार्टमेंट खरीद घर निर्माण तथा मरमत संहार करना
3: 25 वर्षसम्म को लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: संपूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको

0: आपको एकमात्र डीटीएफ सेवा दिस हो
1: देश हो खुशी को कनेक्शन
2: आउँछ तलब जान्छ तलब खल्ती खाली छैन बचत
3: सो व्हाट नेक्स्ट
4: आफ्नो नियमित कमाई र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआरसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआइपी गरी जीवनका सपनाहरू सहज पूरा गर्नुहोस्
5: थप जानकारीको लागि 9855314513 वा व्हाट्सएप र भाइबर नम्बर 9800235678 मा सम्पर्क गर्नुहोस्
4: एनआरसी एसिया क्यापिटल
6: सालिमदीको सिर
7: मणि चूडको काख
6: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
7: शान्ति र आनन्दको अनुभूति
6: हिमालयबाट टाढा
7: शहरबाट नजिकै
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861493636 र 9841549481 वेबसाइट झुले.com.np
9: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जिङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। मुख्य चाडपर्व दशैं तिहार र छठलाई लक्षित विशेष सुरक्षा योजना लागू भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विशेष योजना

सञ्चालन हुनेछन्। प्रहरीले नागरिक सहायता कक्ष अर्थात हेल्पडेस्क स्थापना गर्ने, सीसीटीभी मार्फत निगरानी निरन्तर गर्ने र टिकट काउन्टरमा हुने ठगीमा विशेष ध्यान दिने रणनीति बनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनका कारण काठमाडौँको खुला मञ्चमा झण्डै एक दशकपछि राजनीति

0: Look. गुड मॉर्निंग नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाई लिएर धेरै दिन बसेको समयपछि फेरि पनि उपस्थित भइसकेका छौ है सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ र विशेष त हामी बीचमा चाहिँ हामी के भएको भन्दै गर्दाखेरि है बीचमा चाहिँ हाम्रो दुई तीन हप्तापछि हामी कार्यक्रम निरन्तरता दिन सकिनौ किनकि हाम्रो प्राविधिकमा चाहिँ हाम्रो समस्या आएको कारणले गर्दाखेरि तपाईँहरूसँग हामी निरन्तरता दिन सकिनौ कार्यक्रमलाई ल्याउन सकिनौ त्यसमा हामी क्षमा प्रार्थी भन्न चाहन्छु र अबको दिनमा चाहिँ हामी पक्कै पनि हामी निरन्तरता दिनेछौ पक्कै पनि हामी नियमित उपस्थित हुने नै छौ है एउटा धेरैजना साथीले कल गरेर सोध्दै पनि हुनुहुन्थ्यो कार्यक्रम लकी किन आउँदैन किन आजभोलि कल लाग्दैन भनेर है हाम्रो चाहिँ बीचमा प्राविधिकमा समस्या भएको कारणले गर्दाखेरि कार्यक्रमलाई ल्याउन सकेनौ र अबको प्रान्त चाहिँ हामी पक्कै पनि नियमित प्रोग्राम लिएर आउने नै छौ भनेर चाहे र त्यो बाटो पनि म गर्न चाहन्छु र कुनै बेला समस्या हुन सक्छ है र कुनै बेला वर्षाको समय पनि रहेको छ चट्याङ लाग्ने हावाबुरी चल्ने धेरै पानी पर्ने भएकाले है प्राविधिकमा धेरै समस्या आएको थियो र त्यो समस्यालाई चाहिँ हामी जित्दै पनि फेरि पनि आज उपस्थित भइसकेका छौँ सुन्दैनुहुन्छ भने आज बाट चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ हामी कार्यक्रमलाई चाहिँ नियमित लिएर उपस्थित हुने गर्दछौ र प्राविधिक मित्रबाट मलाई सरस्वतीजीले सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु रेविका राई र कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे सम्पन्न 64 49 57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ हेलो नमस्कार नमस्ते नमस्कार हजुर कहाँबाट को हुनुहुन्छ सन्देश राई खोटाङबाट सन्देश प्रोग्राम सुन्दैनुहुन्छ अनि सन्देशी धेरै समयपछि कार्यक्रममा कार्यक्रम लिएर उपस्थित भएका छौ अनि के कस्तो छ खोटाङतिर पनि नौलो खबर सन्देशी सोखुतिर नि बिहान अलिकति घाम लागिरहेको थियो अहिलेको समयमा त्यस्तै बादलहरू लागिरहेको छ मन्द मन्द छ चिसो बढ़िरहेको छ त्यस्तै छ भन्नु पर्ला है सन्देशी नेटिभसित कार्यक्रममा सहभागिता जनाउनु भएको छ स्वागत छ यहाँलाई तपाईँको लागि म प्रश्न राख्न चाहन्छु ध्यान दिएर सुन्नलाई त प्रश्न यस्तो रहेको छ सन्देशीको लागि नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खाने पानीमा पहुँच पुर्याउने लक्ष्य लिएको छ बधाई छ सन्देशले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट जम्मा 16 रहेको छ भने धेरै गाउँपालिका भएको जिल्ला कुन हो धादिङ भन्नुहोस् तपाईँ असोज महिनाको लकी नम्बर 1 प्राप्त गर्नुभएको छ सन्देशीले कपीमा सुरक्षा साथ रिपोर्ट गरेर राख्नुहोला भन्न चाहे तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे नेपालको संविधानमा व्यवस्था भए बमोजिम नागरिकता कति प्रकारका रहेका छन् नमस्ते भाइ भाइ साथी हुनुहुन्थ्यो खोटाङबाट सन्देश राई सन्देशीले पनि लकिनी प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ र कार्यक्रमलाई सुन्दैनुहोस् भने कार्यक्रममा फटाफट कल गर्नुहोला र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ 97 64 49 57 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता सुनाउन सक्नुहुनेछ र विशेष तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने सिकाउने प्रज्ञामा निरन्तर कार्यक्रमलाई लिएर उपस्थित हुने गर्दछु र हामी बीचमा चाहिँ प्राविधिक समस्या आएको कारणले गर्दाखेरि हामी कार्यक्रमलाई निरन्तरता दिन सकेनौ र अबको उपरान्तदेखि चाहिँ हामी कार्यक्रमलाई निमित्त लिएर उपस्थित हुने गर्छौ है हुने बासका साथ टेलिफोन लाइनमा फेरि पनि कोही मित्र हुनुहुन्थ्यो साथीको फोन पनि डिस्कनेक्ट भइसकेको छ प्रयास खेर चाहिँ नभुल्नुहोला हुन चाहिँ प्रयास चाहिँ सबैभन्दा ठूलो कुरा है त कतिजना साथीहरू चाहिँ अहिले दशैं तिहारको लागि पनि तयारीमा हुनुहुन्छ होला है र कतिजना साथीहरू चाहिँ स्कूल कलेज पनि जाँदैनुहुन्छ होला खाना बनाउँदैनुहुन्छ होला खाना खाँदैनुहुन्छ होला र कतिजना साथीहरू चाहिँ है मेला पार्टीतिर पनि हुनुहुन्छ होला कतिजना साथीहरू धान काट्दै पनि हुनुहुन्छ होला है गाउँघरमा धेरै कामहरू हुन्छ सिजन अनुसारको काम र काममा बेजबेस्त भए पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर पनि साथ दिनुहोला भनेर चाहे साथ दिनुभयो भने मात्र तपाईँले धेरै कुराहरू सिक्ने मौकाहरू पनि प्राप्त गर्न सक्नुहुनेछ है र तपाईँले हामीलाई रेडियोबाट पनि सुन्न सक्नुहुनेछ भने हामीले फ्रिक्वेन्सी मार्फत पनि सुन्न सक्नुहुनेछ रेडियोबाट सुन्न तपाईँले 101.2 MHz ट्युन गर्नुभयो भने पक्कै पनि तपाईँले रेडियो सुने फिल्म सुन्न सक्नुहुनेछ हाम्रो अनि तपाईँले अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ हाम्रो पात्रो नेपाली पात्रो अनि तपाईँले फेसबुक पेजबाट पनि सुन्न सक्नुहुनेछ www.sunefilm.com सर्च गर्नुभयो भने पक्कै पनि तपाईँले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र बीचमा हाम्रो रेडियो चाहिँ 9 बजेको कारणले गर्दाखेरि अनलाइन चाहिँ बजिरहेको थियो र कतिजना साथी अनलाइनबाट पनि सुनेर साथ दिनुभयो होला र सम्पूर्ण साथीलाई विशेष त धन्यवाद दिन चाहन्छु र आजको दिनसम्म तपाईँले धैर्य गर्नुभयो र आजको दिनसम्म तपाईँले पर्खिनुभयो पनि सबैभन्दा ठूलो कुरा हो र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहे कल ट्राई गर्नुहोला भन्न चाहे पक्कै पनि तपाईँले कल ट्राई गर्नुभयो भने प्रयास गर्नुभयो भने पक्कै पनि कल लाग्नेछ र तपाईँसँग हामी मिठा मिठा कुराकानी गर्दै चाहिँ हामी अगाडि बढिनेछौँ पक्कै पनि तपाईँले लेख्नुभयो प्राप्त लकी नम्बर प्राप्त गर्नुभयो भने तपाईँ महिनाको अन्तिममा लक्की विजेता बन्ने सम्भावना पनि धेरै मात्रामा हुन्छ कसरी धेरै लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ त्यही साथी चाहिँ लक्की विजेता बन्ने सम्भावना चाहिँ धेरै मात्रामा हुन्छ है त यो कुरा पनि मैले जानकारी गराइ नै सकेकी छु र विशेष त कार्यक्रम लकीले चाहिँ तपाईँ लोकसेवा शिक्षक सेवा है र कतिजनाले निजामती कतिजनाले तयारी गरिदिनुहुन्छ धेरै मात्रामा सहयोग पुग्नेछ र हामीले सोधिरहेको प्रश्नहरू चाहिँ एकदम सम्भावित प्रश्नहरू पनि रहेको छ आउनुहोला भन्न चाहे तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97 69 50 57 70 को लाइनमा कोही मित्र हुनुहुन्छ भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ प्रयास गर्नु चाहिँ नभुल्नुहोला भन्न चाहे र केही प्रश्नलाई म निरन्तरता दिन चाहन्छु है कविमा टिपोटी गर्दै पनि जानुहोला भनेर चाहे प्रश्नलाई निरन्तरता दिन चाहन्छु प्रश्न यस्तो रहेको छ अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका कप्तान तथा चर्चित फुटबल स्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा कहिले गरेका हुन् यसको चाहिँ उत्तर रहेको छ सन् 2026 अगस्त 31 तारीक रहेको छ है र सोलुखुमतिर अलिकति चिसो बढेको कारणले गर्दाखेरि अलिकति मौसमहरू पनि चिसो चिसो हुँदैछ है र चिसो हुँदै गर्दाखेरि चाहिँ अलिकति रुगामार्की पनि भइरहेको छ तैपनि है तपाईँसँग म कार्यक्रममा जोड्नको निम्ति र तपाईँसँग कुरा गर्नको निम्ति चाहिँ म एकदम प्रयास गरिरहेकी छु र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे है प्रश्न यसो रहेको छ सबै कुरा मिलिसकेपछि मात्र आज नै हो भने हामी कहिले शुरू गर्दैनौ भन्ने विद्वानको हुने यसको चाहिँ उत्तर रहेको छ इभान तुर्गे नेत रहेको छ र अबसे पनि हामी कार्यक्रम लकीको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ पहिलो उपस्थित हुनेछौ
1: के भयो के को हल्ला खल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू: नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनुले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55, उपाध्यक्ष 9849-5110-79, कार्यालय प्रमुख 9849-5121-56 र कार्यालय सहयोगी 9862-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुकुण्ड नगरपालिकाको क्षेत्रमा शिव तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू: वेबसाइटमा जानुहोस् https://jobfire.shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु।
6: Hesa, hesa, smart, no, no, sadai, vari, eshu, esai, roji.

0: lyrics to your heart. Solu FM 101.2 MHz.
1: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सर्जनहार
2: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बालबालिकाहरूलाई
3: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुत्कुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बो
4: लक्की
5: कार्यक्रम लोकीको पहिलो अनि छोटो विश्रामलाई पनि पाठ गरेर भने फेरि पनि तपाईँको रेडी शिविरमा उपस्थित भइ नै सकेका छौ। सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले फेम 102.2 मेगाहर्जमा कार्यक्रम लोकीलाई सुनिराख्नु भएको छ। लाइन हुने कार्यक्रममा सहभागिता सुनाउन सक्ने सुतभाइको लागि भने टेलिफोन एकदम खुल्ला रहेको छ। कतिजना साथीलाई त थाहा पनि छैन होला, रेडियो बजेको छैन होला भन्ने पनि लागिरहेको होला। पक्कै पनि तपाईँले कतिजना साथीले रेडियो सुन्दै हुनुहुन्छ भने अरू साथीलाई पनि जानकारी गराउन सक्नुहुनेछ। रेडियो सेलेक्सन बजिरहेको छ, कार्यक्रम लक्की आइरहेको छ भने जानकारी पनि गराउन सक्नुहुनेछ है। हेरो कामतिर पनि हुनुहुन्छ होला, आज स्कूल कलेज भन्दै थिए, आज एकदम शनिबार पनि रहेको छ है। र कुनै बेला हाट बिनाको जिब्रो लट पटिन्छन्, त्यही भएको कारणले गर्दाखेरि कुनै बेला जिब्रो लट पटिन्छ है। त्यसमा चाहिँ ठुलो कुरा नलिनु होला भन्नुहोस् है। आज शनिबार पनि रहेको छ, कतिजना साथीहरू चाहिँ घुम्ने तर्फतिर पनि हुनुहुन्छ होला, कतिजना साथीहरू चाहिँ है सपिङ पनि गरिदिनुहुन्छ होला, लुगा फाटा किन्दै पनि हुनुहुन्छ होला, किनकि दसैँ तिहार पनि नजिकिँदैछ। र कतिजना साथीहरू चाहिँ दसैँमा के लाउने, के खाने, होइन कस्तो लाउने, कहाँ घुम्न जाने भनेर पनि सोच्दै हुनुहुन्छ होला है। र कतिजना साथीहरू चाहिँ एकदम अब चिसो बढ्न थालिसक्यो, घाम दाब्दै पनि काम गरिदिनुहुन्छ होला है, सरसफाइतिर हुनुहुन्छ होला, जस्तो सुकै अवस्थामा भए पनि है कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनु भयो भने धेरै कुराहरू सिक्ने मौकाहरू पनि प्राप्त गर्न सक्नुहुनेछ। यही र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, म साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्कार हजुर, नमस्कार, कहाँबाट को बोल्दैछ? सन्देश राई खोटाङबाट। सन्देश जी, यो समयमा के गरिदिनुहुन्छ? बसिराख्नु भएको छ। लाइटिक छ त सन्देशी, अनि सन्देशी रेडियो सोले फेम कतिको मजाले सुन्नुहुन्छ त्यतातिर? योभन्दा अघिल्लो पटक तपाईँले कल गर्नुभएको थियो सन्देशी? सन्देश राई भनिदिनुहुन्थ्यो। सन्देशजीले चाहिँ कार्यक्रम योभन्दा अघिल्लो पटक पनि कार्यक्रममा कल गर्नुभएको थियो, कृपया त्यस्तो चिन्ह गरिदिनु होला भनेर चाहिँ एकैजना साथीले, एकैजना व्यक्तिले चाहिँ तपाईँले है कार्यक्रममा दोहोऱ्याएर कल नगर्नु होला भनेर चाहिँ है। कुनै बेला कल बोल्दा बोल्दै कल काटेको खण्डमा र कुनै बेला है प्रश्न सोधि गर्दाखेरि टेलिफोन लाइनमा समस्या हुँदा बीचैमा कल काट्दाखेरि चाहिँ तपाईँले कल गर्न पाउनुहुनेछ है। र कल गरिसकेपछि बोलिसकेपछि तपाईँले कार्यक्रममा प्राप्त गरिसक्नु भएपछि कृपया कार्यक्रममा सहभागिता जनाउनु नजनाउनु होला भनेर चाहे, किनकि अरू साथीहरूलाई पनि पाला दिनुपर्ने हुन्छ नि है। र यो भन्न चाहे पक्कै पनि मैले भन्नै पर्दैन, तपाईँ बुझ्नुहुन्छ, एकदम बुझ्ने साथीहरू हुनुहुन्छ, एकदम बुझ्ने बुझ्ने सोलेफिमलाई माया गर्नुहुने साथीहरू हुनुहुन्छ, पक्कै पनि यो कुराहरूलाई लिनुहुन्छ भन्ने मलाई आशा छ अनि विश्वास छ। र कार्यक्रममा सहभागिता पनि जनाउनु होला भनेर चाहे। र केही प्रश्नलाई निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ है, प्रश्न यस्तो रहेको छ, नेपालसँग दौती सम्बन्ध कायम भएको 184 राष्ट्र कुन हो? यसको सही उत्तर रहेको छ गिनी बिसाउ रहेको छ, जुन चाहिँ दौती सम्बन्ध कायम भएको चाहिँ सन् 2026 सेप्टेम्बर 1 तारिक रहेको छ। जुन चाहिँ संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्क स्थित नेपाली स्थायी नियोगमा दुई देशका संघ चाहिँ दुई देशका प्रतिनिधि देश हक्सा हस्ताक्षर भएको थियो। नेपालका तर्फबाट संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा र गिनी बिसाउका तर्फबाट स्थायी प्रतिनिधि साम्बा सानुद्वारा कूटनीतिक सम्बन्ध कायम सम्बन्धी कागजातमा हस्ताक्षर गरिएको थियो। जुन चाहिँ संयुक्त राष्ट्र संघका 193 सदस्य राष्ट्रमध्ये अब नेपाल 184 देशसँग कूटनीतिक सम्बन्ध कायम गरेको छ भने 9 देशसँग सम्बन्ध स्थापन हुन अझै पनि बाँकी रहेको छ। पश्चिम अफ्रिकामा अवस्थित पोर्चुगलको सामरिक सञ्चालनमाथि प्रतिबन्धबाट शुरू भई राज्य सञ्चालनको शैली भ्रष्टाचार नातावाद बेरोजगारी र असमानता विरूद्धको आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा यो दिवस घोषणा गरिएको हो। अर्को पृष्ठलाई निरन्तरता दिन चाहे नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ यसको संयुक्त रहेको छ। भदौ 22 गते जुन चाहिँ तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले विक्रम सम्वत 2013 भदौ 22 गते निजामती ऐन ल्याएको दिनको सम्झनामा हरेक वर्ष भदौ 22 गते यो दिवस मनाउने गरिन्छ। अर्को प्रश्नलाई निरन्तरता दिन चाहे 97 64 49 70 को लाइनमा चाहिँ कल गर्न सक्ने साई सहभागिता जनाउन सक्नुहुनेछ। प्रश्न यस्तो रहेको छ, मानव बेचबिखन विरूद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ भदौ 20 गते रहेको छ, जुन चाहिँ विक्रम सम्वत 2083 चाहिँ 20 नारा रहेको छ, प्रविधिको सही प्रयोग र सजगता रहेको छ, मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भएको छ। जुन चाहिँ सार्क महासन्धिलाई अनुमोदन गरेको सम्झनामा विक्रम सम्वत 2064 यो दिवस मनाउन शुरू गरेको, नेपालद्वारा सार्क महासम्बन्धी अनुमोदन विक्रम सम्वत 2063 भदौ 20 गते, जुन चाहिँ अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्ध दिवस जुलाई 30 तारीकमा मनाउने गरिन्छ। को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। प्रश्न अर्को रहेको छ, जेन्डी साइड दिवस कहिले मनाउने निर्णय गरिएको हो? जेन्जी भन्ने बित्तिकै पक्कै पनि धेरैजना साथीलाई त याद छ होला है। जुन चाहिँ हरेक वर्षको भदौ 23 गते मनाउने गरिन्छ, जुन चाहिँ विक्रम सम्वत 2082 मंगसिर 15 मन्त्री परिषदको बैठकले भदौ 23 गतिलाई जेन्जी साइड दिवसका रूपमा मनाउने घोषणा गरेको छ। राउन सक्नुहुनेछ टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ भन्दै थिए। साथीको फोन पनि डिस्कनेक्ट भइसकेको छ, पूर्ण प्रयास गर्न चाहिँ नखुन होला भन्न चाहे। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, एनएसजेएस पल्सर स्पोर्ट्स अवार्ड 2082 वर्ष उत्कृष्ट खेलाड़ीको उपाधि जित्न सफल खेलाड़ीको हुने, यसको सही उत्तर रहेको छ पुरूषतर्फ चन्द्र बहादुर थापा बक्सिङबाट हुनुहुन्छ भने महिलातर्फ एरिका गुरूङ जुन चाहिँ कराते, जुन यो अवार्ड चाहिँ प्रदान गरिएको थियो। राउन सक्नुहुनेछ 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कल चाहे प्रयास गर्न चाहिँ नभुल्नु होला भन्न चाहे। र अवश्य पनि हामी कार्यक्रम नोकीको दोस्रो अनि अन्तिम विश्राम छाने बेला भइसकेको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछन्, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
4: 10 राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई चराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98 63 91 91 55, उपाध्यक्ष 98 49 51 10 79, कार्यालय प्रमुख 98 49 9 21 56 र कार्यालय सहयोगी 98 62 86 72 57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। कृषि
1: विज्ञान केन्द्र सोलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि विज्ञान केन्द्र सोलुखुम्बुको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukumbu@gmail.com मा अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू। कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि। समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि। आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि। कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि। स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता। निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि। आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र। प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201630 वा 9869845076 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतुन्द नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobfy.shramsanchar.gov.np। खाता बनाउनुहोस्। आवश्यक विवरण भर्नुहोस्। विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्। आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु।
0: जहाँबाट चल्किन्छ सगरमाथा, जहाँबाट सचल्किन्छ दुधकोशी, तिमीबाट गुञ्जन छ तपाईँ हाम्रै आवाज।
6: धर्म रीतिरिवाज र संस्कृति सम्मानमा सधैँ अगाडि। सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।
3: Lucky is sponsored by Bursa Electronic and Service Center. Sulu Dut Kundu Nagar Palika Pass Solari Sulu Khumbu.
7: Come on, come on, come on. Lucky.

कार्यक्रम नकीको बसाईलाई लिएर फेरि पनि उपस्थित हुन सकेका छौ। कार्यक्रमको दोस्रो अन्यन्ते विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो शिविरमा उपस्थित भइसकेका छौ। सुन्दै हुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुले फेम 101.2 मेगाहर्जमा कार्यक्रम लोकीलाई सुनिराख्नु भएको छ। आउनु सक्नुहुने आउन चाहनुहुन्छ रेडियो सुनिदिनुहुन्छ भने कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे 9064 5970 को लाइन हुँदै कार्यक्रममा सहभागिता चाहनुहुन्छ भने कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन पनि डिस्कनेक्ट भइसकेको छ। कार्यक्रममा कल सहभागिता नजनाए पनि अन्तिम समयसम्म सुनेर मात्र साथ दिनुहोला भनेर चाहे है, सुनेर मात्र साथ दिनुभयो भने पक्कै पनि धेरै कुरा सिक्ने मौका पनि प्राप्त गर्न सक्नुहुनेछ। र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ मन छ भने चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ। एकदम निर्धक्क साथ कार्यक्रममा सहभागिता जनाउनुहोला, डराउनु पर्ने लजाउनु पर्ने कुरै हुँदैन है। तपाईँ चाहिँ आफ्नै परिवार जस्तो मानेर कार्यक्रममा सहभागिता जनाउनुहोला है। कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि मिलाउनै पर्छ, लक्ष्य निर्देश प्राप्त गर्नुपर्छ भन्ने हुँदैन। प्रयास मात्र गर्नुभयो भने धेरै कुराहरू सिक्ने मौका प्राप्त गर्न सक्नुहुनेछ। हामी प्रयास नगरी गर्न चाहिँ खास जीवनमा कहिले पनि हामी सफल चाहिँ पाउन सक्दैनौ है। त्यसैले सबैभन्दा प्रयास नै सबैभन्दा ठूलो कुरा हो दिँदै चाहिँ मान्दै चाहिँ कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। र केही प्रश्नलाई म निरन्तरता दिन चाहे है, सम्पूर्ण साथीले कपीमा टिपोट गर्दै पनि जानुहोला भन्न चाहे। कपीमा टिपोट गर्नुभयो भने कुनै बेला हामी बिर्सिन्छौं, बिर्सेको खण्डमा चाहिँ पक्कै पनि मैले यहाँ लेखेको छु भन्ने पक्कै पनि तपाईँलाई थाहा हुन्छ। कपीमा चाहिँ सुरक्षित साथ राख्नुभयो भने पक्कै पनि बिर्सेको खण्डमा चाहिँ पक्कै पनि कपीमा पल्टाएर हेर्न सक्नुहुनेछ है। र प्रश्नलाई म निरन्तरता दिन चाहे है, मिस वर्ल्ड 2026 को पारिजी विजेता प्रतिभा को हुने यसको सेन्टर भएको छ। जोवई मोला जुन चाहिँ डोमिनिकन रिपब्लिक भएको छ, डोमिनिकन रिपब्लिकका लागि यो दोस्रो मिस वर्ल्ड उपाधि भएको छ। यसअघि सन् 1982 मारियासेला अल्भारेसले पहिलो पारि जितेकी थिइन्। प्रथम उपविजेता एलिजाबेथ रेनेस अल्बार्नम स्पेनको हुनुहुन्थ्यो है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, वर्ष 2082 मदन पुरस्कारबाट सम्मानित हुने कृति तथा कृतिकारको हुनुहुन्छ, यसको चाहिँ उत्तर रहेको छ विनाश जोशी जुन रहेको छ राज भण्डारे, जुन चाहिँ कृति नेवारी समुदायका परम्परागत मखुण्डो नाश रहेको छ। पुरस्कार राशि रोचार लाग पुरस्कारको स्थापना चाहिँ विक्रम सम्वत 2012 सालमा भएको थियो भने पहिलो पटक प्रदान गरिएको पुरस्कार चाहिँ विक्रम सम्वत 2013 चाहिँ जुन पुरस्कार बिना पुरस्कार चाहिँ प्रदान गरिएको थियो है। मदन पुरस्कार चाहिँ पहिलो पटक चाहिँ 2013 सालबाट प्रदान गरिँदै आएको छ। जुन चाहिँ सत्यमान जोशी कृति हाम्रो लोक संस्कृति गद्य विद्या रहेको छ, चिरञ्जन नेपाली कृति जनरल भीमसेन थापा र तत्कालीन नेपाल सामरिक शास्त्र विधा पाउनुभएको थियो। बलराम जोशी कृति अलिक अधिक विभव स्थिर विद्युत उत्पादक विज्ञान विधाबाट चाहिँ उहाँले पनि मदन पुरस्कार प्राप्त गर्नुभएको थियो भने यसै गरी विक्रम सम्वत 2082 जोगन्दा बास्ट्रो पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिएको थियो भने पुरस्कार राशि रूसहरूलाई रहेको छ। जानी जोगन्दा जगदम्बाको स्मृतिमा 2045 सालमा जोगदम्बाश्री पुरस्कार स्थापना गरिएको थियो। यो पुरस्कार पहिलो पटक सो सम्राट नारायण गोपाल गुरू वाचार्यलाई चाहिँ प्रदान गरिएको थियो। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, कार्यक्रमको अन्तिम चरणमा पनि छ है। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे, कपीमा सुरक्षित साथी पोट गरेर पनि राख्नुहोला भन्न चाहे। र प्रश्न यस्तो भएको छ, कालीकोटको जिल्लामा निर्माण हुन लागेको तिला 2 जल विद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ, यसको सही उत्तर रहेको छ 420 मेगावट रहेको छ। र अवश्य पनि हामी कार्यक्रमबाट विदा भन्ने समयमा हामी आइ नै सकेका छौ है। र
यति बेलसम्म रेडियो सुनेर साथ दिनुभयो, अन्तिम समयसम्म सुनेर साथ दिनुभयो, कल ट्राई गर्नुभयो, कल प्रयास गर्नुभयो, लकी नम्बर प्राप्त गर्नुभयो, आफ्नो बेसरको बाजु पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेषसम्म हृदयदेखि आभार प्रकट पनि गर्न चाहे र धेरै समयपछि कार्यक्रमलाई लिएर उपस्थित भएका छौ, सुन्नुभयो अन्तिम समयसम्म तपाईँको माया अनि साथ अनि सबैको निम्ति चाहिँ हाम्रो सोलिफिएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट म तपाईँहरूलाई हृदयदेखि नै आभार प्रकट गर्न चाहे र धन्यवाद पनि म दिन चाहन्छु र अवश्य कार्यक्रमको अन्तिम समयमा लकी नम्बर प्राप्त गर्नुभएको थियो लकी नम्बर प्राप्त गर्नुभएको थियो खोटाङबाट हुनुहुन्थ्यो सन्देश राई सन्देश राईलाई विशेष बधाई पनि भन्न चाहे र सन्देशी आगामी दिनमा पनि कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु र सम्पूर्ण सुन्ने कल्चर गर्नुहुने सम्पूर्ण श्रोतालाई विशेष धन्यवाद दिँदै र अन्तिम समयसम्म मलाई प्राविधिक मित्रबाट मलाई साथ दिनुभएको थियो सरस्वती पुरी सरस्वतीजीलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रम लकीको विषयबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि बिदा हुन्छु। नमस्ते, नमस्कार, शुभ दिन।

0: कृषि ज्ञानकेन्द्र सोलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञानकेन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशस्त्र अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85% प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक

वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिनेको घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201630 वा 9869745746 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सुनुहाल चालिएर आइपुगे म सरस्वती पुरी। संघीय संसदको चालू अधिवेशन अन्त्य भएको छ। चालू अधिवेशनमा संसदका दुवै सदनबाट 12 विधेयक पारित 11 प्रमाणीकरण भएका छन्। गएको वैशाख 28 गतेदेखि शुरू भई 145 दिनसम्म चलेको प्रतिनिधि सभाको अधिवेशन 68 बैठक बसेका छन्। अधिवेशनको समापन गर्दै सभामुख देव प्रसाद अर्यालले संसदले यस अवधिमा 12 विधेयक पारित गरेको र विपद व्यवस्थापन सहितका जनसरोकार का विषयमा गम्भीर भूमिका खेलेको जानकारी दिनुभयो। यस अवधिमा 62 दिनमा 68 पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई एक दुई ठाउँमा मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। गैराती लमजुङ तनहुँ सहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो।

राष्ट्रीय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय समितिवैठक आज बस्ती छ। सभापति रवि लामी छानेको अध्यक्षतामा दिउँसो 3 बजे काठमाडौँको वनस्थल स्थित घन्टी घरमा बैठक बस्न लागेको जनाइएको छ। बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन बारे छलफल हुनेछ। अब देश बाहिरका समाचार। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किएको छ। विभिन्न विद्यालयका विद्यार्थीले हिजो विद्यालय परिसर बाहिर आगजनी गरेका छन्। त्यसक्रममा प्रहरीसँग झडप समेत भएको छ। अघिल्लो हप्तादेखि शुरू भएको विद्यार्थीको आन्दोलनका कारण देशभरका 560 भन्दा धेरै उच्च माध्यमिक विद्यालयमा पढ़ाई प्रभावित भएको त्यहाँका शिक्षा मन्त्रालयले जनाएको छ। पेरिस क्षेत्रबाट शुरू भएको आन्दोलन केही दिनमै देशभर फैलिएको हो। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दैछन्। यो खेल निश्चिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा नेपाली समयअनुसार बिहान 11:15 शुरू हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तान र बंगलादेशलाई 6 विकेट र भारत र श्रीलंकालाई 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385206016 फोन वा solo@newsia@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सोलो हालचाल सकियो। अपराह चार बजेको सोलो हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सबै आकाङ्क्षा सुन्दै गर्नुहोला। नमस्कार।

एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेनको साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। खेनछेन साङ्गे राङजुङ रिम्पोछे सिङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akc@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385130 वा 9869-9546 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय शिव तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु कुण्ड नगरपालिकाको क्षेत्रमा शिव तथा रोजगारको पूर्तिमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsanshar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु कुण्ड नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि र हालसाली खेतीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारी का लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9195 उपाध्यक्ष 9849-5110-79 कार्यालय प्रमुख 9849-5121 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु जिल्ला हुना कार्यालय सोलुखुम्बुको सूचना हामी असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारिकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पश्चिम बुलेटिन नाराका साथ 152 विश्व हुना दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुना कार्यालय महाकुरुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाब प्रतियोगिता सोताङ र महाकुरुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामै एवं अन्य बाटो रहनेछ सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी संघले व्यवस्थापन गर्नुहुनेछ सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुना कार्यालय स्थलहरूमा पत्र मार्फत टिम दर्ता गराइ सक्नुपर्नेछ टिम दर्ता शुल्क लाग्नु छैन हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोगले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852-88-72-72 9862-83-13-44 9852-82-24-29 आयोजक जिल्ला हुना कार्यालय सल्लेरी सोलुखुम्बु
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
2: दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
1: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनको साथै मरम्मत पनि गरिन्छ
1: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809-90-94 र 9863-68-64-18
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
4: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
5: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843-90-89-09 राईको साझा स्टोर्स स्थान जिला प्रशासन कार्यालय नजिक सोलु रुत्कुला नगर पालिक पांच सल्लेरी सोलुखुम्बु।
3: ए बाबु लैना मेरो त हात खुट्टा अनुमास झमझम गर्छ तिमासी अभिधान बनायो मेरो पनि केकी हो केकी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला।
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हिरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त हामी सिधै सँगै जाउँ।
1: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल निरौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 9843 80 86 52 9824 74 18 9843 4996 र 9861314 72 आन्जी औषधालय सोलु रुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
7: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
8: 3 दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
7: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
8: हो र के डेन्टल रे
1: एभरेस्ट डेन्टल क्लिनिक सोलु दुत्कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलुखुम्बु
7: हाम्रा सेवाहरू
1: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746853487।
10: आज मेरो जन्मदिन हो याद त छ नि
11: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त
10: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
11: ल अब आँखा खोल त
10: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त. मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र? अरू कहाँबाट हुनुहुन्छ हजुर? विधान सुनसादी पसलबाट हो नि. विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ. मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, माउबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ. राशि अनुसारको पत्थर पनि पाइन्छ. प्रोपाइटर विधान रहताल. सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620. ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो. विधान सुनसादी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, समेरी, सोलुखुम्बु.
12: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव.
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरीको बुद्ध घाटमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ. सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ. दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ. दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ. आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ. आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ. चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ. विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ. वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ. पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ.
12: प्रोपाइटर दिनेश राई. सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 034 213.
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु.
13: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चढे कतै पाउनु. ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त. ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो. ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने. त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार. लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने. यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी.
12: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु. यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ. थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरु नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00. सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु.
14: दर्शक सबैजना आइसक्नु भयो. आजको वडा स्तरको छलफल शुरू गरौँ न त. आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
15: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
14: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो समझेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
15: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
14: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
15: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
14: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
15: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
14: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के
16: नेपाल सरकार विज्ञापन
17: बाबा म आज स्कुल जाने मन छैन आज जाने नि है
18: होइन
17: यतिकै जाने मन लागेन
18: यतिकै पनि हुन्छ
17: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
18: ए कुरा त्यस्तो हो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
19: नमस्ते कति टाइमले पाल्नु भयो
18: आज रिनाले जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैछ
19: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न म्याडम
16: नेपाल सरकार विज्ञापन बोर्ड
20: साथी हेर के खतरो समाचार आइसक्यो भेट फ्रेन अब चाहिँ के हुनु
21: के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआत्तिन यसो त जन्म लगिहाल्छ नि
20: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
21: तिमीलाई थाहा थिएन
20: थाहा थिएन
21: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
20: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
21: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
22: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र मिनीलाई त्यस्तो त
2: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
3: के होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु एकचोटि तोलेर अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान शिक्षा साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज भूमिहरू सीमामा के भएको छिटो घटन आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त नागौँसो कलकत्तामा देखिने जस्तै लक्षिन्छ त कोटेश्वर नागौँसो त भाइ के भएको तिमीलाई दिदी भन त
1: खै दिदी के हो मेरो साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मेरो पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिनु
2: बारिशमा लज सृजना गरी दुबैचोटी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिए स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जोड सकोस्
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्न मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन हो
3: खै जन्मदर्ता दिनुहोस् त
1: जन्मदर्ता गरेको छैन नि म्याडम
3: बाउ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: धूम्रपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुखले घटेको क्यान्सर छ, बाँचेर पनि नमरे तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो। धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: के भयो, के को हल्ला खल्ला हो यो?
12: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए। के सोचिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ? रातभरि सुत्न सके होइन?
11: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हामीले मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
12: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
13: हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
14: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार खोला खाँदै निर्देश गर्नुहुन्छ।
15: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
16: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
15: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
16: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगर्नु न हजुर।
12: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
17: यदि तपाईँको बस्नमा चौसाथ पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एचआरडीसी काभ्रे पनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 फोनसेलमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768।

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र 160 कृषि संघ, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा चालिस समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याच लागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना, कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भर्ती खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी, फलफुल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भोचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301404 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय कुनै प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-131 र 98-69-55-74 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश सुनार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो, हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पहुँच है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
3: ल हेलो नमस्ते
1: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
2: ए नानी के भन्ने रहेछ के भयो
3: बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
5: अनलाइन ठगी बारे सचेत बनाउ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप रेट नपुगे वा म्याथ नागी

कर्ता तथा रविकरण भएको प्रमाणपत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 को अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 को कर सुत्ता प्रमाणपत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन मेनुअल 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120130 र 9869545076 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। प्रतियोगिता संस्करण संचालन होने संबंधी इस नाते दिपकोशी गांवपालिका को आयोजना में गांवपालिका को पर्यटन प्रबंधन प्रकृति संरक्षण तथा खेलकूद को विकास करने उद्देश्य ने आगामी 2083 मंगसूर 17 गते तद अनुसार सन 2026 दिसंबर 3 तारीख का दिन खुला तथा उमेरगत समूह में संचालन होने अंतर्राष्ट्रीय स्तर को एवरेस्ट ब्लू फेल रेस 48 किलोमीटर प्रतियोगिता में खिलाड़ी सहभागी भईदी होना हार्दिक अनुरोध करद सहभागी खिलाड़ी का उमेर समूह 18 वर्ष देखि 29 वर्ष सम्मत उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्ष देखि 49 वर्ष सम्मत उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युकेशलाई सम्पर्क नम्बर 98-42-81-46 सदस्य राजकुमारलाई सम्पर्क नम्बर 98-60-31-33-40 उपस्थित विश्वको पनि नीति समय र स्थान नीति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60 अनुराज बस्नेत 98-51-17-24-19 विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई

मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ। तर उपचार खर्च तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57 दृष्ट भूमि रेख प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनु

0: 政府を拡大巻きでください。
1: おいさて、やらないよ。今日は今年の再来食、ネオプレイン、アマチュアキャンを。
2: これ、じゃあ、あれですか。へぇ、一匹パッてやるせよ、ロハン。サマジクさんが今までの一匹パッてやるのパッてだ。ミッタラブラマクスじゃないの、サクサ。いつもあってな。いつもゾンリンがやるさに。
1: あれミッタブラマクスじゃ、チームに行くぜ。
2: でも、タテナ。
1: タテナ。
2: सुना मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए शहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो

0: सामूहिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियाद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एडाङ्गना सङ्घ सभा।
7: सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु
8: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली लुम्बर नेटवर्क प्रणाली एभरेस्ट लिङ्क प्रणाली सम्पर्क नम्बर 97 68 63 77 34 अध्यक्ष पासाङ शेर्पा चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह महाकुलुङ एक चेरेम

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com मा अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशस्त्र अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201630 वा 9869-9045-76 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
2: कोशी प्रदेश स्तरीय स्थित तथा भोक्तर मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobpae.shramsansar.gov.np। खाता बनाउनुहोस्। आवश्यक विवरण भर्नुहोस्। विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्। आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारी का लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-5110-79 कार्यालय प्रमुख 9849-5121-56 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु
3: जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना
4: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारिकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोस्ट बिलेटिस नाराका साथ 152 विश्व हुला दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुला कार्यालय महाकुरुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुरुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रुपियाँ प्रदान गरिनेछ साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामय एवं अन्यबाट रहनेछ
5: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी सङ्घले व्यवस्थापन गर्नुपर्नेछ सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुला कार्यालय सन्दर्भमा पत्र मार्फत टिम दर्ता गराई सक्नुपर्नेछ टिम दर्ता शुल्क लाग्ने छैन
4: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852-88-72-72 9862-83-13-44 र 9852-82-24-29
4: आयोजक जिल्ला हुला

0: गाउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन
2: के भएछ त
1: दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो
2: यो त नागौस कोलकातामा देखिने जस्तै लक्षण छ त कतै नागौस त के भएको तिमीलाई
1: नभाती भन त
3: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
4: भविष्यमा लस सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि
6: के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
5: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
6: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
5: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
6: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
8: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
9: नेपाल सरकार विज्ञापन

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट

0: सराई विवाह एवं सम्बन्ध विच्छेद का घटना बेलैमा दर्ता गर्नु नागरिक को कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मर तुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
5: धूम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: अवरुद्ध बेनी जोन्सोन सड़क खुल्न समय लाग्ने स्याउ ढुवानीमा समस्या सँगै मुस्ताङका किसान चिन्तामा बेसी शहर चाहने सड़क सञ्चालन नवलप्रासीको दाउनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका छ जना मध्ये पाँच जनाको पहिचान खुल्यो घाइते दस जनाको उपचार चल्दै सिंचाई विभागद्वारा कृषि उद्यमी कार्यक्रम योजना छनौट दिग्दर्शन तयार वैदेशिक रोजगारबाट फर्केका युवालाई विशेष प्राथमिकता जी सेभेनले 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्ने एकअर्कामाथि ऊर्जा निर्यातमा प्रतिबन्ध नलगाउने सहमति र इंग्ल्याण्डका मोइन अलीले जनकपुर बोल्सबाट एनपीएल खेल्ने एसियाड क्रिकेटमा भारतले पाकिस्तानलाई दियो 212 रनको लक्ष्य नेपाल खबरमा अब पूरा खबर गएको असोज 9 देखि 11 गतेसम्मको ठूलो वर्षासँगै बाढ़ी पहिरो र नदी कटानबाट अवरूद्ध म्याग्दीको बेनी र मुस्ताङको जोमसुम सड़क सञ्चालन हुन सकेको छैन मुख्य चाड़पर्व र सुरसराध चलिरहँदा सबैभन्दा धेरै स्याउ खपत हुने यो बेला सड़क अवरूद्ध हुँदा मुस्ताङको स्याउ उत्पादक किसान र व्यापारी सबैभन्दा धेरै मर्कामा परेका छन् म्याग्दी क्षेत्रमा भएको सड़क अवरूद्धका कारण त्यसको प्रत्यक्ष असर स्याउको ढुवानीमा परेको छ यसबाट स्याउ उत्पादन गर्ने किसान चिन्तामा परेको अहिले मुस्ताङका बारी तथा बगानमा स्याउ पाकेको छ म्याग्दीको राहुघाट बैसरी सिरुबारी भिरकाँडे पोखरी बगर नैनी बगर तातोपानी र खामभित्ता लगायत ठाउँमा सड़क संरचनामा क्षति पुगेको एक हप्ता भइसकेको छ मुस्ताङमा औसत वार्षिक 7,000 मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ घरबजङ 5 डुम्बाका किसान कर्म गुरूङ सड़क अवरूद्ध भएकोले उत्पादन गरेको स्याउ बजार पठाउन नपाएको गुनासो गर्नुहुन्छ कृषि विकास कार्यालय मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले अहिले सड़क बन्द भएकोले किसानलाई स्याउ नटिप्न सल्लाह दिएको बताउनुभयो बेनी जोन्सोन कोरला सड़क आयोजना प्रमुख तेजस्वी शर्माले बाढ़ी र पहिरोबाट धेरै ठाउँमा क्षति भएकोले सड़क खुलाउन अझै एक हप्ता लाग्न सक्ने बताउनु भएको छ उहाँले सड़क विभाग निर्देशनालय पोखराले सड़क खुलाउन सबै संयन्त्र परिचालन गरेको जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ सड़क अवरूद्ध हुँदा उत्तरको छिमेकी देश चीनसँग सड़क सम्पर्क जोड्ने महत्वपूर्ण कोरला नाकाबाट हुने आयात निर्यात समेत प्रभावित भएको छ यसैबीच बाढ़ी पहिरोको कारण 6 दिनदेखि अवरूद्ध लमजुङको बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ मनाङको नासो गाउँपालिका 3 खोत्रे र चामे गाउँपालिका 5 कोत्रोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुंगा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुंग्रे बेसी शहर चामे सड़क योजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ यस्तै बाजुराको मार्तडी कोल्टी सड़क पनि 3 महिनापछि सञ्चालनमा आएको छ वर्षा लागेसँगै असार 3 हप्तादेखि यो सड़क अवरूद्ध थियो 3 महिनापछि सड़क खुलेसँगै जनजीवन सहज भएको छ साथै बाजुराको पूर्वी उत्तरी क्षेत्रमा उत्पादित च्याउको ढुवानी पनि सहज हुन थालेको छ कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बुढीनन्दा नगरपालिका जगन्नाथ स्वामी कार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न ठाउँमा झण्डै 375 हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ नवलपरासीको दाउनीमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ 10 जना यात्रु घाइते भएका छन् जिल्ला प्रहरीकारले नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301006K1553 नम्बरको बस आज बिहान पाउने 4 बजे महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाउनीमा ब्रेक फेल भएर पल्टिएको हो दुर्घटनामा ज्यान गुमाएका 6 जना मध्ये 5 जनाको परिचय खुलेको छ ज्यान गुमाउनेहरूमा जाँजरकोटको भेरीगंगा नगरपालिका 3 50 वर्षीय निर्जुङ खत्री बाँकेको कोहलपुर नगरपालिका 3 32 वर्षीय दिपेन्द्र केसी बाजुरा स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरी बाँके कोहलपुर 10 55 वर्षीय एकेन्द्र राज रेग्मी र नेपालगंज उपमहानगरपालिका 7 22 वर्षीय क्रिस कनौजिया रहेका छन् अर्का 1 जना पुरूषको पहिचान खुलेको छैन घाइतेहरूको मध्यविन्दु अस्पताल डण्डामा उपचार भइरहेको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम ल्याएको छ कृषि उद्यमीका लागि ल्याइएको यो कार्यक्रम सञ्चालन गर्न विभागले कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम योजना छनौट दिग्दर्शन 2083 तयार पारेको छ विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोग मार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन तथा योजना छनौट र कार्यक्रम कार्यान्वयनमा पारदर्शी वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन व्यवस्थापन तथा संचालन ऐन बमोजिम दिग्दर्शन तयार गरिएको बताउनुभयो। उहाँका अनुसार दिग्दर्शन मार्फत कृषि व्यवसाय संचालन गर्ने व्यक्ति फार्म संस्था वा समूहलाई छनौट गरी कार्यक्रममा समावेश गरिनेछ। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता दिइने विभागका उपमहानिर्देशक देव स्याम्बोले बताउनुभयो। दिग्दर्शन अनुसार तरकारी तथा फलफूल मसला बाली बिउ उत्पादन तथा नर्सरी अन्य नगदी बाली पुष्प खेती जड़ीबुटी माछा पालन तथा घाँस र पशु चारा उत्पादनलाई प्राथमिकतामा राखिने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू काठमाडौँ उपत्यकामा 3500 प्रहरी परिचालन हुने लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीएतर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौं।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अवरूद्ध बेनी जोमसुम सड़क खुल्न अझै एक हप्ता लाग्ने स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा बेसी शहर चामे सड़क संचालन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मुख्य चाड़पर्व दशैं तिहार र छठलाई लक्षित विशेष सुरक्षा योजना लागू भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यकामा 3,500 भन्दा धेरै प्रहरी परिचालन गरिने भएको छ। हिजो शुक्रबारदेखि शुरू भएको विशेष सुरक्षा योजना आउँदो कार्तिक 30 गतेसम्म 45 दिनका लागि तय गरिएको हो। यो योजनाले शान्ति सुरक्षा थप सुदृढ र आपराधिक गतिविधि न्यूनीकरण गर्ने लक्ष्य छ। पर्वका बेला धेरै गाउँघर जाने हुँदा काठमाडौँमा घर खाली हुने, बजारमा भीड़भाड़ बढ़ने र चोरी लुटपाट दुर्घटना जस्ता चुनौतीलाई ध्यानमा राखेर विशेष योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। अब विदेशको खबर। इन्धनको बढ़दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न G7 देशहरू 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्न सहमत भएका छन्। यो पछिल्लो कदमले आउँदा दिनमा डिजलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने अमेरिका सहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ। G7 देशहरूले अब एकअर्कामाथि ऊर्जा र ऊर्जा उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेको पनि संयुक्त वक्तव्यमा जनाएका छन्। G7 देशहरूमा अमेरिका, बेलायत, क्यानाडा, जापान, जर्मनी, इटाली र फ्रान्स आबद्ध छन्। अनि यी देशहरूको बैठकमा युरोपेली संघ यूको पनि प्रतिनिधित्व हुने गर्छ। युरोपेली देशहरूले आफ्नो भण्डारणबाट इन्धन बजारमा नपठाए अमेरिकाले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की डोनाल्ड ट्रम्पले दिँदै आउनु भएको थियो। उहाँले सामाजिक सञ्जालमा युरोपले आफ्नो विशाल भण्डारबाट डिजल निकासा गर्न सहमति जनाएको र यो प्रक्रिया तत्कालै प्रारम्भ हुने उल्लेख गर्नुभएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको टोली जनकपुर बोल्सले इंग्ल्याण्डका मोइन अलीलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। पूर्व अलराउण्डर तथा दुई पटकको विश्वकप विजेता इंग्ल्याण्डका खेलाड़ी अली यो सिजनका लागि जनकपुरमा आबद्ध भएका हुन्। जनकपुरले यसअघि हरमित सिंह, न्यूजील्याण्डका जिमिनी सम र पाकिस्तानका इक्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ। अली सन् 2019 घरेलु मैदानमा एक दिवसीय विश्वकप जित्ने इंग्ल्याण्ड टोलीका सदस्य थिए। सन् 2022 अस्ट्रेलियामा भएको टी20 विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्याण्डका उपकप्तान थिए। उनले सन् 2024 अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। जनकपुर एनपीएलको पहिलो सिजन विजेता टोली हो। र जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि अहिले भारत र पाकिस्तानले खेलिरहेका छन्। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको छ। पाकिस्तानले 212 रनको लक्ष्य पाएको छ र पाकिस्तानले केही बेरमा ब्याटिङ थाल्दैछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि यी दुई एसियाली शक्तिहरू बीचको आजको खेललाई विशेष चासोका साथ हेरिएको छ। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको काशी पदक भने श्रीलंकाले जितेको छ। निसिनमा आज बिहान भएको खेलमा बंगलादेशलाई 63 रनले हराउँदै श्रीलंकाले कास्य पदक जितेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अवरूद्ध बेनी जोमसुम सड़क खुल्न अझै एक हप्ता लाग्ने स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा बेसी शहर चामे सड़क सञ्चालन। नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका 6 जना मध्ये 5 जनाको पहिचान खुल्यो। घाइते 10 जनाको उपचार चल्दै। सिंचाई विभागद्वारा कृषि उद्यमी कार्यक्रम योजना छनौट दिग्दर्शन तयार। वैदेशिक रोजगारीबाट फर्केका युवालाई विशेष प्राथमिकता। G7ले 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्ने, एकअर्कामाथि ऊर्जा निर्यातमा प्रतिबन्ध नलगाउने सहमति। र इंग्ल्याण्डका मोइन अलीले जनकपुर बोल्सबाट एनपीएल खेल्ने। एसियाड क्रिकेटमा भारतले पाकिस्तानलाई दियो 212 रनको लक्ष्य। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: आउँछ तलब जान्छ तलब फल्ती खाली छैन बचत
2: सो व्हाट नेक्स्ट
1: आफ्नो नियमित कमाई र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्
3: थप जानकारीको लागि 9855314531 वा व्हाट्सएप र वाइबर नम्बर 9800235678 मा सम्पर्क गर्नुहोस्
1: एनआईसी एसिया क्यापिटल
0: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन Samsung Space सिरियल नम्बर टाइप गरी 37273 मा SMS गरौ।
1: स्मार्ट घरमा लकी सरप्राइज चाडमा
0: शर्तहरू लागू हुनेछन्।
2: कृषि मन्त्र नागसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: पानीको धारा त बन्द भयो तर ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

आदरणीय श्रोता बृन्द, तपाई अहिले सुनिरहनु भएको छ सोलो एफएम। सोलो एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: बालक बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: नाउ किन खोज्नु भएको होला हजुर?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।

0: समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एड्रेस भ्यू ट्रेलर यसको आधिकारिक वेबसाइट एड्रेस भ्यू ट्रेलर यस.com अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ।
1: दर्ता गर्ने व्यक्ति संयोजक युकेश राई, सम्पर्क नम्बर 9842146 सदस्य राजकुमार राई, सम्पर्क नम्बर 9870317340।
0: उपस्थित विश्वको पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला, रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404026, अनुराज बस्नेत 9851174019, बिपिन तामाङ 9862093264 र राजकुमार राई 9852584157।
0: एभरेस्ट भ्यू ट्रेलर यस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटि गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकास्सी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकास्सी बिरामी घाइते भए, कुनै अंग भंग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको वर्षमा सुनसाथ उतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्ण स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अङ्कमा 9852055768

0: आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बु को चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिनेछन्। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरूको नाम। उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301-2-3-1-4-0 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सुको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-20-131 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु त, हेलो भन्नुहोस् त।
1: हेलो हजुर, यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु।
2: ए नानी के भनेर छ, के भयो
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

एभरेस्ट भ्यू ट्रेलर रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र एक कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राय, सम्पर्क नम्बर 98-42-81-46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98-30-31-37-40। उपस्थित विश्वको पनि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, बिपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय

0: कमेट पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पोहरो ठूल जनधन को स्थिति प्रति हमी गहिरो सतर्कित छौ। सोही राष्ट्रीय विपत्ति को गुजीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष तोलुखुन्दु।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल गरौं, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिन्छ।

भवन ऐन 2083 को नया विधेयक संघीय संसद सचिवालय में दर्ता गराएको छ। पूर्वाधार विकास मंत्रालय ने दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिक को आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नया व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्राकृतिकजन्य निर्माण सामग्रीको निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यमा आय भएका नागरिकलाई आश्वित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20 लाखदेखि 75 लाख रूपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्। जस अनुसार शुरूमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाख रूपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000

0: समितिले कार्यसूची सार्वजनिक गर्दै असोज 19 गते सोमबार दिउँसो 2 बजेदेखि बेलुका 6 बजेसम्म काठमाडौँमा रहेको राष्ट्रिय सभागृहमा मनोनयन दर्ताको समय तोकेको जानकारी गराएको हो। कांग्रेस महाधिवेशनको उद्घाटन भने भोलि खुल्ला मञ्चमा हुँदैछ। महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा गरेको स्वास्थ्य समितिले जनाएको छ। समितिका अनुसार महाधिवेशन स्थल खुल्ला मञ्चमा 30 स्वास्थ्य कर्मी सहितको 5 हेल्थ डेस्क स्थापना गरिएको छ, जहाँबाट प्रतिनिधिहरूले निशुल्क औषधि र स्वास्थ्य परीक्षणको सुविधा पाउनेछन्। प्रतिनिधिहरूलाई रातिको समयमा समस्या परेमा अन कल ड्यूटी मार्फत होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था समेत मिलाएको छ। यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढ़ाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार गरेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति, 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछन्। यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज बनाउने अपेक्षा छ। पछिल्लो 9 महिनामा नेपालमा जापानिज इन्सेफ्लाइटिक्स अर्थात जेई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जेई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यसअघि जेई विरूद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरै कृषि पेशामा संलग्न नागरिक छन्। विशेष गरी धान खेत र सुंगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ़दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरूद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडागोडी, धनगढ़ी र लम्की चुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन से घर बरसिं उपहार रू 50,000 को यूरो पेंट को खरीद में पाने लकी ड्रॉ कूपन अनि पाने इन्वर्टर एसी एक चल डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले कुलेखानी जल विद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ। अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढ़ेको थियो तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभएको हो। निरीक्षण क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्था बारे उहाँलाई जानकारी गराएको हो। बाढ़ीले अन्य आयोजनामा क्षति पुर्याए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुखायाममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाई छ। विदेशको खबर यमनका केही भागमा साउदी समर्थित सरकारी फौज र इरान निकट हुथी समूह बीचको लड़ाई तीव्र हुँदा हजारौं मानिस विस्थापित हुनका साथै खाद्य आपूर्तिमा अवरोध पुगेको छ। द्वन्द प्रभावित क्षेत्रमा हरेक चार मध्ये तीन परिवार भोकै बस्न बाध्य भएका संयुक्त राष्ट्रसंघको खाद्य निकायलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। विश्व खाद्य कार्यक्रम डब्ल्यूएफए का अनुसार सरकारी नियन्त्रणमा रहेका र पहुँचयोग्य क्षेत्रहरूका झण्डै 74% परिवारले आफ्नो आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकेका छैनन्। यस वर्षकै उच्च तथ्याङ्क हो यो। डब्ल्यूएफएको तथ्यांक अनुसार सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरूमा झण्डै 1 करोड़ मानिस बसोबास गर्छन्। खाद्य असुरक्षामा भएको वृद्धिले बजारमा अवरोध र सहायतामा पहुँच घट्दै जाँदा झण्डै 90% खाद्य सामग्री आयात गर्ने यमनमा भोकमरी कति तीव्र गतिमा गइरहेछ भन्ने कुरालाई दर्शाउँछ। पछिल्लो पटक चर्किएको यो द्वन्द खाद्य सुरक्षाका लागि अत्यन्तै विनाशकारी हुने खतरा रहेको पाइएको छ। 15 लाख मानिसहरूलाई पुग्ने गरी आफ्नो राहत तथा सहयोग निरन्तर गरिरहेको डब्ल्यूएफपीले जनाएको छ। यसका लागि आफूलाई 10 करोड़ 90 लाख अमेरिकी डलर अर्थात झण्डै 16 अर्ब 85 करोड़ रूपियाँ आवश्यक रहेको पनि डब्ल्यूएफपीले जनाएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हराएको हो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनायो। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई 33 रनले हरायो। दक्षिण एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षा कारण हुन नसकेपछि बाहिरिएको थियो। चार भन्ज्याङ गीतर खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसून बाहिरियो। बाँकी विभागबाट पनि केही दिनमै हट्ने यस वर्षको दशैं घमाइलो हुने अनुमान। नयाँ भवन ऐन संसद सचिवालयमा दर्ता गरीब तथा विपन्न नागरिकलाई 75,000 रूपियाँसम्म आवास अनुदान प्रस्ताव। कांग्रेस महाधिवेशनमा उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने। केही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी। यमनमा सरकारी फौज र हुती समूह बीचको लड़ाईले हजारौं मानिस विस्थापित। प्रभावित क्षेत्रमा हरेक चार मध्ये तीन परिवार भोकै बस्न बाध्य। र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
4: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
4: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 98169 56 66 र 98 41 29 54 81 वेबसाइट झुले.com.np
1: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
6: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
7: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
8: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
9: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
10: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ फोन नम्बर 44-28-242
2: जल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ महानगरपालिकाले घुसा र हुलाक कार्यालय दिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र प्रतिवेदन निमन्त्रणा प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउने भएको हो सम्झौता अनुसार महानगरपालिकाबाट हुने पत्रचारलाई व्यवस्थित सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासँग पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ प्राप्तकर्ताले वस्तु बुझ्न नमा मानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु महानगरपालिकाको सम्पर्क इकाइमा फिर्ता गर्नेछ यो सम्झौता एक वर्षको लागि हो ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले महानगरभित्रका धेरै यसो सम्पदा संरक्षण र पुननिर्माणको काम सम्पन्न भएको दावी गर्नुभएको छ ललितपुरमा ज्यापू समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मठ मन्दिर शिवालय लगायतका मूर्त सम्पदा निर्माणको काम सकिएको र बाँकी रहेका केही संरचनाको पनि 95% काम पूरा भइसकेको जानकारी दिनुभयो कार्यक्रममा मेयर महर्जनले ज्यापू समाजले निर्माण गरेको 110 तया क्षमताको वृद्धाश्रमलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गर्नुभयो वृद्धाश्रमलाई 24 घण्टा सञ्चालन गर्न र पानीको सहजताका लागि डिप ट्यूबवेल निर्माण गर्न महानगरपालिकाले आवश्यक बजेटको व्यवस्था गरिसकेको पनि प्रमुख महर्जनले जानकारी दिनुभयो काठमाडौँ महानगरपालिकाको वडा नम्बर 18ले हिजोदेखि भुरुङ खेलमा तेस्रो संस्करणको स्थित मेला शुरू गरेको छ उद्यमशील विकास रोजगारमूलक तथा स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विषय मेलामा प्रशिक्षण हुनेछ उद्यमबाट आएको स्तर बढ़ाउने तथा आफै सामान उत्पादन गरेर खर्च घटाउने र रोजगारमूलक क्षेत्रमा जान आत्मविश्वास बढ़ाउने उद्देश्यले नियमित रूपमा स्थित मेला आयोजन गरिरहेको वडाध्यक्ष निर्षे काजी महर्जनले बताउनुभयो डलो साबुन झोल साबुन र सरफ बनाउने कपड़ाका जुत्ता बनाउने रेशमी धागोबाट हस्तकलाका सामान बनाउने बेकरी बनाउने लगायतका तालिमबाट 2000 भन्दा धेरै व्यक्तिलाई प्रशिक्षित गरिसकेको पनि उहाँले जानकारी दिनुभयो र मुख्य चाडपर्व दशैं तिहार र छठलाई लक्षित विशेष सुरक्षा योजना काठमाडौँ उपत्यकामा लागू भएको छ जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यकामा 3500 भन्दा धेरै प्रहरी परिचालन गरिनेछ हिजोदेखि शुरू भएको विशेष सुरक्षा योजना आउँदो कार्तिक 30 गतेसम्म 45 दिनका लागि तय भएको यो योजनाले शान्ति सुरक्षा थप सुदृढ र अपराधिक गतिविधि न्यूनीकरण गर्ने लक्ष्य छ पर्वका बेला धेरै गाउँघर जाने हुँदा काठमाडौँमा घर खाली हुने बजारमा भीड़भाड बढ़ने र चोरी लुटपाट दुर्घटना जस्ता चुनौतीलाई ध्यानमा राखेर विशेष योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसून बाहिरियो बाँकी भूभागबाट पनि केही दिन नै हट्ने यस वर्षको दशैं घमाइलो हुने अनुमान काठमाडौँ महानगरले अब हुलाकबाट चिठी पठाउने गोसरा हुलाकसँग 1 वर्षका लागि सम्झौता र ललितपुरका धेरै सुसम्पदा संरक्षण र पुननिर्माणका काम गरिसकेको मेयर सिबी बाबु महर्जनको दावी अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.7

नमस्ते नमस्कार अनि सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रममा आफ्नै पाखा आफ्नै बाचा लिएर उपस्थित भइसकेका छौं। प्राविधिक नेत्रीको साथमा आवाजमा छु म सिर्की लम शेर्पा र सुन्दै हुनुहुन्छ लीला। यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलाफाम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाचा सुन्दै हुनुहुन्छ र हामीले चाहिँ धेरै समय पश्चात चाहिँ हामीले कार्यक्रम आफ्नै पाखा आफ्नै बाचा लिइरहेका छौं र यो बीचमा चाहिँ हाम्रो प्राविधिकमा समस्या भएको कारण चाहिँ हामीले कार्यक्रमलाई चाहिँ निरन्तर ल्याउन सकिरहेको थिएनौ र यो बीचमा चाहिँ कतिपय साथीहरू हाम्रो कार्यक्रम आफ्नै पाखा आफ्नै बाचाको प्रतीक्षामा बस्नु भयो होला र त्यसै गरी कतिपय साथीहरूले पनि के भयो होला के कारणले चाहिँ कार्यक्रम आएन होला भनेर चाहिँ कतिपय साथीहरूले पनि चिन्ता व्यक्त पनि गर्नुभयो होला र यसमा चाहिँ हामी मनैदेखि सबैजना हाम्रो सुलाफ्याम परिवारले चाहिँ सबैजना यसप्रति चाहिँ क्षमाप्रति छौं किनभने चाहिँ हामीले कार्यक्रम त निरन्तर हामीले ल्याउने प्रयास गरि नै रहेको हुन्छौं तर पनि हाम्रो प्राविधिकमा चाहिँ यसपालि चाहिँ ठूलै समस्या आएको कारणले चाहिँ हामीले कार्यक्रमलाई चाहिँ निरन्तरता दिन सकेको थिएनौ र अबको दिनमा चाहिँ हाम्रो कार्यक्रम निरन्तर नै ल्याउनेछौ र तपाईँहरूलाई मनोरञ्जन दिलाउने नै छौ र तपाईँहरूले चाहिँ सदा चाहिँ अबको दिनबाट पनि तपाईँहरूले चाहिँ हामीलाई माया गर्नुपर्ने हुन्छ साथ दिनुपर्ने हुन्छ र हाम्रो कार्यक्रमलाई चाहिँ सुनेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रममा पनि सहभागिता जनाउनु पर्ने हुन्छ र हामीले चाहिँ कार्यक्रम आफ्नै पाखा आफ्नै बाका चाहिँ हरेक दिन हरेक बार फरक फरक चाहिँ दिन चाहिँ हामीले फरक फरक प्रस्तुति लिएर चाहिँ आउने नै छौँ हामीले चाहिँ र आज चाहिँ हामी विशेष गरी शनिबार बसाईमा रहेका छौं र शनिबार बसाईमा चाहिँ हामीले लिइरहेका छौं लोक बाकाको बेन्द आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँहरूलाई एकदमै मिठा लोक बाकाको बेन्द राख्ने छौं र तपाईँहरूले चाहिँ कुन लोक बाका हो भनेर चिन्नुपर्ने हुन्छ र यदि तपाईँहरूले चाहिँ लोक बाकाको बेनको बेल चाहिँ मिलाउन सफल हुनुभयो भने चाहिँ तपाईँहरूले आफ्नो नजिकका मात्र एकजना मित्रलाई पनि सम्झन सक्नुहुनेछ र यसका निम्ति चाहिँ तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला भइसकेको छ र आउन सक्नुहुनेछ 97649 लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त हाम्रो टेलिफोन लाइन खुल्ला भइ नै सकेको छ र यदि तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने त हामी लिने नै छौं तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ तपाईँहरूको गाउँठाउँको मौसमको अवस्था बुझ्नेछौ र तपाईँहरूको हर खबर के कस्तो छ बुझ्ने नै छौ र तपाईँहरूलाई चाहिँ लोक बाकाको बेन राख्ने नै छौ र आउन सक्नुहुनेछ 97649 लाइन रिजी आउन सक्नुहुनेछ र कतिपय साथीहरू त यो समयमा आफ्नै कामतिर पनि व्यस्त त हुनुहुन्छ र विशेष गरी आज त शनिबार बसाई रहेको छ र शनिबार बसाईमा चाहिँ कार्यालय त्यसै गरी स्कूल कलेजहरू चाहिँ बिदा नै हुन्छ त्यसकारण चाहिँ तपाईँहरू घरतिर नै हुनुहुन्छ होला आफ्नो कामतिर व्यस्तता हुनुहुन्छ होला र कतिपय साथीहरू त आज आफ्नो काम कार्यालयहरू बिदा भएको कारण पनि घरको काम सघाउँदै हुनुहुन्छ होला र कतिपय साथीहरू चाहिँ सबसबैतिर पनि ध्यान दिँदै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि एकदमै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहोला भन्न चाहन्छु र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहन्छु र 97649 लाइन हिँडी कार्यक्रममा सहभागिता जनाउन चाहिँ तयारी गर्दै गर्नुहोला र अहिले भने चाहिँ हामी निकै नै मिठो लोक बाचातर्फ नै जानेछौँ निकै नै मिठो लोक बाचा रहेको छ मेरी हजुर भन्ने निकै नै मिठो लोक बाचा रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ एकदमै चर्चित अनि लोकप्रिय गायिका हुनुहुन्छ सुराज पण्डित र मेलीमा रहेका आवाजमा सजिएको यो मेरो गीत हामी एकैछिन सुन्नेछौ र यो गीतको साथमा चाहिँ हामी पहिला नै छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

सेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक सेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरियो। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नु र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरून राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय केदाङ्गना संघसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली मुम्बु नेटवर्क प्रणाली एभरेस्ट लिङ्क प्रणाली सम्पर्क नम्बर 97-68-376-74-34 अध्यक्ष पासाङ शेर्पा सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माक्रु एक सेरेम।

0: close to your heart. Radio FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.16

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाटोको युवाले पहिला नै छोटो विश्राम रहेको थियो। पहिला नै छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरेन भने फेरि पनि कार्यक्रमलाई नै तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफ्याम 100.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्नुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौं भने विशेष गरी आज चाहिँ हामी शनिबारे बसाईमा रहेका छौं र शनिबारे बसाईमा चाहिँ हामीले लिएर आएका छौं लोक बाकाको दिन र आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ र यदि तपाईँहरू कार्यक्रममा सहभागिता जनाउनु भयो भने हामी तपाईँहरूलाई मेटिने मिठा अनि रमाइला लोक बाकाको दिन राख्नेछौ र तपाईँहरूले चाहिँ कुन लोक बाको हो भनेर चिन्नु पर्ने हुन्छ। हिर कोही साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा ढिला नगरिकन स्वागत गरी हेलो को हुनुहुन्छ कहाँबाट हेलो नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट उदयपुरबाट अनिसा परियार बोल्दै हुनुहुन्छ के छ खबर अनिसाजी नयाँ नौला खबर के छ सुनाउनुहोस् मेरो पनि एकदमै ठिकठाक छ भन्नुपर्छ है अनिसाजी अनि के गर्दै हुनुहुन्छ त अनिसाजी यो समयमा
1: दिदी
0: खाजा दिनुभयो कि बाँकी छ त अनिसाजीले मेरो चाहिँ बाँकी नै छ भन्नुपर्छ है अनिसाजी अब कार्यक्रम सकेर खाने योजनामा छौँ हामी भन्नुपर्छ है हुन्छ अनि अनिसाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ हामी तपाईँलाई निकै नै मिठा लोक बाकाको दिन लाग्नेछौ तपाईँले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ है हुन्छ तपाईँको लागि हामी लोक बाकाको दिन लाग्नेछौ

0: मनीषा जी।
1: हजुर दिदी मैले सुने।
0: ल ठ्याक्कै भन्नुहोस् त मनीषा जी, यो कुन लोक भएको हो? पक्कै गरी यही गीत रहेको छ, अनिसाजीले मलाई सोध्नु भएको छ। र तपाईँले चाहिँ यही गीत मार्फत चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई पनि सम्झना सक्नुहुनेछ है? ओके बाबाई, साथी हुनुहुन्थ्यो खुटाङको साथी अनिसाजी हुनुहुन्थ्यो। उहाँले पनि हामीले राखेका लोक बाकाको बेल चाहिँ चिन्न सफल भएर पनि आफ्नो एकजना साथीलाई सम्झेर भने साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी उहाँले चिन्न सफल गीततर्फ नै जानेछौ। निकै नै मिठो गीत रहेको छ बत्ती बाले चाहिँ, यसमा चाहिँ आवाज गर्नु भएको छ रामजी खान्द मिरु श्रेष्ठ मगरका आवाजमा सजिएको यो मिठो गीत हामी एकैछिन सुन्नेछौ र यो गीत पश्चात फेरि उपस्थित हुनेछौं।

साझा गर्दा सुनेर बक्ले मात्रमाथि हामीले निकै मिठो गीत बत्ती बाली गई भन्ने निकै नै मिठो गीत हामीले सुनेर मनोरञ्जन लिइसकेका छौं र पक्कै पनि तपाईँहरूले पनि सुन्नुभयो होला, सँगसँगै गाउनुभयो होला अनि मनोरञ्जन त लिनुभयो होला। र हामीलाई सुन्दै हुनुहुन्छ यो समयमा चाहिँ पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफ्याम 101.2 मेगाहर्जमा चाहिँ कार्यक्रम आफ्नै पाखा आफ्नै व्याख्या सुन्दै हुनुहुन्छ। र विशेष गरी आज चाहिँ हामी शनिबारी बसाईमा रहेका छौं र शनिबारी बसाईमा चाहिँ हामीले लोक बाकाको दिन लिएर आउने कुरा त तपाईँ सम्पूर्णलाई अवगत छँदैछ र हामीले चाहिँ हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर आउने क्रममा चाहिँ तपाईँहरूको टेलिफोन लाइन चाहिँ हामीले हप्ताको चार दिन मात्र लिने गर्दछौ र जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार शनिबार चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै चाहिँ तपाईँहरूको गाउँठाउँको मौसमको अवस्था पनि बुझ्ने नै छ। र हाम्रो सपनाहरू छ 97649 को लाइन विदेश कार्यक्रम सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र यो समयमा चाहिँ तपाईँहरू आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, अब त खाजा खाने टाइम पनि हुन लागिसक्यो र कतिपय साथीहरूले त खाजा खाइ पनि सक्नुभयो होला भने कतिपय साथीहरू चाहिँ खाने तर्खरमा पनि हुनुहुन्छ होला र कतिपय साथीहरू चाहिँ एकदमै सरसफाइतिर ध्यान दिँदै हुनुहुन्छ होला किनभने अब दसैँ नजिक हुँदैछ त्यसकारण चाहिँ होइन भाँडाकुँडा चाहिँ सरसफाइ गर्नुपर्ने हुन्छ, सफा टिलिक्कै टर्काउनु पर्ने हुन्छ, त्यसकारण चाहिँ तपाईँहरू चाहिँ भाँडा टल्काउनेतिर चाहिँ लाग्नुभयो होला होइन, धेरै सरसफाइ गर्दै हुनुहुन्छ होला अनि घरको रङरोगन पनि गर्दै हुनुहुन्छ होला, घरलाई चिटिक्क बनाउनतर्फ पनि लाग्दै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि आफ्नो कामलाई चाहिँ निरन्तरता दिँदै चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएर चाहिँ हाम्रो कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र यदि तपाईँहरूलाई कार्यक्रममा सहभागिता गराउन चाहिँ फुर्सद छैन भने चाहिँ तपाईँहरूले चाहिँ हामीले राखेका निकै नै मिठा लोक बाख्रा सुन्दै मनोरञ्जन चाहिँ लिनु नै पर्ने हुन्छ। र अब पनि हामी ढिला नगरीमा फेरि पनि अर्को गीततर्फ जानेछौ, निकै नै मिठो गीत रहेको छ के बन हजुरा, निकै नै मिठो गीत रहेको छ र जसमा चाहिँ आवाज भन्नुभएको छ मेलीमा रैरा सुखदेव अधिकारीको आवाजमा सजिएको यो मिठो लोकबाका हामी एकैछिन सुनेछौ र यो लोकबाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्राम तर्फ मोरिने सम्र विश्राम बस्दा फेरि उपस्थित हुनेछौ।

0: जिल्ला हुला कार्यालय सोलुखुम्बु को सूचना
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीख का दिन वन पोस्टल नेटवर्क इन्फिनिट पॉसिबिलिटीज नारा का साथ 152 विश्व हुलाक दिवस निम्न अनुसार को कार्यक्रम का साथ मनाइने संबंधित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहान को 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5000 3000 र 2000 रुपैयाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विषय सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813144 र 9852842429।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।

0: लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टुरे। तपाईँ अहिले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै पसिना झार्दै तारा र चार दिनको बाटो कटारी बजार।
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.0

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाटोको यो भने दोस्रोले अन्तिम विश्राम रहेको थियो। दोस्रोले अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै बेला तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई। यस समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुनाफाम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाटा सुन्दै हुनुहुन्छ। आज चाहिँ हामी विशेष गरी सही बारी बसाईमा रहँदै गर्दा चाहिँ हामीले लोकबाकाको दुन लिएर आएको थियो र लोकबाकाको दुन हामीले कति सुन्दै सुनाउँदै चाहिँ हामीले अब भनेपछि कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र विदा लिने समयमा पनि आइ नै सकेको छ। र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र आउन सक्नुहुनेछ 97-64-49-70 को लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र पक्कै पनि तपाईँहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला। जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यमसम्म सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरीकन स्वागत गरिहालौ। को हुनुहुन्छ कहाँबाट? हेलो,
1: नमस्ते।
0: नमस्कार दिदी। नमस्ते। नमस्कार। उदयपुरबाट कल्पना परियार भेट्दै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ त कल्पनाजी यो समयमा? अनि आज उदयपुरतिरको मौसम कस्तो छ त नि? हाम्रो चाहिँ मन्द मन्द घाम पनि लागिरहेको छ, होइन दिनमा पनि भएको जस्तो छ र त्यही माथि हाम्रो सोलुखुम्बुतिर चाहिँ अब चिसो बढ्दैछ भन्नुपर्छ है। अनि खाजा दिनुभयो कि बाँकी छ त कल्पनाजीले चाहिँ? हाम्रो पनि बाँकी नै छ भन्नुपर्छ है, कल्पनाजी सँगै मिलेर लिनुपर्छ नि है। एकदमै मिठो खाजा बनाएर राख्नु होला है। हुन्छ कमलाजी, एकदमै मिठो कुरा खाने भयो तपाईँको लागि चाहिँ हामी ढिला नगरिकन लोकबाकाको दुन राख्नेछौ है। हुन्छ, तपाईँको लागि हामी लोकबाकाको दुन राख्नेछौ।

कति दिन सुन्नु भयो होला है कल्पनाजी? ल ठेक्कै भन्नुहोस् त कल्पनाजी, पक्कै पनि यही गीत रहेको छ है? तपाईँले लोकबाको दिन बोल्छु मिलाइसक्नु भएको छ र यही गीत मार्फत चाहिँ आफ्ना नजिकका मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है? उदयपुरको साथी कल्पनाजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेका लोक बाकाको दिन चाहिँ चिन्न सफल भएर पनि साथी छुटिसक्नु भएको छ र अब पनि चाहिँ हामी कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ किनभने कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय पनि समाप्त भइसकेको छ र यति दिनसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समा सुनेर साथ दिनुहुने, कार्यक्रममा सहभागिता जनाउनुहुने र त्यसै गरी कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुहुने तपाईँ सम्पूर्णलाई पुष्टमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउनका निमित्त चाहिँ भरपूर सपोर्ट मिलेको छ। प्राविधिकता हुनुहुन्छ लक्ष्मी श्रेष्ठजीलाई पनि विशेष विशेष धन्यवाद भन्दैछु। कार्यक्रमको अन्त्यमा निकिनी मिठो गीत रहेको छ मेरी हजुरा बोलको लोक बाचा रहेको छ र जुन चाहिँ कल्पनाजीले चाहिँ मिलाउन सफल हुनुभएको छ र निकिनी मिठो गीत रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ सुराज पण्डित र मिलिमा रहेको आवाजमा सजिएको यो मिठो लोक बाका छार्दी आजको कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी शनिबार बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की लौ शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: सी प्रदेश स्तरीय स्थित भोक्तर मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुकुण्ड नगरपालिकाको क्षेत्रमा शिक्षा तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुतुकुण्ड नगरपालिका 5 कलेरी सोलुखुम्बु।
1: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुनवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेपाली कंग्रेसका नेता डाक्टर सुनील शर्माले पार्टीभित्र देखिएका विवादलाई लिएर कंग्रेस निर्वाचनमा भएको दावी गर्नुभएको छ। शनिबार महामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्ने क्रममा वहाँले कंग्रेसभित्र केही विवाद देखिए पनि पार्टी विभाजन नभएको दावी गर्नुभयो। वहाँले कंग्रेसभित्रको विवाद मिलाउने जिम्मेवारी आफूहरूको रहेको बताउनुभयो। महामन्त्रीमा विजय भएमा शुरूमा नै पार्टीभित्रको विवाद समाधानमा आफू लाग्ने उहाँको भनाई छ। वहाँले पार्टीभित्र आफू प्रो कोइराला रुवाएको बताउनुभयो। वहाँले आफू बीपी कोइरालाको अनुयायी र गिरिजा प्रसाद कोइरालाको कार्यकर्ता भएको

गर्दै कोइराला परिवारले नेपाली कंग्रेसको स्थापनामा महत्वपूर्ण योगदान गरेको पनि बताउनु भएको छ। मोरङमा बस्ने भएकाले आफू स्वाभाविक रूपमा कोइराला विचारसँग नजिक रहेको पनि उहाँको भनाई रहेको छ। सभापतिमा कसलाई समर्थन गर्ने भन्नेमा आफू स्पष्ट नभएको उहाँले बताउनुभयो। सभापतिमा उम्मेद्वारी कसैले घोषणा नगरेकाले अहिले सार्वजनिक गर्न नमिल्ने उहाँको भनाई छ। गत वर्षको जेएनजी आन्दोलनको भावना युवाका विचार र लोकतन्त्रको संरक्षणलाई अघि बढ़ाउन सक्ने युवा उम्मेद्वारलाई आफ्नो समर्थन रहने उहाँले बताउनु भएको छ। नेपालका पश्चिमी भूभागबाट मनसून बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबार बुलेटिन जारी गर्दै सुदूरपश्चिम कर्णाली लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसून बाहिरिएको जनाएको छ। महाशाखाका अनुसार यस वर्षको मनसून सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थानबाट बाहिरिएको हो। मौसमविदका अनुसार मनसून एकैपटक देशभरबाट बाहिरिँदैन। यो प्रणाली पश्चिमी क्षेत्रबाट क्रमशः पूर्वतर्फ सर्दै कोशी प्रदेशबाट बाहिरिने गर्छ। देशभरबाट मनसून पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिले रसुवाको भोटेकोशी त्रिशुली करिडोरमा गत 10 भदौमा आएको विनाशकारी बाढ़ीपछि विपद प्रतिकारी बारे सुरक्षा निकायहरूसँग छलफल गरेको छ। सिंहदरबारमा बसेको समितिको बैठकमा बाढ़ीपछिको खोज उद्धार राहत र पुनर्स्थापनाका विषयमा सुरक्षा निकायहरूसँग छलफल भएको हो। बैठकमा सांसदहरूले वायु परिवर्तनका कारण सर्जित विपदपछिको पुनर्स्थापनाका क्रममा प्रभावित समुदायको जीविकोपार्जन खाद्य सुरक्षा प्रणालीलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद सुजाता तामाङले एकीकृत बस्ती पुननिर्माण गर्दा बाढ़ी प्रभावित समुदायको परम्परागत जीविकोपार्जनका आधारलाई समेत समेट्न आग्रह गर्नुभएको छ। अब देश बाहिरका समाचार। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किएको छ। विभिन्न विद्यालयका विद्यार्थीले हिजो विद्यालय परिसर बाहिर आगजनी गरेका छन्। त्यस क्रममा प्रहरीसँग झडप समेत भएको छ। अघिल्लो हप्तादेखि शुरू भएको विद्यार्थीको आन्दोलनका कारण देशभरका 560 भन्दा धेरै उच्च माध्यमिक विद्यालयमा पढ़ाई प्रभावित भएको त्यहाँका शिक्षा मन्त्रालयले जनाएको छ। अन्तिममा खेल समाचार। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निशुनमा रहेको कोरगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 112 रनको लक्ष्य पछाएको पाकिस्तानले विश्व ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, वासिङटन सुन्दर शिवम दुबेले 2-2 विकेट लिएका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई शून्य 38 5216 फोनमा sunwa@newsyard.gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवा सुन्दै रहनुहोला। नमस्कार।

नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रेत नपुगे वा म्याथ नागि आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङलामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि। परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि। संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि। संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि। स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र। कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835130 र 9869545476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

हाते दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट हिल ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98,42,81,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,70,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई, गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, विपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,57,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटि गरिनेछ। निर्धारित कटअफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापी दुखोसी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय खास

0: पेट पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पहरो ठूलो जनधन को स्थिति प्रति हमी गहिरो सचेतन छौ। सही राष्ट्रीय विपत्ति को हुजीलाई गंभीरता पूर्वक ध्यान दी उत्तम मैराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको देहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुबासुलुकुन्दु।
2: जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
3: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनेट पछि बेलेटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुरूङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुरूङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय भूम। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामय एवं अन्यबाट रहनेछ।
4: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सन्दर्भमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
3: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813344 र 9852842429।
3: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज।
2: नेपाली गीतहरुको संग्रह।

गुड आफ्टरनून नमस्ते नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गीत गीत लिएर उपस्थित भइसकेका छौ प्राविधिक मित्रको साथमा आवाजमा छु म लक्ष्मी श्रेष्ठ र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिरहनु भएको छ र आज पनि सदा चाहिँ यही समयमा 4:15 देखि 5 बजेसम्म तपाईँहरूमा चाहिँ मिठा मिठा कुराकानी गर्ने र मिठो मिठो गीतहरू सुन्नेछौ र कार्यक्रममा पनि सहभागिता जनाउनु होला भन्न चाहन्छु त्योभन्दा अगाडि चाहिँ आज बस्ने 5 विधाका गीतहरू एकैछिन सुन्नेछौ

0: हामीले एकदमै मिठो गीतको क्लिप्स पनि सुनिसकेका छौं र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97564570 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो भन्दैथि उहाँको कल चाहिँ डिस्कनेक्ट भएको छ, पुनः प्रयास गर्न सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउनको लागि चाहिँ। र कति पनि त नेटवर्कको समस्या पनि हुन सक्छ है, सबै ठाउँमा नेटवर्कको उपलब्ध पनि नहुन सक्छ होइन, त्यही कारणले गर्दाखेरि चाहिँ नेटवर्कको समस्या भएको छ भने चाहिँ अलिकति नेटवर्क आउने ठाउँमा गएर चाहिँ तपाईँले फोन ट्राई गर्न सक्नुहुनेछ भन्न चाहन्छु। र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौँ। कहाँदेखिको हुनुहुन्छ? हेलो
1: नमस्कार दिदी।
0: नमस्ते नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? खोटाङको आइसेलु खैकोबाट रोसिना मगर कि तामाङ भन्नुभयो?
1: रोजिना तामाङ।
0: रोजिना तामाङ, अनि के छ रोजिनाजी तपाईँको खबर?
1: मेरो खबर सबै ठिकै छ दिदी, अनि हजुरको के छ खबर?
0: हजुर हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ रोजिनाजी यो समयमा?
1: यो समयमा चाहिँ मजाले प्रोग्राम सुन्दै बसिरहेको छु भनौँ न।
0: प्रोग्राम सुनेर बस्नु भएको छ है, के को माध्यमबाट सुनिराख्नु भएको छ हाम्रो कार्यक्रमलाई? रेडियोबाट सुनिराख्नु भएको छ है, ल ठिक छ रोजिनाजी, यसरी नै हामीलाई माया गरिदिनु होला, कार्यक्रममा पनि सहभागिता जनाइदिनु होला नि है। ओके, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज तपाईँको लागि कुन गीत राखौ?
1: मलाई चाहिँ राष्ट्रिय भक्ने सजिएको रातको रचन्द्र सूर्य भन्ने गीत बनाइदिनुहोस् न।
0: ओके, पक्कै पनि तपाईँको लागि हामी यो गीत राख्नेछौँ, आफ्नो नजिकको पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है।
1: हुन्छ, खासमा चाहिँ तिमी होल्समा कार्यक्रम लिएर आउनुहुन्छ प्यारी दिदी हजुरको लागि, त्यसै गरी प्यारी दिदी मित्र म को हुनुहुन्छ उहाँको लागि सोलो एफएममा अरूसँगको लाइफ पनि भन्न चाहन्छु, त्यसै गरी अझ मात्रै जसमा सरेको रहेछ दाई सन्तोष तामाङलाई जन्मदिनको धेरैभन्दा धेरै शुभकामना, तपाईँले सोच्नु भएको कुराहरू सबै पुरा होस् भन्न चाहन्छु, त्यसै गरी यहीँ सुन्दै हुनुहुन्छ मेरी प्यारी मम्मीको लागि भएको सन्त तामाङ, कमल तामाङ, शिक्षा तामाङ र साथीहरू त धेरैभन्दा धेरै हुनुहुन्छ सम्पूर्णको लागि भन्दैछु दिन्छु, बाई बाई।
0: ओके बाई बाई, उहाँ हुनुहुन्थ्यो रोसिना तामाङ, हुनुहुन्थ्यो खुटाङको साथी हुनुहुन्थ्यो, उहाँसँग पनि मिठो कुराकानीसँग चाहिँ सँगसँगै चाहिँ उहाँ पनि छुट्टिएर गइसक्नु भएको छ। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97564570 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोनलाई चाहिँ खुल्ला गरिसकेका छौँ र विशेष त तपाईँ सबैजना व्यस्तता पनि हुनुहुन्छ होला है, आफ्नै काममा हुनुहुन्छ होला, कतिपय साथीहरू त मेलापाततिर हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला, र कतिपय साथीहरू चाहिँ आज शनिबारको दिन होइन शनिबार बिताको दिनलाई पनि सदुपयोग गर्दै हुनुहुन्छ होला भन्ने आशा पनि व्यक्त गर्न चाहन्छु। र आउन सक्नुहुनेछ 97564570 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ, हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेको छौं। र विशेष गरेर चाहिँ आज पनि हामीले पाँच विधाका गीतहरू चाहिँ लिएर तपाईँहरूमा चाहिँ उपस्थित भएका छौँ र आउन सक्नुहुनेछ। र अब भने चाहिँ हामी ढिला नगरिकन चाहिँ एकदमै मिठो राष्ट्रिय भावनाले समेटेको गीत रहेको छ, रातु र चन्द्र सूर्य भने एकदमै मिठो गीत रहेको छ, र यसमा चाहिँ आवाज गर्नुभएको छ रविन शर्मा, सुनिता सुब्बा र अमर गुरुङको आवाजमा रहेको एकदमै मिठो यो गीत सुन्नेछौ, र यसको साथमा चाहिँ पहिलो र छोटो विश्राम पनि लिनेछौ।

0: हार्दिक निमन्त्रणा। हाम्रो पवित्र गाउँ खिचितेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सिङदा टुङ्कु रिन्पोछे टुङ्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतेम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

10 औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई तराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98 63 91 91 55, उपाध्यक्ष 98 49 51 10 79, कार्यालय प्रमुख 98 49 9 21 56 र कार्यालय सहयोगी 98 62 86 72 57। जिल्ला खेलकुद विकास समिति।

सिंह भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनुहोला यति कार्पेट कार्पेटको शहंशाह

फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम गीतै गीतमा चाहिँ हामीले पहिलो र छोटो विश्राम पनि पार गरिसकेका छौं र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97 64 50 74 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र तपाईँहरूमा चाहिँ आज पनि हामीले 5 विधाका गीतहरू चाहिँ लिएर उपस्थित भएको थियो र भर्खरै मात्रमा चाहिँ हामीले एउटा गीत चाहिँ सुनिसकेका छौं रोजिनाजीको रोजाईमा पर्न सफल। र तपाईँहरू अझै पनि हामीसँग चाहिँ 4 विधाका गीतहरू चाहिँ बाँकी रहेको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97 64 50 74 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र आज त विशेष गरेर शनिबारको दिन रहेको छ होइन। सबै साथीहरू व्यस्तता पनि हुनुहुन्छ होला, जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रममा सहभागिता पनि जनाउनुहोला भन्न चाहन्छु। र धेरै पछि चाहिँ यस कार्यक्रम चाहिँ हामीले लिएर आएका छौं। लामो समयदेखि चाहिँ हाम्रो प्राविधिकमा समस्या भएको कारणले गर्दाखेरि चाहिँ तपाईँहरू मात्रै आउन सकेका थिएनौ होइन। कतिपय साथीहरूले चाहिँ के कारणले चाहिँ कार्यक्रम आएन भनेर धेरैजनाले फोन पनि गर्नुभएको थियो होइन। तर पनि हाम्रो प्राविधिक कारणले गर्दाखेरि चाहिँ तपाईँहरूको माझमा चाहिँ आउन सकिन। तर आज भने चाहिँ हामी तपाईँहरूको साथमा रहेका छौं र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ र मिठो गीत रोज्नुहुन्छ र आफ्नो नजिकको पाँचजना साथीलाई सम्झनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ। 97 64 50 74 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ र तपाईँहरूसँग चाहिँ मिठा मिठा कुराकानी पनि गर्नेछौ भन्न चाहन्छु। र सायद कतिपय साथीहरूले चाहिँ यस कार्यक्रम चाहिँ नआउने हो कि होइन भनेर त्यो गुनासो पनि गर्नुभएको छ धेरै साथीहरूले होइन। र कतिपय साथीहरूको व्यस्तता पनि हुनुहुन्छ, त्यही कारणले गर्दाखेरि कार्यक्रममा सहभागिता जनाउन नसक्नु भएको पनि हुनसक्छ होइन। नेटवर्कको समस्या पनि हुनसक्छ, विभिन्न कारण हुनसक्छ होइन। सो तर पनि ठिक छ, तपाईँ कार्यक्रममा सहभागिता जनाउन नसके पनि, काममा व्यस्त भए पनि तपाईँलाई चाहिँ हाम्रो प्रोग्राम छुन माध्यमबाट सुनेर बसे पनि होइन। सो सुनेर चाहिँ अन्तिमसम्म साथ दिनुहोला पनि भन्न चाहन्छु। र अब भने चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछ। एकदमै मिठो गीत रहेको छ छक्का पन्जा 5 लिएको, एकदमै मिठो गीत रहेको छ बिहे भएको छैन भन्ने एकदमै मिठो गीत रहेको छ र यसमा चाहिँ आवाज पर्नु भएको छ लेखुत्री र विनोद परिवारको आवाजमा रहेको एकदमै मिठो गीत रहेको छ र यो गीत सुनेछ त्यसपछि फेरि उपस्थित हुनेछ।

गीत सुनेका सुनिसकेका छौं बी भएको छैन भने एकदमै मिठो गीत रहेको छ हामीले चलचित्र विधाबाट लिएको एकदमै मिठो गीत रहेको छ र यो गीत पनि सायद तपाईँले पनि सुनेर मनोरञ्जन लिनुभयो होला भन्ने आशा पनि व्यक्त गर्न चाहन्छु र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97964570 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामी टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र विशेष त तपाईँ साथीहरूको सहभागिता चाहिँ कम मात्रामा रहेको छ होइन, धेरै दिनपछि चाहिँ तपाईँहरूमा चाहिँ हामी उपस्थित भएका छौं होइन, सोटै कारणले गर्दाखेरि पनि हुन सक्छ र अवश्य पनि जति पनि साथीहरूले सुनेर बस्नुभएको छ भोलिदेखि र आजदेखि चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु र आज शनिबारको दिन भएर पनि हुन सक्छ होइन, सबै साथीहरू व्यस्तता पनि हुन सक्छ र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनु होला भन्न चाहन्छु र अझै पनि हामीसँग चाहिँ तीनवटा विधाका गीतहरू चाहिँ अझै पनि बाँकी रहेको छ होइन, एकदमै मिठा मिठा गीतहरू रहेको छ र आउन सक्नुहुनेछ 97964570 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हाम्रो टेलिफोन लाइन चाहिँ खुला गरिसकेका छौं र अब भने चाहिँ हामी ढिला नगरिकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछ। एकदमै मिठो गीत रहेको छ फोटो खिचेर भने एकदमै मिठो, यो पनि हामीले चलचित्र विधाबाट चाहिँ लिएको मायातिर फिल्ममा भन्ने एकदमै मिठो गीत रहेको छ र यसमा चाहिँ आवाज गर्नुभएको छ एकदमै मिठो गीत रहेको छ। यो गीतको साथमा चाहिँ हामी दोस्रो र अन्तिम विश्राम पनि लिनेछौँ।

0: जिल्लाहुला कार्यालय सोलुखुम्बुको सूचना यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्तामायिक एवं अन्यबाट रहनेछ।
1: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
0: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 52 78 72 83 13 44 र 98 52 82 24 29।
0: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।
2: कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा स्थित तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobfae.shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुखले घाटेको क्यान्सर थियो, बाँचेर पनि म मरतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ज। फेरि पनि स्वागत गर्न चाहन्छु। भर्खरै मात्रमा चाहिँ हामीले पहिलो र दोस्रो र अन्तिम दृष्टान्त पनि पार गरिसकेका छौं र तपाईँहरूले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्जमा कार्यक्रममा गीतै गीतलाई सुनिरहनु भएको छ र आज पनि हामीले पाँच विधाका गीतहरू लिएर उपस्थित भएका थियौं र अब भने चाहिँ हामीसँग दुईवटा विधाका गीतहरू मात्र बाँकी रहेको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने हाम्रो सक्नुहुनेछ 97 64 49 70 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र कतिपय साथीहरू त व्यस्तता पनि हुनुहुन्छ होला होइन, कतिपय साथीहरू खाजा खाँदै हुनुहुन्छ होला, खेतबारीमा मेलापातमा होइन गोठालोतिर हुनुहुन्छ होला। जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहन्छु र कार्यक्रममा भने चाहिँ तपाईँहरू साथीहरूको उपस्थिति कम रहेको छ र तपाईँहरू पनि हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रममा चाहिँ अवश्य पनि सहभागिता जनाउनुहोला भन्न चाहन्छु र सहभागिता जनाउन नसके पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र अब पनि चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततर्फ लाग्नेछौँ। सुशान्त केसीको आवाजमा रहेको सारङ्गी भन्ने एकदमै मिठो गीत रहेको छ, यो गीतको सुन्नेछौँ। त्यसपछि फेरि पनि उपस्थित हुनेछौँ। Thank you.

0: उहाँ हामीले एकदमै मिठो गीत पनि सुनिसकेका छौँ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97964 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। अब भने चाहिँ हामीसँग एउटा मात्रै गीत बाँकी रहेको छ होइन, र तपाईँहरू कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि चाहिँ कुन गीत हो भनेर चाहिँ थाहा पाउनुपर्ने हुन्छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउनको लागि चाहिँ आउन सक्नुहुनेछ 97964 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौँ र सबैजना साथीहरू चाहिँ आफ्नै काममा व्यस्तता हुनुहुन्छ होला होइन, जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखिको हुनुहुन्छ? हेलो
1: हेलो
0: नमस्ते नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? गाडमा स्कुलबाट फुर्बा शेर्पा। अनि के छ फुर्बासी तपाईँको खबर?
1: एकदम ठिक ठाक छ, मौसमको कुरो त मौसम धुमिरहेछ दिदी, त्यस्तै हो दिदी। अनि सन्चै हुनुहुन्छ दिदी?
0: हजुर हामी एकदमै ठिकै छौँ भन्नुपर्छ। अनि के गर्नुहुन्छ फुर्बाजी तपाईँ?
1: म स्कुलको कुकमा हो।
0: स्कुलको कुकमा हो, ल ठिक छ फुर्बाजी। अनि यो समयमा के गर्दै हुनुहुन्छ? खाजा लिनुभयो कि बाँकी छ? ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ त्यो पनि अन्तिममा है। आज कुन गीत रोज्न चाहनुहुन्छ? ल ठिक छ, अनि के को माध्यमबाट सुनिराख्नु भएको छ तपाईँले हाम्रो रेडियोलाई? अनलाइनबाट सुनिराख्नु भएको छ। ल ठिक छ फुर्बासी, तपाईँको लागि हामी यो गीत राख्नेछौ, तपाईँले पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है?
1: हुन्छ, फर्स्टमा त तपाईँ सोनी मोबाइल स्टेपको लागि
0: धन्यवाद।
1: कान्छी अनि मिना तामाङ अनि दिदी पशु शेर्पा अनि दिदी अर्को सुनिता शेर्पा, त्यतिको लागि सम्झिन्छु।
0: ओके अहिले भने चाहिँ हामी सुन्छौँ नि है। ओके, उहाँ हुनुहुन्थ्यो फुर्बा शेर्पा भन्दै हुनुहुन्थ्यो, घरमा स्कुलबाट भन्दै हुनुहुन्थ्यो है। उहाँ चाहिँ अन्तिममा सहभागिता जनाउनु भएको छ र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौँ र कार्यक्रमलाई छुट्याएको निर्धारित समय पनि सकिसकेको छ र तिनजेलसम्म सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, फोन ट्राई गर्नुभयो, सम्पूर्णलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु। र मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो शीर्षमा पुर्याउनु लागि चाहिँ भरपूर सपोर्ट मिलेको छ, प्राविधिक मित्र सर्की लम्बु शेर्पालाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र अन्तिममा चाहिँ एकदमै मिठो गीत रहेको छ, अन्जु पन्तको आवाजमा रहेको आधुनिक गीत रहेको छ, तिमी कसको हुने होला भन्ने एकदमै मिठो गीत रहेको छ। र यो गीत साथै म कार्यक्रम प्रस्तुत लक्ष्मी श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार।

0: एहुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबाडी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव

0: मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुत्कुमा नगरपालिका वडा नम्बर 5 तलेरी सोलुखुम्बु।
2: यदि तपाईँको बच्चामा जन्मजात पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपार नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
2: अङ्कमा 9852055768।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। जनता समाजवादी पार्टी जसपा नेपाल लुम्बिनी प्रदेशले असोज 28 गते आयोजना गर्न लागेको तत्कालीन जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल लुम्बिनी प्रदेश कार्य समितिको समायोजन कार्यक्रमप्रति तत्कालीन लोसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष कुमार पाण्डेले असहमति जनाउनु भएको छ। लुम्बिनी प्रदेश सरकारमा सहभागिताका विषयमा तत्कालीन जसपा र लोसपा बीचको विवाद छ। प्रदेश अध्यक्ष पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै समायोजनका विषयमा लोसपा नेपाल लुम्बिनी प्रदेशको कुनै आधिकारिक निर्णय नभएको दावी गर्नुभएको छ। उहाँका अनुसार तत्कालीन जसपा नेपाल र लोसपा नेपाल बीच समायोजनका विषयमा कुनै बैठक समेत बसेको छैन। उहाँले एकतर्फी रूपमा आयोजना गर्न बाँकी रहेको समायोजन कार्यक्रम केन्द्रबाट जारी गरिएको मापदण्ड विपरीत रहेको दावी गर्दै त्यसप्रति घोर असहमति जनाउनु भएको छ। नेपाली कंग्रेसले 15 महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गर्ने भएको छ। आज महाधिवेशन स्थलमा पत्रकार सम्मेलन राखेर

वक्ता देवराचार्य सोले महाधिवेशनको तयारी पूरा भइसकेको बताउनुभयो। महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आगामी कार्यपत्र, उपसभापति विश्व प्रकाश शर्माले समसामयिक, महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने बताउनु भएको छ। अहिलेसम्म सभापति थापालाई कसैले चुनौती नदिएको बताउनुभयो। सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने बताउनु भएको छ। उहाँले नेता भन्दा नीति चयनको अधिवेशन बनाउनमा जोड़ दिने बताउनुभयो। उहाँले हरेक प्रतिनिधिले 3500 तिरेपछि पार्टी कार्यलाई सानेपाबाट झोला पाउने पनि बताउनु भएको छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेत्री डाक्टर आरजु राणा देउवा कंग्रेसको 15 समानान्तर महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन बन्नु भएको छ। पूर्व सभापति देउवा गृह जिल्ला डडेलधुराको कन्या पुर्दा धुरा गाउँपालिका एकमा सम्पन्न कंग्रेसको एउटा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन बन्नु भएको छ। यस्तै कंग्रेस नेत्री तथा पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर 5 अन्तर्गत धनगढ़ी उपमहानगरपालिका 4 उत्तर बेहारीबाट महिला खुल्लातर्फ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको छ। शुक्रबार अवैध राती सम्पन्न एउटा अधिवेशनमा राणाले रमेश कुमार चन्दको बारेश्वरमा मार्फत उम्मेद्वारी दर्ता गराउनु भएको थियो। उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। देउवाले पनि बारेश्वरमा मार्फत उम्मेद्वारी दर्ता गराउनु भएको छ। कंग्रेसको संस्थापन इतर पक्षले असोज 15 गतेदेखि एउटा अधिवेशन शुरू गरेको हो। अब देश बाहिरका समाचार। पाकिस्तानको निर्यात सेप्टेम्बर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा 17% बढ़ेर 2.94 अर्ब अमेरिकी डलर पुगेको छ। पाकिस्तानको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक व्यापार तथ्याङ्क अनुसार अगस्तको तुलनामा पनि सेप्टेम्बर निर्यात 16% बढ़ेको हो। अन्तिममा खेल समाचार। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निशिमा रहेको करोरी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। यसअघि टसजितेर ब्याटिङ गरेको भारतले विश्व ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 160, तिलक वर्माले 51 र पाकिस्तानका हम्मद दानियाग र अरासत मिन्हासले 2-2 विकेट लिएका छन्। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020016 फोन वा सोलवा फ्याम neuj@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलुभार सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलवा फ्याम सुन्दै गर्नुहोला। नमस्कार।

0: हार्दिक निमन्त्रणा। हाम्रो पवित्र गाउँ खिचिदेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेनछेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सुनकुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनकुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akc@solukhumbu.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201630 वा 9869-9045-76 सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय शिव तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिव तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobfire.shramsanshar.gov.np। खाता बनाउनुहोस्। आवश्यक विवरण भर्नुहोस्। विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्। आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-91-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुरूङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुरूङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराई सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72, 98-62-83-44 र 98-52-82-24-29।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के भयो के को हल्ला फल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
5: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
6: किन खोज्नु भएको होला हजुर
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
6: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नबोलाउनु न हजुर
2: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
8: यदि तपाईँको बस्नामा चौनसात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा ऋण स्थापना केन्द्र एसआरडीसी काभ्रे कोलिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अंकमान 9852055768

0: सामुदायिक बीउ बैंक संचालन कार्यक्रम कुल लागत में अधिकतम 50%, बजेट 3 लाख, कार्यक्रम को लक्ष्य 1, प्रस्ताव पेश कर सकने साझेदार पदमार्ग को प्रभाव क्षेत्र भित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रांडिंग पैकेजिंग यंत्र उपकरण और सामग्री खरीद में 50% अनुदान कुल लागत में अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रम को लक्ष्य 1, प्रस्ताव पेश कर सकने साझेदार स्थानीय विशिष्ट पहचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधन का लागि सुधारिएको भट्टी खरीदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी, फलफूल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भोचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी शुल्क सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-131 र 98-69-58-45-76 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: हेलो, नमस्ते।
1: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो मेसेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
2: ए नानी, के भन्ने रहेछ, के भयो
3: बा? ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर

0: यो भनी नदिनुसै बा
1: ल ल ल म के नदिन्थे
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ
3: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याथ नागि आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुक्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय

0: का सबै को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा त जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर

0: सुना बहिनी सुनु दुखुङ नगरपालिका उडानमा पासमा रहेको शान्ति स्टोर एण्ड सप्लाई हुने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुखुण्ड नगरपालिका 5 सल्लेरी।

0: अत्यधिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहन तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो ल सुनु बहिनी सुनु दुखुमा नगरपालिका ओडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एन्ड सप्लाई खोल्नी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजु त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुखुन्डा नगरपालिका

0: ଆପଣ ଅଜରାମା ତ ବକ୍ସିରେ
1: ସୋଇତା तिमीहरूको के खास खुस कुराउँदैछ के भो भन त
2: के होइन मिस
1: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: साथी हेर नै क्या खतरा समाचार आइसक्यो भयो फ्रेन्ड अब चाहिँ के हो
0: खोजै के आयो त्यस्तो यत्तिकै पत्ती हाल्छ रोहन सामाजिक

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश जीवानीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो दशैं हुने अनुमान।
0: नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने।
1: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिने, तराई मधेसमा शास्त्रीय लोक मान्यता सहित द्वितीय पर्वको रौनक।
2: यसको लोक पक्ष नै प्रबल छ, यद्यपि मान्यता भनेको विगत जीवन लोक अलोक दुइटै यहाँ चाहिँ निस्किएको छ।
0: बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो। नयाँ भेरिएन्टबाट लन्डन सबैभन्दा धेरै प्रभावित।
1: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने
4: हो। ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि एक

0: लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 0574-94-33 4-93-555।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्दछ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालिसकेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसून फर्कन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 वर्ष यताकै ढिला गरी जुन 19 तारीकमा मनसून भित्रिए पनि एलनिनो प्रभावका बावजूद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशैभर अत्यधिक वर्षा गराएको थियो, अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पुष्ट मनसून शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र पुष्टपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर निरन्तर बढ़नुले मनसून अन्त्यको पुष्टि गर्दछ। यसै कारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीहरूले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्।
5: बाढ़ी पहिरोका कारण 6 दिनदेखि अवरूद्ध लमजुङको बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको मासो गाउँपालिका 3 खोक्रो र चामे गाउँपालिका 5 कोटोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुंगा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। यसैबीच बाढ़ी पहिरोका कारण अवरूद्ध बेनी जोनसुन कोरोला सड़क मर्मतका लागि इन्धनको अभाव भएको छ। म्याग्दी खण्डको मालढुङ्गादेखि घाँसासम्मका 46 भन्दा बढ़ी ठाउँमा क्षति पुगेको यो सड़क मर्मतका लागि इन्धनको अभाव मुख्य समस्या बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार डोजर, लोडर र टिपर सञ्चालनका लागि डिजेल सकिएकाले सड़क बनाउने काम 2 दिनदेखि प्रभावित भएको छ। वैकल्पिक बाटो खुलाउने र इन्धन ढुवानीको प्रयास भइरहे पनि कोरोला नाकासँगको यातायात सम्पर्क टुट्दा मुख्य पर्यटकीय समयमा गतिविधि ठप्प भएको छ।
4: यसैबीच म्याग्दीका पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न भूगर्भ विदहरूको टोलीले आजदेखि स्थलगत अध्ययन थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र नेपाल भौगोलिक समाजको नेतृत्वमा पुगेको प्राविधिक टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाको र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन शुरू गरेको हो। टोलीका संयोजक तथा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितका विज्ञहरूले ड्रोनबाट तस्विर लिनुका साथै माटो र ढुंगाका नमूना संकलन गरी वैज्ञानिक अनुसन्धान अघि बढ़ाएका छन्। अध्ययनबाट आउने सिफारिशका आधारमा पहिरो रोकथामका अल्पकालीन र दीर्घकालीन कामहरू अघि बढ़ाउने बेनी नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिनुभयो। गएको हप्ताको अविरल वर्षापछिको बाढ़ी र पहिरोको कारण म्याग्दीमा 7 जनाको ज्यान गएको छ। भने दुईजना अझै बेपत्ता छन्।
5: मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा हावाहरूले गोलभेडा खेतीमा ठूलो क्षति पुर्याएपछि किसानहरू मर्खामा परेका छन्। ढेरधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन लिने बेलामा बोटहरू ढलेपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ। वडा नम्बर 8 बुढी चौरका शमशेर लागुङले तरकारी मण्डीको ऋण लिएर टनेलमा गोलभेडा खेती गर्नुभएको थियो, तर असोज 10 गते आएको हावाहुरीले उहाँका तीनवटा टनेल पूर्ण रूपमा नष्ट गरिदिएको छ। राम्रो उत्पादन दिने बेलामै झाङ ढलेपछि उहाँलाई मण्डीको ऋण तिर्न समस्या भएको छ। हावाहुरीबाट बुढी चौर गाउँ नै प्रभावित बनेको छ। अच्युत घलान र सुजनपुरा सैनी लगायतका किसानको ठूलो क्षेत्रफलमा लगाएको गोलभेडा खेतीमा क्षति पुगेको छ। वडा कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार 35 घरदूरीको 7000 मिटर टनेलमा क्षति पुगेको छ। विवरण संकलनको काम भइरहेको र यस वर्ष बुढी चौरमा 70 टन भन्दा बढ़ी गोलभेडा उत्पादन घट्ने अनुमान गरिएको कार्यालयले जनाएको छ।
4: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व डाउनीमा बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका 6 जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँतर्फ गुडिएको बस बिहान बिमयी त्रिवेणी गाउँपालिका 2 डाउनीमा रहेको यस मोड़मा पल्टिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परि बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 सुरेश विशी, कोहलपुर नगरपालिका 3 दिपेन्द्र केसी, कोहलपुर 10 एकेन्द्र राज रेग्मी, नेपालगंज महानगरपालिका 7 कृष्ण कनौजिया, जागरकोटको भेरीगंगा नगरपालिका 3 निर्जुन गुरूङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका नरेन्द्र राजगिरीको ज्यान गएको हो। दुर्घटनामा परि घाइते भएका 12 जनालाई मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा प्राथमिक उपचारपछि 8 जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो।
5: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। उहाँका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउवा मार्फत गराउने प्रयास गरिएको छ, तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो। महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनुभयो। सभा र सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेता भन्दा नीति चयनको अधिवेशन बनाउन जोड़ दिनुभयो। यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। हरेक प्रतिनिधिले 3500 रूपियाँ बुझाएर झोला पाउने प्रवक्ता चालिसेले बताउनुभयो। भोलि उद्घाटन हुने महाधिवेशन अन्तर्गत 19 र 20 गते बन्न सत्र हुनेछ। 21 र 22 गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढ़ाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार पारेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति, 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछन्। यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज हुने अपेक्षा छ।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू 3 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
7: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिन नै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान, अवरूद्ध बेसी छ, चामे सड़क खुल्यो, बेनी जंक्सन कोला सड़क मरम्मतका लागि इन्धनको अभाव, नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देवा उपस्थित नभएको गगन थापाले उद्घाटन गर्ने लगायतका खबर प्रस्तुत गरे।
5: जापानी इन्सेफ्लाइटिस अर्थात जेई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जेई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। सन् 2026 शुरू भए यता देशभर 1372 जनामा एक्यूट इन्सेफ्लाइटिस सिन्ड्रोम देखिएको थियो। ती मध्ये परीक्षण गर्दा 131 जनामा जीई निश्चित भएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यस अघि जीई विरूद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरै जसो कृषि पेशामा संलग्न नागरिक छन्। विशेष गरी धानखेत र सुंगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ़दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरूद्धको खोप अभियान संचालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोड़ाघोड़ी धनगढ़ी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। सरकारले नियमित खोप कार्यक्रम अन्तर्गत बाल बालिकाले 12 महिनाको उमेरमा जेईको एक मात्रा खोप दिँदै आएको छ। कुनै कारणले छुटेका बाल बालिकालाई 5 वर्षको उमेरसम्म पनि यो खोप लगाउन सकिन्छ। जापानिज इन्सेफ्लाइटिसबाट बस्न खोप लगाउनुका साथै लामखुट्टेको टोकाईबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन्।
4: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोग निवारणलाई उच्च प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग परीक्षण अभियान सञ्चालन गर्ने बताउनु भएको छ। आज आयोजित एक कार्यक्रममा उहाँले बिरामीको संख्या घट्दो क्रममा रहे पनि रोगको पहिचान र उपचारमा अझै प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री आचार्यले सामाजिक सुरक्षा भत्तालाई आवश्यकता र अवस्थाका आधारमा वर्गीकृत गरी प्रभावकारी बनाउनु पर्ने धारणा समेत राख्नुभयो। स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष 2081-82 नेपालभर 2409 जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् भने लुम्बिनी प्रदेशमा मात्रै अहिले 547 जना कुष्ठरोगका बिरामी रहेका छन्। प्रदेश सरकारले रोगका कारण हुने सामाजिक लाञ्छना र विभेद अन्त्य गर्न जनचेतनाका कार्यक्रमलाई तीव्रता दिने जनाएको छ।
5: सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकले सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यम आय भएका नागरिकलाई लक्षित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20 लाखदेखि 75 लाख रूपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्। जस अनुसार शुरूमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाख रूपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000देखि 35,000 रूपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानूनी रूपमै स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
4: जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ। अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढ़ेको थियो, तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभयो। निरीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्था बारे उहाँलाई जानकारी गराएको थियो। बाढ़ीले अन्य आयोजनाहरूमा क्षति पुर्याएको भए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुक्खा याममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाई छ।
5: असोज दुई गतेदेखि शुरू भएको सोह्र दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदैछ। धन धान्य कि देवी महालक्ष्मीलाई प्रसन्न पार्दै परिवारमा सुख शान्ति र समृद्धि भित्राउने कामना सहित यो व्रत बस्ने परम्परा छ। व्रत अवधिभर फलाहार मात्र ग्रहण गरी सात्विक नियमको कठोर पालना गरेका व्रतालुहरूले आज अन्तिम दिन अर्थात अध्यापनका अवसरमा विशेष पूजा आराधना गरिरहेका छन्। पूजा मण्डपमा चामलका 16 थुप्रामा सुपारी सिक्का र पकवान राखेर महालक्ष्मीको आह्वान गरिएको छ। साथै पहिलो दिन हातमा बाँधिएको 16 गाँठो भएको पवित्र धागो फुकाएर ढुकुचीमा सुरक्षित राख्ने वा चोखु नदीमा विसर्जन गर्ने विधान छ। बेलुका चन्द्रमालाई अर्घ्य दिएर 16 सुहागिनी वा ब्राह्मणलाई दान दक्षिणा र प्रसाद खुवाएपछि यो व्रत सम्पन्न हुनेछ। भगवान शंकरको उपदेश अनुसार चल्ने यस व्रतले घरको दरिद्रता नाश भई सुख र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। यसैबीच मिथिला क्षेत्रमा महिलाहरू सन्तानको सुस्वास्थ्य दीर्घायु शौर्य र मंगलमय भविष्यको कामना गर्दै आज कठोर जितिया व्रत मनाइरहेका छन्। पितृपक्षको अष्टमी तिथिदेखि शुरू भएको यो पर्व एक अहोरात्र निराहार बसी मनाइन्छ। जितिया पर्वको थप चर्चा केही बेरमा रंग दर्पणमा सुन्न सकिन्छ।
4: काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ। महानगरपालिकाले गोसारा हुलाक कार्यालय ढिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउने भएको हो। सम्झौता बमोजिम महानगरपालिकाबाट हुने पत्रचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ। प्राप्तकर्ताले वस्तु बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु महानगरपालिकाको सम्पर्क इकाइमा फिर्ता गरिनेछ। यो सम्झौता एक वर्षको लागि हो। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
5: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा जिस हो
1: डिश हो खुशी को कनेक्शन
2: कृषि मंत्र नायक सिंह
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ यूरिया मलको प्रयोग नगरौं
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
5: नेपाल दर्पणमा अब विदेशको खबर बेलायतमा एक हप्तामै कोविड संक्रमणका कारण अस्पताल भर्ना हुनेहरूको संख्या झण्डै 50% बढ़ेको छ स्ट्राटस भनेर चिनिने एक्सएफजी भेरिएन्टको प्रभाव बढ़दै जाँदा लन्डन सबैभन्दा धेरै प्रभावित भएको टाइम्स नाउले जनाएको छ विभिन्न संचार माध्यमका रिपोर्टहरूका अनुसार बेलायतको हेल्थ सेक्युरिटी एजेन्सी यूकेएचएसए को नयाँ तथ्याङ्कले प्रति एक लाख जनसंख्यामा अस्पताल भर्ना हुने साप्ताहिक दर 0.81 बढ़ेर 1.20 पुगेको देखाएको छ यसमा लन्डनमा सबैभन्दा उच्च अर्थात 79% वृद्धि देखिएको छ जसको नागरिक पनि यसबाट धेरै प्रभावित भइरहेका छन् 85 वर्षभन्दा माथिका मानिसहरूमा अस्पताल भर्ना हुने दर प्रति एक लाखमा 7.08 बढ़ेर 12.43 पुगेको छ यसैबीच अहिले देखिएको संक्रमणको वास्तविक संख्या तथ्याङ्कले देखाएको भन्दा धेरै हुन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् महामारी बेलाको तुलनामा अहिले कोविड परीक्षण गराउने मानिसहरूको संख्या निकै कम छ यद्यपि अहिले देखिएको वृद्धि महामारीको चरम अवस्थामा देखिएका लहरहरूको तुलनामा निकै कम छ बेलायतमा गएको अगस्तको अन्तिम हप्तामा कोविडसँग सम्बन्धित 7 जनाको ज्यान गएको थियो यस्तै त्यस अघिको हप्तामा 6 जनाको ज्यान गएको विवरण छ
4: नेपाल दर्पणमा अब खेल खबर जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ निसिममा रहेको करौगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19-0 हरायो भारतले दिएको यो 212 रनको लक्ष्य पछि आएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनाउन सक्यो भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो पाकिस्तानले रजत पदक जितेको छ यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई 33 रनले हराएको एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो खबरको सिलसिला यति नै आज शनिबार अब रंग दर्पणको पालो
5: आजको रंग दर्पण जितिया पर्वको रमझम र महत्वमा केन्द्रित छ

दशैंको रौनक शुरू हुनै लाग्दा असोज कृष्ण पक्षको सप्तमी अर्थात हिजोदेखि तराई मधेसका आँगनमा जितिया पर्वको उल्लास छाएको छ। महिलाहरू बिहानै नुहाई धुवाई गरेर आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्छन्। घर घरमा जितियाका गीत गुनगुनाउने गरिन्छ, यसलाई कतै जिउतिया पनि भनिन्छ। यो पर्वलाई सामाजिक सद्भाव, कृषि जीवन र पारिवारिक सम्बन्धको प्रगाढ़ बनाउने पर्वका रूपमा लिने गरिन्छ।

संस्कृतिकोष प्रतिबद्धदेखि सुख प्रतिबद्धसम्मको सोह्र दिन नेपाली समाजमा पितृहरूलाई सम्झने समय अर्थात सोह्र श्राद्ध पर्छ। पितृपक्षको सोह्र दिनभित्र पर्ने ती दिन कृष्ण पक्षको सप्तमी अष्टमी र नवमीलाई जिति

सप्तमीको दिन अर्थात हिजो व्रतालू महिलाहरू नुहाउँछन् र घिरौलाको पातमा तेल र खरी चढाउने र एकसाथ मात्र खाने परम्परा छ। जसको सासू वा आफ्नै आमा दिवंगत भइसकेका छन् ती महिलाहरूले यो व्रत गर्छन्। अष्टमी अर्थात आजको दिन भने पूरा निराहार बसिन्छ अनि नवमीका दिन भोलि सूर्योदय भन्दा अगाडि नै मातृहरूलाई नैवेद्य चढाइन्छ।

सोह्र श्राद्ध वा वर्षी गर्दा पुरोहितलाई बोलाउने भोजन गर्ने चलन छ, तर द्वितीयमा पण्डित वा पुरोहित बोलाइँदैन। यो पर्वमा जिमूतवाहन नामका देवताको कल्पना मिसिएको छ। सन्तानको दीर्घायु, रोग देवताबाट सुरक्षा र उज्जवल भविष्यका लागि यो व्रत गरिन्छ भन्ने लोक मान्यता यसै अर्थमा बलियो भएको देखिन्छ। जितिया पर्व तीजसम्मको तुलना पनि सान्दर्भिक छ। तीज पहाड़ मधेश र सम्पूर्ण हिन्दूहरूले मनाउँछन्, तर पश्चिम नेपालमा साउन शुक्ल तृतीयामा र कतिपय ठाउँमा भदौ शुक्ल तृतीयामा मनाइन्छ। पहाड़तिर तीजमा महिलाले गीत र नृत्य मार्फत कला प्रदर्शन गर्नु लगभग अनिवार्य जस्तै हुन्छ, तर मधेशतिर त्यस्तो परम्परा खासै देखिँदैन। जितियामा पनि संगठित रूपमा कला देखाउने चलन सबैतिर छैन, तर नुहाउन जाँदा र घर फर्कदा सामूहिक रूपमा गीत गाउने सामान्य परम्परा पनि धेरै

0: कुनै समयमा मिठो मसिनो खानका लागि दशैं तिहार फागु छठ लगायतका चाड़ पर्व आउनु पर्थ्यो अनि जितियाको बिहानै मातृहरूलाई चढ़ाइसकेपछि घरका सबैले दही चिउरा खाने र खुवाउने चलन छ। यसलाई स्वर्गही भनिन्छ। मातृसत्ताको सम्झना, पितृसत्ताको स्थापना, लोक परम्परा, कृषि जीवनको लय र पारिवारिक स्नेह यी सबै तत्व जितियासँगै जोड़िएका छन्। त्यसैले जितियासँग आस्थासँगै खानपिन, मेलमिलाप र परिवारको रमाइलो पनि उत्तिकै गाँसिएको छ। मैथिली संस्कृतिविद डाक्टर गोपाल ठाकुर:
1: एउटा शास्त्रीय मान्यता, अर्को लोक मान्यता, र त्यसै गरिकन एउटा चाहिँ अब शुद्धिकरणको पक्ष र अर्को चाहिँ मनोरञ्जनको पक्ष। जितियामा पनि दुईटै कुराहरू चाहिँ छन्। एउटा त अब व्रतको नाममा भए पनि अलिकति चाहिँ नियम निष्ठामा बस्नु पर्दाखेरि, एक दिन खाना छोड्दाखेरि त्यो स्वास्थ्यको लागि कति फाइदा हुने कुरो आफ्नो ठाउँमा छँदैछ र यसले गर्दाखेरि यसको लोक पक्ष नै प्रबल छ। यद्यपि मान्यता भनेको दीर्घ जीवन, लोक परलोक दुईटै यहाँ चाहिँ निस्किएको छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: सुदूरपश्चिम र कर्णाली प्रदेश सहित पश्चिमी क्षेत्रबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिन नै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान।
2: नेपाली कांग्रेस महाधिवेशनको तयारी पूरा, प्रतिनिधिको दर्ता प्रक्रिया शुरू, देउवा उपस्थित नभएको गगन थापाले उद्घाटन गर्ने।
0: 16 दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै तराई मधेस र शास्त्रीय लोक मान्यता सहित जितिया पर्वको
2: बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो। नयाँ भेरिएन्टबाट लन्डन सरन्दर धेरै प्रभावित।
0: र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने

0: close to your heart. Solo FM 101.2 MHz.
1: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहयोग

0: बिहान उठ्छे यस्तो लाग्छ कि सायद उसले नराम्रो सपना देखेकी थिए। उसको पूरै शरीर दुखेको छ र उनको दिमाग शून्य छ। उनको हात र अनुहारमा कसैले चिथोरेको जस्तो धाक पनि छ। त्यसपछि बल्ल उसको होस खुलेको जस्तो छ र याद आउँछ कि हिजो राति उनी बलात्कार भएकी थिइन्। अब के गर्ने, कस कहाँ जाने, कसलाई भन्ने? आउनुहोस् आजको नारी आशा कार्यक्रममा प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरौं। बलात्कार पछि कसरी सामान्य अवस्थामा फर्किने र कसरी त्यो आघातबाट निको हुने भन्ने बारेमा कुराकानी गर्नेछौ। जय मसी तथा नमस्कार साथीहरू, कार्यक्रम नारी आशामा यहाँहरूलाई स्वागत छ। म ममता र मेरो साथमा हुनुहुन्छ तुलसा। आज फेरि तपाईँहरूसँग भेट हुन पाउँदा हामी अति खुसी छौ र आशा गर्दछौ कि तपाईँहरू पनि आजको कार्यक्रम सुन्न उत्साहित हुनुहुन्छ होला। सधैँ जस्तै आज पनि तपाईँहरूसँग बाँड्नको लागि केही महत्वपूर्ण कुराहरू हामीसँग छन्। तपाईँले अघिल्लो हप्ताहरूमा हामीले बलात्कारको विषयमा कुरा गरेको सुन्नु भएको थियो होला। बलात्कारको विषयमा कुरा गर्नु कसैलाई पनि इच्छा लाग्दैन, किनकि यो सुखद विषय होइन,
1: होइन पक्कै पनि यो असल कुरा होइन ममता। तर यहाँ नारी आशा कार्यक्रममा हामी महिलाहरूको रूपमा तपाईँको जीवनलाई छुने प्रत्येक चीजहरूप्रति चिन्तित छौ र त्यसको बारेमा कुरा गर्नेछौ। दुर्भाग्यवश बलात्कार ती विषयहरूमध्ये एक हो जुन हामीले व्यवस्था गर्न सक्दैनौ। बलात्कारको डरलाग्दो घटना संसारभरिका सबै संस्कृतिहरूमा पनि पाइन्छ। यो अविवाहित र विवाहित महिला, वृद्ध र जवान जो पनि बलात्कृत हुन सक्छन्। वास्तवमा कुनै पनि अझ भन्ने हो भने पुरुष पनि बलात्कारबाट सुरक्षित छैन। हामी हिंसात्मक संसारमा बाँचिरहेका छौ। तर खुसीको कुरा के छ भने हामीसँग परमेश्वर हुनुहुन्छ जो संसारका सबै खराबीहरू भन्दा महान हुनुहुन्छ, जसले सबै परिस्थितिमा हामीलाई आशा दिनुहुन्छ। त्यसैले त हामीले आफैलाई आशा भएका नारीहरू भन्न सक्छौ। साथीहरू, गत हप्ता हामीले एउटी महिलाको बारेमा सुन्यौं जो आफ्नै विश्वास पात्रबाट बलात्कृत भइन्। हामीले यो पनि पत्ता लगायौं कि उनको शरीर मात्र दुखेको थिएन तर उनको भावना पनि दुखेको थियो। उनले फेरि कसैलाई विश्वास गर्न सक्नु हुनुको लागि निकै लामो समय लागेको थियो। आजको कार्यक्रममा हामी बलात्कृत भइसकेपछि त्यो आघातबाट कसरी निको हुन सकिन्छ भन्ने बारेमा कुरा गर्नेछौ। हामी प्रार्थना गर्दछौ कि बलात्कारबाट कोही पनि गुज्रिनु नपरोस्, तर यसको बारेमा केही थाहा पाइराख्नु फाइदाजनक हुन्छ। खाँचो परेको समयमा हामीले हामीसँग भएको जानकारी अरूसँग बाँड्न सक्छौ र त्यसैको माध्यमबाट कसैले जीवनमा नयाँ आशा पाउन सक्छन्। शिला धेरै उज्जवल ऊर्जावान केटी थिइन्। उनी डाक्टरको कार्यालयमा काम गर्नको लागि आवश्यक अध्ययन गर्न सकुन् भनेर स्कूल गइन्। उनले धेरै मेहनत गरिन् र प्रमाणपत्र प्राप्त गरिन्। उनले आफ्नो उपलब्धिमा गर्व महसुस गरिन्, तर त्यहाँ केही कमी थियो। शिला खुसी थिएनन्। त्यसपछिका हप्ताहरूमा शिलाले आफूसँग के गलत भइरहेको छ भनेर सोच्न थालिन्। उनी खुसी हुनुपर्ने हो किनकि उनले प्रमाणपत्र पाइसकेकी थिइन् र आफूले इच्छा गरेको ठाउँमा काम पनि पाइसकेकी थिइन्। उनको एक असल प्रेमी पनि थियो जसले वास्तवमै उनको हेरचाह गर्ने गरेको जस्तो देखिन्थ्यो। बिस्तारै शिलाको मनको उदासी अनुहारमा उदासी झल्कन थाल्यो। उनी प्राय थकित देखिन् र सजिलै चिडिन थालिन्। उनले आफ्नो प्रेमीसँग पनि सानो सानो कुरामा बहस गर्न थालिन् र दन्त चिकित्सकको कार्यालयमा ग्राहकहरूसँग पनि नराम्रो व्यवहार गर्न थालिन्। शिलाका सहकर्मीहरूमध्ये एक अनिता उनको लागि चिन्तित हुन थालिन्। अनितालाई डर थियो कि यस्तै हो भने शिलाले आफ्नो जागिर गुमाउनेछिन्। त्यसैले एकदिन खाजा खानु समयमा अनिताले शिलालाई बाहिर कतै जाऊ भनेर आग्रह गरिन्। त्यसपछिका दिनहरूमा अनिता र शिला हरेक दिन खाजा खाने समयमा सँगै बाहिर निस्कने र एक अर्कासँग कुरा गर्न थाले। शिलाले अनुभव गर्न सक्थिन् कि अनिताले साँच्चै उनको ख्याल राख्छिन् र बिस्तारै शिलाको अनिता प्रति विश्वास गर्न थाले। एक दिन अनिताले हिम्मत गरेर शिलाको जीवनमा भएका पुरूषहरूको बारेमा सोधिन्। यो प्रश्नले शिलालाई अलि अचम्म लाग्यो किनकि उनले आफ्नो असल प्रेमीको बारेमा अनितालाई पहिले नै बताइसकेकी थिइन्। तर अनिता जान्न चाहन्थिन् कि उनको जीवनमा कुनै पुरूषले उसलाई चोट पुर्याएको छ वा थियो कि भनेर। यो प्रश्नले शिला एकछिन स्तब्ध भइन् अनि अनिताको अङ्गालोमा रुन थालिन्। अनिताले उनलाई बहिनी गरी आफ्नो अङ्गालोमा कस्तै शिलाको कुरा सुनिन् र कसरी किशोर अवस्थामा एक अन्जान पुरूषबाट शिला बलात्कृत भएकी थिइन्। प्रिय साथी, सायद आज तपाईँ पनि यस्तै अवस्थामा हुनुहुन्छ होला। हुनसक्छ शिलाले जस्तै तपाईँले आफ्नो विगतमा घटेको बलात्कार जस्तो भयानक घटना बिर्सने प्रयास गरिरहनु भएको छ। शिलाले यसलाई बिर्सने कोशिश गरिन् र कुराहरूलाई आफ्नै मनको भित्री गहिराईतिर धकिन्। तर तिनीहरू घरिघरि फर्केर आए र उनलाई धेरै दुखी बनाइरहे। उनले भावनात्मक र शारीरिक रूपमा एकदम नराम्रो महसुस गरिन्। उनले कुरूप र शर्मजनक केटीको रूपमा देख्न थालिन्। उनले आफैले आफैलाई मन पराउँदैनथिन्, जसको कारण उनको प्रेमीसँगको सम्बन्धमा पनि धेरै ध्वंस गर्न थालिन्। शिला पक्कै पनि यी भावनाहरू र त्यो तितो सम्झनाहरूबाट मुक्त हुन चाहन्थिन्, जसले उनलाई हर घडी सताइरहेको थियो। तर कसरी त्यो उनलाई थाहा भयो? सायद तपाईँ पनि त्यस्तै महसुस गर्दै हुनुहुन्छ होला। यदि तपाईँ बलात्कारको शिकार हुनुभएको छ भने तपाईँ बलात्कारीबाट मुक्त हुने बित्तिकै यसबाट निको हुने प्रक्रिया शुरू गर्न सकिन्छ। बलात्कारको स्थितिमा जो कोहीले पनि चाल्नु पर्ने पहिलो कदम भनेको आफूले विश्वास गर्ने व्यक्ति भएको सुरक्षित स्थानमा पुग्नु हो। बलात्कार लगत्तै कोही पनि ठिक र सन्तुलित अवस्थामा पक्कै हुँदैन, तर पनि आफूले विश्वास गर्ने मानिसहरूलाई के भयो र तपाईँ कसरी त्यहाँबाट उम्किनु भयो भनेर स्पष्ट गरी बताउनुहोस्। तपाईँले आराम गर्न र गहिरो सास फेर्न सक्दो प्रयास गर्नुपर्छ। न्यानो कम्बलमा आफैलाई बेर्नुहोस्, केही तातो खानेकुरा खानुहोस् वा पिउनुहोस् र सकारात्मक कुराहरू बारम्बार दोहोर्याउनुहोस्। जस्तै सान्त्वनादायक विचार वा यदि तपाईँ बाइबल पढ्नुहुन्छ भने बाइबलको कुनै पद। भजन सङ्ग्रह 23 एक धेरै राम्रो र शक्तिशाली पद छ। मृत्युको अन्धकारमा घाँटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउनु छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। अर्को कुरा, तपाईँले अरूको मदत प्राप्त गर्न आवश्यक छ। यदि सुरक्षित छ र तपाईँ सक्षम हुनुहुन्छ भने पुलिसलाई रिपोर्ट गर्नुहोस्। साक्षीको रूपमा एक साथीलाई साथ लिनुहोस्। कुनै पनि भौतिक प्रमाण सुरक्षित राख्नु एकदमै महत्वपूर्ण हुन्छ। त्यसैले तपाईँलाई इच्छा लागे तापनि मौन हुनुहोस्। बलात्कारीलाई दोषी ठहराउन प्रहरीलाई यो प्रमाण चाहिन्छ। स्वास्थ्य कर्मीले तपाईँलाई चोटपटक वा रोगहरूको लागि जाँच गर्नुपर्छ। यदि तपाईँ बलात्कार पीड़ितहरूको निम्ति अधिकार भएको देशमा बस्नुहुन्छ भने तपाईँले कानूनी मदत र समर्थन प्राप्त गर्नको लागि वकिललाई पनि सम्पर्क गर्नुपर्छ। बलात्कार पीड़ितको निको हुने प्रक्रियामा साथीहरूले निकै महत्वपूर्ण भूमिका खेल्छन्। तपाईँले विश्वास गर्न सक्ने व्यक्तिसँग कुरा गर्न सक्षम हुनु एकदमै आवश्यक छ। यदि आवश्यक परेको खण्डमा र उपलब्ध छ भने तपाईँले व्यावसायिक परामर्श पनि लिन सक्नुहुन्छ। तर धेरै पटक एक समझदार साथी वा विश्वसनीय परिवारको सदस्यसँग कुरा गर्नु भनेको बलात्कार पीड़ितको रूपमा तपाईँलाई माया गरिएको कुराको आश्वासन दिने कुरा हो र वास्ता गर्ने व्यक्तिले तपाईँको कुरा सुन्न र तपाईँलाई विश्वास गर्न समय निकालिरहेको छ भन्ने कुराको प्रमाण पनि हो। यदि तपाईँ बलात्कृत हुनुभएको छ भने तपाईँले तपाईँको बलात्कारको आघातको सामना गर्दा रिकभरीको धेरै चरणहरू पार गर्नुपर्ने हुन सक्छ। बलात्कारपछि तपाईँले निकै कठिन समयको सामना गर्नुहुनेछ। यो 2 दिन वा 2 हप्तासम्म पनि चल्न सक्छ। भावनात्मक रूपमा तपाईँ धेरै भयभीत र चिन्तित हुन सक्नुहुन्छ र के भयो भनेर विश्वास गर्न सकिरहनु भएको हुँदैन। तपाईँलाई कहिलेकाहीँ रिस उठ्न सक्छ र आफूसँग जे भयो त्यसमा आफूलाई दोषी महसुस गर्न पनि सक्नुहुन्छ। शारीरिक रूपमा तपाईँसँग घटनाको बारेमा बारम्बार झल्को आउने, नराम्रो सपना आउने हुन सक्छ। तपाईँ आफ्नो भोक प्यास गुमाउन सक्नुहुन्छ र ध्यान केन्द्रित गर्न सक्नुहुन्न र निदाउन पनि समस्या हुन सक्छ। निरन्तर रोइरहन मन लाग्ने हुन्छ र तपाईँलाई वाकवाकी वा पखला पनि लाग्न सक्छ। तपाईँका मांसपेशीहरू निरन्तर तनावमा हुन सक्छन् र तपाईँले आफूलाई सधैँ थकित पाउन सक्नुहुन्छ। यस प्रारम्भिक समयमा यसको बारेमा कुरा गर्नु अक्सर उपयोगी हुन्छ। यसले ती भावनाहरूलाई तपाईँको शरीर र तपाईँको दिमागबाट बाहिर निकाल्न मदत गर्दछ। तपाईँको सास फेर्न नियन्त्रण गरेर आफ्नो वरपरका राम्रा कुराहरूमा ध्यान दिएर र तपाईँ अहिले सुरक्षित हुनुहुन्छ भन्ने महसुस गरेर वर्तमानमा रहन प्रयास गर्नु उपयोगी हुन्छ। रिकभरीको अर्को चरणमा कहिलेकाहीँ तपाईँले आफ्ना भावनाहरूलाई दबाउन चाहनुहुन्छ भने कहिलेकाहीँ आफूलाई कस्तो महसुस गर्दै हुनुहुन्छ भन्ने बारे कुरा गर्न चाहनुहुन्छ। तपाईँ एक्लै बस्न, एक्लै हिँड्न डराउन थाल्नुहुन्छ र हर समय कसैले आफूलाई पछ्याइरहेको छ भन्ने महसुस तपाईँलाई हुन सक्छ। तपाईँ आधारो देखि नयाँ ठाउँ देखि र जहाँ त्यो घटना भएको थियो त्यो ठाउँको वरपरदेखि तर्सन थाल्नुहुन्छ। तपाईँ गर्भवती पो हुनुहुन्छ कि वा कुनै यौनजन्य रोग पो लागेको छ कि अथवा शारीरिक रूपमा केही हुन्छ कि भन्ने डर तपाईँलाई लाग्न सक्छ। तपाईँका कतिपय प्रियजनहरूद्वारा अस्वीकार वा त्यागिएको महसुस गर्न सक्नुहुन्छ र अन्य पुरूषहरूसँग नजिक हुन तपाईँलाई गाह्रो हुन्छ। तर म तपाईँलाई आश्वासन दिन्छु कि तपाईँ निको हुने त्यो अन्तिम चरणमा पुग्न सक्नुहुन्छ जहाँ तपाईँले थाहा गर्नुहुनेछ कि तपाईँ फेरि भरोसा गर्न सक्षम हुन सक्नुहुन्छ। बलात्कृत हुनु तपाईँको आफ्नो गल्ती होइन भन्ने बुझेर सन्तुलित परिप्रेक्ष्यमा के भयो त्यसलाई फर्केर हेर्न सक्नुहुन्छ। हेर्दा राम्रो देखिएका सबैलाई विश्वास गर्नु हुँदैन भन्ने कुरा बुझ्नुहुनेछ र भरपर्दो साथीहरू छान्न सिक्नुहुनेछ। अन्तमा तपाईँले बुझ्नुहुनेछ जीवनमा के हुन्छ त्यो सधैँ तपाईँको नियन्त्रणमा हुँदैन, तर तपाईँ विश्वास गर्न सक्नुहुन्छ कि परमेश्वर तपाईँसँग हुनुहुन्छ र उहाँले तपाईँलाई फेरि नयाँ शुरूआत गर्न मदद गर्नुहुन्छ। त्यसो भए बलात्कार पीड़ितको रूपमा तपाईँले कसरी फेरि भरोसा गर्न सिक्न सक्नुहुन्छ? पहिलो, तपाईँ परमेश्वर कहाँ जान सक्नुहुन्छ र उहाँलाई प्रार्थना मार्फत मदत माग्न सक्नुहुन्छ। दिन वा रातको जुनसुकै समयमा परमेश्वरले तपाईँलाई कुनै पनि नकारात्मक भावनाहरू विरूद्ध लड्न मदत गर्न सक्नुहुन्छ। याद गर्नुहोस् कि परमेश्वरले तपाईँलाई अनन्त प्रेमले प्रेम गर्नुहुन्छ। केही समयपछि परमेश्वरको मदतद्वारा यदि तपाईँले अपराधीलाई क्षमा गर्न सक्नुभयो भने तपाईँलाई त्यसले फाइदा गर्नेछ। बदला लिने काम परमेश्वरको हो भन्ने कुरा बुझ्नु महत्वपूर्ण छ। यो कुराले तपाईँलाई आफ्नो बलात्कारीलाई क्षमा दिन सहायता गर्नेछ। आफ्नो बलात्कारीलाई माफ गर्नु एकदमै गाह्रो कुरा हो, त्यसैले तपाईँले मद्दतको लागि परमेश्वरसँग प्रार्थना गर्न आवश्यक छ। यदि तपाईँले आफ्नो रिसलाई बोकिराख्नुभयो र अपराधीलाई क्षमा गर्न अस्वीकार गर्नुभयो भने यसले वास्तवमा तपाईँलाई अझ बढी हानि पुर्याउँछ। यदि तपाईँ बदला र घृणा बोकेर बसिरहनुभयो भने यसले तपाईँलाई भित्रभित्रै खान्छ। तपाईँ कहिल्यै खुसी हुन सक्नुहुन्छ। तपाईँले बदला लिन आवश्यक छैन किनकि परमेश्वरले आफ्ना वचनमा भन्नुभएको छ, बदला लिने काम मेरो हो, म नै बदला लिनेछु। के तपाईँ आफै बदला लिन चाहनुहुन्छ वा बदला लिने काम एक सर्वशक्तिमान सबै जान्नुहुने परमेश्वरको हातमा छोडिदिनुहुन्छ? मलाई तपाईँको बारेमा थाहा छैन, तर म चाहिँ परमेश्वरको हातमा यो काम सुम्पिएर आत्मामा स्वतन्त्र महसुस गर्ने थिएँ। तर केही समयमा तपाईँले बलात्कारीलाई मुद्दा चलाएर जेलमा हाल्नको लागि तपाईँको देशमा उपलब्ध पर्ने कानूनी कदम पनि चाल्नुपर्छ है, किनकि बलात्कारीलाई यत्तिकै स्वतन्त्र छोडेर अर्को निर्दोष महिलामाथि आक्रमण हुने मौका दिनु राम्रो कुरा होइन। तपाईँको जीवनमा घटेको यो कहानी लाग्दो घटनाको चोटबाट निको हुने क्रममा तपाईँले थाहा गर्नुहुनेछ कि तपाईँले आफैलाई क्षमा गर्न कति आवश्यक छ। तपाईँलाई लाग्न सक्छ कि सायद मेरो बलात्कार हुनुमा कतै मेरै पो गल्ती छ कि मैले नै त्यस्तो केही गरे कि जसले गर्दा त्यो मानिसले हिम्मत पायो कि। यो सत्य होइन, कुनै पनि महिला कहिले बलात्कृत हुन चाहदैनन् वा बलात्कृत हुन लायकको हुँदैनन्। तपाईँ आफ्नो जीवनको लागि अझै पनि असल थोकहरूको आशा गर्न सक्नुहुन्छ किनभने तपाईँ अझै जीवित हुनुहुन्छ। एउटा पुरानो उखान छ नि, सास भुइँजेल आँसु छ, यो सत्य हो। जबसम्म जीवन छ निको हुने आँसु छ। परमेश्वरले हामीलाई प्रत्येक दिन उपहारको रूपमा दिनुभएको छ र हामी सबैले अरू कसैको लागि आशिष बन्न सिक्न सक्छौ। वास्तवमा यदि तपाईँले आफ्नो वरपर अरूलाई चोट खाएकाहरूलाई ध्यान दिन थाल्नुभयो भने र तपाईँले तिनीहरूलाई प्रोत्साहन दिन थाल्नुभयो भने यसले तपाईँ आफैलाई पनि निको हुन मदद गर्छ किनभने तपाईँले अर्को व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहनु भएको हुन्छ। अनिताले आफ्नो साथी शीलाको लागि यही गरिरहेकी थिइन्। अनिताको काखमा लामो समय रोएपछि शीलाले आफ्नो आँसु पुछ्दै गर्दा अनिताले बताइन् कि उनी पनि किशोर अवस्थामा बलात्कारको शिकार भएको थिइन्। त्यो घटना घटेको 30 वर्ष बितिसकेको थियो र यो 30 वर्ष पूरै समय अनिताले परमेश्वरको नजिक बसेर बिताइन्। अनिताले स्वीकार गरिन् कि कहिले काहीँ उनी पनि निराश हुन्थिन् र आफैसँग रिसाएकी पनि थिइन्, तर उनकी आमाले उनलाई साथ दिनुभयो। उनको चर्चको साथीहरू पनि थिए। थिए जस्तै उनलाई सधैँ हौसला दिए। अनिताले धेरै प्रार्थना पनि गरिन्। उनीहरूको सहयोगमा उनले बलात्कारीलाई अदालतमा पुर्याउन र जेलमा हाल्न सफल भइन्, जसले गर्दा त्यसले अरूलाई चोट पुर्याउन सक्दैन। अमिताको मित्रताको कारण शिला अब उपचार र स्वतन्त्रताको बाटोमा बढ्न थाले। साथी, के तपाईँ पनि निको हुने क्रममा हुनुहुन्छ? हामीलाई तपाईँको निम्ति प्रार्थना गर्न दिनुहोस्। परमेश्वर, हामी यो संसारमा डरलाग्दो चीजहरू किन हुन्छ भनेर बुझ्दैनौ, तर हामीलाई थाहा छ कि तपाईँले हामीलाई माया गर्नुहुन्छ र प्रत्येक पटक कोही महिला बलात्कृत हुँदा तपाईँ दुखी र क्रोधित हुनुहुन्छ। हे परमेश्वर, हामी तपाईँको सुरक्षा र सहायताको लागि प्रार्थनामा आवाज उठाउँछौ। हामीलाई आज हामीले सिकेका कुराहरू सम्झाउन मदत गर्नुहोस् र विशेष गरी बलात्कारको खाता बसेको चोटबाट मुक्त हुन संघर्ष गरिरहेका महिलाहरूलाई तपाईँको अनुग्रह दिनुहोस्। प्रार्थना गर्छौं यीशुको

कार्यक्रम नारीआशामा यहाँहरूलाई फेरि पनि स्वागत छ। आज हामी बलात्कार जस्तो दर्दनाक घटनाबाट कसरी निक्लिन सकिन्छ भन्ने बारेमा कुराकानी गरिरहेका छौं। जो बलात्कृत भएका छन् वा अन्य कुनै गहिरो चोट पाएका महिलाहरूले कसैलाई सजिलै विश्वास गर्न सक्दैनन्। व्यक्तिगत रूपमा म उनीहरूलाई यसको निम्ति दोष दिन्न। चोट खेप्नु गाह्रो छ। कहिलेकाहीँ कुनै चोट यति ठूलो हुन्छ कि हामी मध्ये कोही पनि फेरि त्यही चोट सहने हिम्मत गर्न सक्दैनौ र हामी कसैलाई भरोसा नगरेर आफूलाई बचाउँछौ। तर साथी, परमेश्वरबाट आफूलाई लुकाउनु धेरै हानिकारक छ, विशेष गरी उहाँको प्रेमले हामीलाई निको पार्न सक्षम छ। हामी परमेश्वरमा भरोसा गर्न सक्छौ र उहाँसँग कुरा गर्न सक्छौ। मेरो छोरो अलि सानै हुँदाको कुरा हो, खाना खाने बेलामा पनि मम्मी बिस्कुट दिनु न भन्ने आउँथ्यो। उसले बिस्कुट खायो भने खाना खानु मन गर्दैन, जबकि बिस्कुट भन्दा खानु चाहिँ उसको लागि आवश्यक छ भन्ने जान्दा जान्दै पनि मैले उसलाई नै भन्न सक्दिन थिए। तोतै बोलीमा आफ्नो छोराले मागेको कुरा कसरी नै भन्न सकिन्छ र होइन? यो कुराले मलाई सधैँ हाम्रो मायाले स्वर्गीय बुवाको याद दिलाउँछ। हामीले अक्सर सोध्ने प्रश्न यही हो कि यदि मैले परमेश्वरसँग कुरा गरे भने उहाँले सुन्नुहुन्छ? हाम्रो मनमा सानैदेखि या भनौ मानव जातिमा शताब्दीदेखि यो कुराले झगडा गरेको छ कि परमेश्वर धेरै टाढा वा धेरै माथि हुनुहुन्छ र उहाँलाई हाम्रो ससाना कुराहरूसँग केही मतलब छैन। उहाँ त बस हामीलाई सजाय मात्र दिनु मन पराउनुहुन्छ। यद्यपि परमेश्वरको वचन बाइबलमा परमेश्वरलाई प्राय हाम्रो पिता भनेर सम्बोधन गरिएको छ। परमेश्वर कस्तो हुनुहुन्छ भनेर हामीले कसरी थाहा पाउने? उहाँ मायालु बुवा हुनुहुन्छ भन्ने मलाई के अधिकार छ? धेरै अघि इजरायलका मानिसहरूलाई कब्जामा लिएर तिनीहरूको मातृभूमिबाट लगिएको समयको बारेमा अगमवक्ता यर्मियाले बोल्नुभएको परमेश्वरका शब्दहरू सुन्नुहोस्। यर्मिया मार्फत परमेश्वरले आफ्ना मानिसहरूलाई झुटो अगमवक्ताहरू र माध्यमहरूबाट अन्य कुराहरूमा विश्वास नगर्न सम्झाउँदै उनले यसो भनिदियो, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, परम प्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति हुनन्। तिमीहरूलाई आशा र भविष्य दिनलाई, आशा बिनाको जीवन वास्तविक जीवन होइन कि कसो? तब परमेश्वरले भन्नुभयो, तब तिमीहरू म कहाँ आउनेछन् र मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। हाम्रा आजको प्रश्नको लागि परमेश्वरबाट आएको स्पष्ट जवाब यही होइन र जब तपाईँ परमेश्वरलाई बोलाउनुहुन्छ उहाँले सुन्नुहुन्छ र उहाँले प्रतिज्ञा गरे अनुसार परमेश्वरले सुन्नुहुन्छ मात्र होइन तर हामीले उहाँलाई खोज्दा उहाँलाई भेट्टाउँछ। त्यसपछि उहाँले के भन्नुभयो सुन्नुहोस्, जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। यदि हामी साँचो परमेश्वरलाई खोज्ने कुरामा इमान्दार छौ भने हामीले उहाँलाई भेट्टाउनेछौ। परमेश्वर भन्नुहुन्छ, तिमीहरूले मलाई भेट्टाउनेछौ र कैदबाट म तिमीहरूलाई फर्काएर ल्याउनेछु, म तिमीद्वारा भेट्टाउनेछु। त्यो के कुरा हुन सक्छ जसले तपाईँ र मलाई कैदमा राखेको छ? के यो शारीरिक कुरा हो? के अग्लो अग्लो पर्खालहरूले घेरिएको अहिलेको अवस्थामा तपाईँलाई परमेश्वरको आशा र भविष्यको प्रतिज्ञाको खाँचो छ? के यो कैद भावनात्मक हो? के तपाईँले यो थाहा पाउन जरुरी छ कि तपाईँ परमेश्वरको नजरमा एक सार्थक व्यक्ति हुनुहुन्छ? हो, तपाईँ सार्थक हुनुहुन्छ। के यो कैद आध्यात्मिक हो? के तपाईँ यो विश्वास गर्नुहुन्छ कि तपाईँ साँचो परमेश्वरसँग घनिष्ठ सम्बन्धको योग्य हुनुहुन्न वा उहाँ तपाईँसँग यस्तो सम्बन्ध चाहनुहुन्न उहाँले चाहनुहुन्छ र उहाँसँग तपाईँको लागि योजनाहरू छन्? नोक्सानीको निम्ति होइन तर तपाईँलाई आशा र भविष्य दिनलाई। उहाँ मानेर बुवा हुनुहुन्छ, उहाँले तपाईँको कुरा सुन्नुहुन्छ र तपाईँले उहाँलाई भेटाउनुहुन्छ। बाइबलमा मत्ती 11:25 र प्रभु यीशु ख्रीष्टले प्रार्थना गर्नुभएको कुरा हामी पढ्छौं। उहाँले प्रार्थना गर्नुभयो, हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईँमा धन्यवाद चढाउँछु किनकि तपाईँले यी कुरा बुद्धिमान र इमानदारबाट गुप्त राख्नुभयो तर बालकहरूलाई ती प्रकट गर्नुभयो। सुन्नुभयो साथी, यीशु को हुनुहुन्छ त परमेश्वर उहाँको र तपाईँको पिता हुनुहुन्छ भनी बुझ्नको लागि तपाईँले बुद्धिमान र चलाक हुन आवश्यक छैन।
त्यसपछि येशूले 28 पदमा भन्नुभयो, यो सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आयो म तिमीहरूलाई विश्राम दिनेछु। के मैले परमेश्वरसँग कुरा गरे भने परमेश्वरले सुन्नुहुन्छ? ल अब आफै भन्नुहोस् त साथी, यसबारे तपाईँको के विचार छ? तपाईँ परमेश्वरलाई कसरी हेर्नुहुन्छ? तपाईँलाई लाग्न सक्छ कि उहाँ धेरै व्यस्त हुनुहुन्छ र तपाईँको साना तिना समस्याहरूको वास्ता गर्ने उहाँसँग समय छैन होला। उहाँ तपाईँसँग कुरा गर्नुको लागि धेरै टाढा हुनुहुन्छ भन्ने तपाईँलाई लाग्छ होला, अथवा तपाईँलाई लाग्न सक्छ कि उहाँ यति धेरै पवित्र हुनुहुन्छ कि तपाईँ उहाँको नजिक पुग्नको लागि योग्यको हुनुहुन्न। तपाईँलाई लाग्न सक्छ कि उहाँ त तपाईँको न्याय गर्न वा तपाईँले गरेको कामको लागि सजाय दिने मात्र रुचि राख्नुहुन्छ। साथी, म आशा गर्छु कि आज तपाईँले परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ र उहाँ तपाईँको कति ख्याल गर्नुहुन्छ भन्ने कुराको सानो झलक देख्नुभयो होला। तपाईँ को हुनुहुन्छ वा तपाईँ कति योग्य हुनुहुन्छ हेरेर परमेश्वरले तपाईँलाई न्याय गर्नुहुने होइन, तर परमेश्वर स्वयं प्रेम हुनुहुन्छ र उहाँको चरित्र नै प्रेमिलो भएको कारण उहाँले तपाईँ र मलाई न्याय गर्नुहुन्छ। यीशुले तपाईँको लागि जे गर्नुभयो त्यसको कारण तपाईँ परमेश्वर कहाँ जान सक्नुहुन्छ। यीशु हामीलाई पिता को हुनुहुन्छ भनेर देखाउने मात्र होइन, तर हाम्रो जीवनमा भएका गलत चीजहरूको लागि आफ्नो जीवन दिन यस संसारमा आउनुभयो। यदि हामीले यीशुमा र उहाँले हाम्रो लागि जे गर्नुभयो त्यसमा भरोसा राख्यौं भने हामी पनि परमेश्वरका सन्तान हुन सक्छौ। परमेश्वर हाम्रो पिता हुनुहुन्छ र उहाँ हाम्रो प्रार्थनाको जवाब दिन पाउँदा खुसी हुनुहुन्छ। त्यसो भए तपाईँ उहाँ कहाँ जान सक्नुहुन्छ र उहाँलाई बुवा भन्न सक्नुहुन्छ र उहाँले तपाईँको प्रार्थनाको जवाब दिनुहुन्छ भने आफ्नो सारा हृदयले विश्वास गर्न सक्नुहुन्छ। आउनुहोस् हाम्रो मायालु बुवालाई प्रार्थना गरौं। प्यारो पिता, हामीलाई माया गर्नुभएकोमा धन्यवाद, जबकि हामी यति धेरै मायाको लागि योग्य थिएनौ। तपाईँ कस्तो हुनुहुन्छ भनेर देखाउन र हामीले गरेका गलत कामहरूको सजाय भोग्न यीशुलाई यस संसारमा पठाउनु भएकोमा धन्यवाद। हामीलाई माफ गरिदिनु भएकोमा र हामी जस्तो छौ त्यस्तै हामीलाई स्वीकार गर्नुभएकोमा धन्यवाद। हाम्रो कुरा सुन्नु भएकोमा मात्र होइन, तर हाम्रो प्रार्थनाको जवाब दिन हर्षित हुनुभएकोमा धन्यवाद। हामी तपाईँको पुत्र यीशुको नाममा यो प्रार्थना गर्छौ, आमेन। प्रिय दिदी बहिनीहरू, फेरि पनि स्वागत छ कार्यक्रम नारीसमा। हामीलाई कहिले काहीँ प्रार्थना गर्दा कतै मैले परमेश्वरलाई जिस्काए जस्तो उहाँले मान्नुहुन्छ कि भन्ने पनि सोच आउन सक्छ, किनकि हामी घरिघरि त्यही कुराको लागि परमेश्वरसँग प्रार्थना गर्छौँ।

0: यसो हामीभन्दा बढी दुखित हुनुहुन्छ र त्यो पीड़ाबाट हामीलाई निकाल्न चाहनुहुन्छ। तपाई पनि परमेश्वरसँग प्रार्थनामा हाम्रो चोट र पीड़ाबाट निकाल्नको लागि सहायता माग्न सक्नुहुन्छ। उहाँले खुशीसाथ तपाईँको कुरा सुन्नुहुन्छ र तपाईँलाई निको पार्नुहुनेछ। तपाई आफ्नो शब्दहरूमा परमेश्वरलाई सहायताको लागि प्रार्थना गर्न सक्नुहुन्छ। तपाईँहरूलाई छोडेर जानु हामीलाई रमाइलो लाग्छ, तर हामी जानुपर्छ ताकि अर्को हप्ता केही नयाँ जानकारीहरू लिएर आउन सकियोस्। आजको कार्यक्रम तपाईँहरूको लागि आशिषमय होला भन्ने विश्वास गर्दछौ। केही सल्लाह सुझाव वा प्रार्थनाका विषयहरू छन् भने कार्यक्रमको अन्त्यमा दिने ठेगानामा लेखी पठाउन सक्नुहुनेछ। आजको लागि म ममता र तुलसा हामी दुवैजनालाई नै बिदा दिनुहोस्। परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह तथा नमस्कार।
1: श्रोताहरू तपाईँहरूले कार्यक्रम TWR3

0: आउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा। सोलुखुम्बुको सोताङ गाउँपालिका एसबी स्थित चेतला धुवत विद्यालय अश्वज उन्नाइस गते सोमबारबाट पूर्वतः रूपमा संचालनमा आउने भएको छ। विद्यालयका शिक्षक र होस्टल संचालक बीच उत्पन्न विवादपछि 2 दिनसम्म बन्द रहेको पठन पाठन ओडा कार्यालयमा भएको सर्वपक्षीय सहमतिपछि पुनः संचालनमा आउने भएको हो। विद्यालयद्वारा जारी विज्ञप्ति अनुसार गत 14 गते विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले विद्यालय परिसरभित्र जंक फूड निषेध गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई लिएर सोच 15 गते सोताङ दुई चेपेल निवासी शिक्षक अभिभावक संघका सदस्य तथा विद्यालयका छात्रावास संचालक पेम्बा शेर्पाले विद्यालयका प्रधान अध्यापक बासु राईमाथि अपशब्द प्रयोग गर्दै गाली गलौज र हातपात गरेका थिए। उक्त घटनापछि दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै सोच 15 गतेबाट विद्यालयको कामकाज र पठन पाठन ठप्प भएको थियो। विद्यालय बन्द भएपछि 16 गते सोताङ गाउँपालिका वडा नम्बर 2 को कार्यालयमा वडाध्यक्ष श्याम कुमार खालिङको रूपहरूमा छलफलको आयोजना गरिएको थियो। उक्त छलफलमा विद्यालयका सम्पूर्ण शिक्षक स्टाफ मेम्बर शेर्पा वडाध्यक्ष विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघका पदाधिकारी सुरक्षाकर्मी तथा स्थानीय एवं बुद्धिजीवीको उपस्थिति रहेको थियो। छलफलका क्रममा पेम्बा शेर्पाले आफ्नो गल्ती महसुस गर्दै सबै पक्षसँग माफी मागेका छन्। साथै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने विद्यालयको शैक्षिक वातावरण तर सुरक्षित राख्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने र 2 दिन विद्यालय बन्द हुँदा पुगेको शैक्षिक क्षतिको क्षतिपूर्ति समेत आफ्नै तर्फबाट पूर्ति गर्ने प्रतिबद्धता समेत जनाइएको छ। दुवै पक्षले सहमति कायम भएसँग असोज 19 गते सोमबारबाट विद्यालय नियमित रूपमा संचालन हुने उल्लेख गरिएको छ।
2: सोली दुधकुण्ड नगरपालिका वडा नम्बर 10 स्टार्टिङ र 7 समेत फाउण्डेशनको संयुक्त आयोजनामा स्वर्गीय देन्द्र शेर्पाको स्मृतिमा वडा स्तरीय खुल्ला पुरूष भलिबल प्रतियोगिता 2083 आयोजना हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक 11 गतेदेखि 14 गतेसम्म सोली दुधकुण्ड नगरपालिका 10 स्थित श्री फतांजे आधारभूत विद्यालय खामदिङ खेल मैदानमा संचालन हुने वडा अध्यक्ष हुम बहादुर मगरले जानकारी दिनुभयो। प्रतियोगिताको विजेता टोलीले 2,05,000 नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछन्। त्यसै गरी दोस्रो हुनेले 1,50,000 तेस्रो हुनेले 95,000 र सान्त्वना पुरस्कार स्वरूप 45,000 प्राप्त गर्नेछन्। म्यान अफ द म्याच बेस्ट स्पाइकर बेस्ट स्वेटर बेस्ट ब्लकर बेस्ट सर्भर बेस्ट लिबेरो र बेस्ट कोच विधाका उत्कृष्ट खेलाड़ी तथा प्रशिक्षकहरूलाई जो नही 1,500 नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा देशभरका जुनसुकै ओडाहरूबाट खेलाड़ीहरू सहभागी हुन पाउनेछन्। प्रत्येक टोलीमा 10 जना खेलाड़ी र 3 जना प्रभारीकारी सहित 13 जनाको समूह हुनुपर्नेछ, जसमा सम्बन्धित ओडा बाहेक अन्य 2 जना नेपाली खेलाड़ी थप गर्न पाइने प्रावधान छ। सहभागी टीमको दर्ता शुल्क 5,000 तोकिएको छ। इच्छुक टोलीहरूले कार्तिक 10 गते बेलुका 4 बजेसम्म टीम दर्ता व्यवस्था गरिसक्नु पर्नेछ भने सोही दिन बेलुकी खेल तालिका प्रकाशन गरिने ओडाले जनाएको छ। खेलहरू नेपाल भलिबल संघ एनभीए र अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको नियम अनुसार संचालन हुने आयोजकले जनाएको छ। जिल्ला अस्पताल खाप्लोमा गत वर्षको शामदेखि हालसम्म कुकुरको टोकाईबाट घाइते भएका 31 जनाले रेबिस विरूद्धको खोप लगाएका छन्। अस्पतालका अनुसार प्रदेश सरकारबाट प्राप्त रेबिस विरूद्धको खोप हाल निशुल्क रूपमा उपलब्ध भइरहेको छ। अहिले अस्पतालमा 35 जनालाई पुग्ने गरी थप खोप प्राप्त भएकाले सेवाग्राहीलाई निशुल्क वितरण भइरहेको र मौजा सकिएको समयमा मात्र बिरामीले किनेर लगाउनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी लेनी शेर्पाको अनुसार फाप्लो अस्पतालमा हालसम्म रेबिसका कारण कसैको पनि मृत्यु नभएको उल्लेख गरिएको छ। तर शनिबारको जटिल टोकाईका कारण सेवा आवश्यक पर्ने गम्भीर प्रकृतिका बिरामीलाई भने अस्पतालमा सो सेवा उपलब्ध नभएकाले काठमाडौँ वा विराटनगर रेफर गर्नुपर्ने बाध्यता रहेको छ। त्यही अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले रेबिस घातक रोग भए पनि समयमै रेबिस विरूद्धको खोप लगाएको अवस्थामा 100% रोकथाम तथा बचाव गर्न सकिने जानकारी दिनुभएको छ।
1: दशैं तिहार तथा छठ पर्वको समयमा सवारी साधन तथा यात्रुको चाप अत्याधिक बढ़ने र सड़क दुर्घटनाको जोखिम उच्च रहने सम्भावनालाई मध्यनजर गर्दै सोलुखुम्बुमा आयोजना गरिएको सरकारवाला निकायहरूबीचको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा स्थानीय यातायात व्यवसायीहरूले आफ्ना विविध गुनासो र सुझावहरू प्रस्तुत गरेका छन्। कार्यक्रममा स्थानीय यातायात व्यवसायीहरूले सड़क पूर्वाधार चालकको आराम प्रशासनिक समन्वय भाड़ादर निर्धारण र भारी कठिनाईहरूबारे आफ्ना विविध गुनासो तथा सुझावहरू प्रस्तुत गरेका हुन। छलफलका क्रममा यातायात व्यवसायीहरूले काठमाडौँबाट सोलुखुम्बु आउने बसहरू सोही दिन वा भोलिपल्ट तिहारै फर्कनु पर्ने बाध्यता रहेको बताएका छन्। पहिले बाटो कमजोर हुँदा राति 8 बजेदेखि 10 बजेसम्म आइपुग्ने गाड़ीहरू अहिले सड़क सुधारिएका कारण साँझ 5 देखि 6 बजेभित्रै आइपुग्ने गरे पनि बिहान 3 बजे नै उठेर पुनः यात्रा शुरू गर्नु पर्दा चालकहरूलाई पर्याप्त आराम र निन्द्राको अभाव हुने गरेको उहाँहरूले बताउनु भएको छ। पर्याप्त आराम नहुँदा तथा जाडो मौसममा पत्ताले क्षेत्र आसपास सड़कमा आइसा जम्ने समस्याका कारण दुर्घटनाको जोखिम थप बढ़ेको बताउँदै यसलाई न्यूनीकरण गर्न एउटा गाड़ी वा चालकलाई अनिवार्य रूपमा एक दिन आराम गराएर पालै पालो अर्को गाड़ी वा चालक पठाउने व्यवस्था मिलाउनु पर्नेमा यातायात व्यवसायीहरूले जोड़ दिएका छन्। यसै गरी सड़क सुरक्षा र यात्रा सहजताका लागि पत्ताले तथा सम्बेरी क्षेत्रका केही जोखिमयुक्त भित्री मोडहरूमा लुकिन ग्यासको अत्यावश्यकता रहेको व्यवसायीहरूले औल्याएका छन्। मोडहरूमा गाड़ीबाट आउँदै गएको गाड़ी वा बाइकमा देखिने भएकाले पटक पटक दुर्घटना हुने र ठोकिने समस्या रहेको भन्दै यस्ता प्रविधि जडान गरी दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पुग्ने उनीहरूको भनाई छ। यस्तै प्रशासनिक निर्णयमा पारदर्शिता र समन्वयको अभाव रहँदै आएको भन्दै व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा हुने निर्णयहरूबारे व्यवसायीहरूलाई समयमै जानकारी नदिँदा कार्य सम्पादनमा समस्या थपिएको भन्दै निर्णयहरू आधिकारिक रूपमा सार्वजनिक वा अनलाइन माध्यममा सहज रूपमा उपलब्ध गराउने पारदर्शी परिपाटी दर्शाउनु पर्नेमा उहाँहरूले जोड़ दिनुभयो। चाडबाड तथा मुख्य सिजनका बेला यात्रीहरूको चाप अत्याधिक हुने तर सवारी साधन अपर्याप्त हुने अवस्थामा ओखल ढुङ्गा लगायत बाहिरका रूटबाट थप गाड़ीहरू मगाउनु पर्ने बाध्यता रहने उहाँहरूले स्पष्ट पार्नु भएको छ। यात्रुहरूले आफै बढ़ी भाड़ा तिर्न तयार भई गाड़ी बोलाइदिन आग्रह गर्ने भएकाले बाहिरबाट गाड़ी ल्याउँदा इन्धन तथा अतिरिक्त खर्चका कारण भाड़ा दर केही बढ़ी हुने हुन जाने उहाँहरूको तर्क छ। तर यात्रीको समस्या समाधान गर्न अतिरिक्त खर्च बेहोरेर ल्याइएका सवारीको भाड़ालाई बढ़ी भाड़ा लिएको भन्दै चेकिङका क्रममा फिर्ता गराउने र त्यसको भिडियो बनाएर सार्वजनिक गर्ने गरिएको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका छन्। चाडबाड़को समयमा एकतर्फी वन वे यात्रुको चाप हुने र फर्कँदा गाड़ी खाली आउनुपर्ने व्यवहारिक समस्यालाई ध्यानमा राखेर भाड़ा समायोजन र नियमन गरिनुपर्ने उहाँहरूको माग रहेको छ। यात्रु सेवा र सवारी व्यवस्थापनतर्फ अनलाइन अग्रिम बुकिङ गरेर पछि भाड़ा पाउने पल्लो भन्दा अनियन्त्रित गाड़ी पठाउने समस्या रोक्न टिकट र चलानीको अनिवार्य व्यवस्था गरिनुपर्ने र कुनै समिति वा कम्पनीका कतिवटा गाड़ी कुनै भन्ने स्पष्ट रेकर्ड राखिनुपर्ने व्यवसायीहरूले बताएका छन्।
2: चालकलाई यात्रा बीच महँगा मासुको जस्तो सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड़ दिँदै व्यवसायीहरूले हरेक औपचारिक कार्यक्रममा काउन्टरका प्रतिनिधि मात्र नभई सवारी चालक र सहचालकहरूलाई समेत प्रत्यक्ष सहभागी गराएर सचेतना र छलफल चलाउनु पर्ने धारणा राखेका छन्। चाडपर्वको समयमा यात्रामा पर्न सक्ने समस्या तत्काल सम्बोधन गर्न खोलिमाका दुई स्थानमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय खोलिमाले दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै सिद्धिचरण नगरपालिका एघार रमाइलो डाँडा र माने भन्ज्याङ गाउँपालिका साथ थर्कपुरमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको हो। चाडपर्वको समयमा जिल्लामा सवारी साधन र यात्रुको चाप बढ़ने भएकाले यात्रुको सहजता र सुरक्षित यात्राका लागि सहायता कक्ष संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।
1: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशहरूबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अत्यन्त हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर दुई तारीकमा मनसून बाहिरिने औषध समय हो र यसपटक औषध मितिकै आसपासमा मनसून फर्कन थालेको छ। गएको वर्ष भने अक्टोबर दशमा मात्र मनसून हटेको थियो। यस वर्ष छ वर्ष यताकै ढिलो गरी जून उन्नाइसमा मनसून भित्रिए पनि एल निनो प्रभावका बावजूद देशभर औषधकै आसपासमा पानी परेको छ। भर्खरै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशभर ठूलो वर्षा गराएको थियो। अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पोस्ट मनसून शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र पुसपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर बढ़नुले मनसून अत्यन्त अन्त्यको पुष्टि गर्छ। यसै कारण अघिल्लो वर्ष हिले दशाई सामना गरेका नेपालीले यस वर्ष भने घमाइलो दशाई बनाउन पाउने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।
2: कोशी प्रदेश सरकारले चर्चामा रहेको कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक आगामी दशैं गाभे प्रदेशसभाबाट पारित गर्ने तयारी गरेको छ। सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच भाषा आयोगको सिफारिशलाई पूर्ण रूपमा समेटेर अगाडि बढ़ने समझदारी बनेसँगै यही अधिवेशनबाट विधेयक पारित गर्ने तयारी भएको हो। प्रदेश सरकारका प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्री गंगो शेर्पाका अनुसार नेपाली कांग्रेसको जारी आन्तरिक महाधिवेशन सम्मेलन सके लगतै आगामी सो 24 र 25 गते फेरिमा प्रदेश सभाको बैठक आह्वान गरिनेछ। उक्त बैठकबाट भाषा विधेयक पारित गर्ने तयारी गरिएको छ। यसअघि सरकारले संसदमा टेबल गरेको उक्त विधेयक छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको थियो। समितिका सभापति वयानन्द मण्डलले विधेयक समितिबाट आवश्यक संशोधन सहित पारित गरेको बताउनु भएको थियो। समितिले पारित गरेको उक्त विधेयकमा मैथिली र लिम्बू भाषालाई प्रदेशभर कामकाजको भाषा बनाउने र बाँकी 1% भन्दा बढ़ीले बोल्ने 12 भाषालाई सम्बन्धित पालिकाहरूले आवश्यकताका आधारमा कार्यान्वयन गर्ने सहमति भएको छ।
1: सरकारले विभिन्न सरकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ। सरकारले कर्जा असुली न्यायाधिकरण कार्यालय मार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका ननाग्दा समेत सावा ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो। चालू आर्थिक वर्षको असोज 15 गतेसम्म विभिन्न 27 मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाहरूले करिब 11 करोड़ कर्जा असुली गरेको कार्यालय प्रमुख अच्युत श्रेष्ठले
2: जानकारी दिनुभयो। वहाँका अनुसार गत वर्ष असार 25 गते स्थापना भएको कार्यालयलाई कर्जा असुली सम्बन्धी मुद्दाको शुरूको कार्यवाही र किनारा गर्ने अधिकार क्षेत्र तोकिएको छ। सहकारी संस्थाले आफूले असुल उपर गर्नुपर्ने काम रकम असुल उपर गर्न नसकेको खण्डमा असुल उपर गराई पाउन ऋण न्यायाधिकरण समक्ष उजुरी दिएपछि न्यायाधिकरण कार्यालयले सहकारी संस्थाको कर्जा असुली सम्बन्धी मुद्दाको शुरूको कार्यवाही तथा किनारा लगाउने गरेको प्रमुख श्रेष्ठले बताउनुभयो। सहकारी क्षेत्रका लागि आफ्ना ऋणीहरूबाट उठाउन नसकेको कर्जा असुल उपर गर्ने वा गराउने यो पहिलो न्यायाधिकरण हो। कर्जा असुली सम्बन्धी मुद्दा निरूपणका सन्दर्भमा पीड़ित र प्रेरक बीच मेलमिलाप सहितका कानूनी प्रक्रियाको माध्यमबाट पनि विवाद समाधान गर्ने गरिएको प्रमुख श्रेष्ठले उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो। चालिसेका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउवा मार्फत गराउने प्रयास गरिएको छ। तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्ने उहाँले बताउनु भएको छ। सभापति गगन थापाले पार्टीका आउँदो कार्यपत्र उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनु भएको छ। सकभर सर्वसहमत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेता भन्दा नीति चयनको अधिवेशन बनाउन जोड़ दिनुभएको छ। यसैबीच महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्य स्थानीयमा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। हरेक प्रतिनिधिले 3500 रूपियाँमा झोला पाउने प्रवक्ता चालिसेले बताउनु भएको छ। भोलि उद्घाटन हुने महाधिवेशन अन्तर्गत 19 र 20 गते बन्द सत्र हुनेछ। 21 र 22 गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। केन्द्र कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता भने सोमबार हुने निर्वाचन समितिले जनाएको छ। सरकारले हरेक नागरिकको आपातको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन ऐन 2083 को विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार दर्ता गरेको विधेयकमा निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्नुका साथै मध्यम आय भएका परिवारका लागि सुरक्षित व्यवस्थित र भूकम्प प्रतिरोधी आवासको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। विधेयकमा पहिलो पटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन तथा मापदण्ड अनुसार घर बनाउन आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई पनि आवश्यक प्रकृतिजन्य सामग्री निशुल्क उपलब्ध गराउने प्रस्ताव छ। गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 रूपियाँ गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्था विधेयकमा राखिएको छ। त्यस्तै विपद प्रभावित असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। मध्यम आय भएका नागरिकका लागि सुरक्षित भूकम्प प्रतिरोधी तथा आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था विधेयकमा समेटिएको छ। 20 लाखदेखि 75 लाखसम्म लागत पर्ने यस्ता घर 900 देखि 1,100 वर्ग फिट निमन्थ क्षेत्रफलका हुने प्रस्ताव गरिएको छ। यस्ता घर नागरिकले सहुलियतपूर्ण ऋण मार्फत प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। जस अनुसार 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिर्ने विकल्प राखिएको छ। रसुवाको गोटेपछि बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितवनले शनिबार आयोजना गरेको 5 औं साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरिएको हो। सभासम्म 65 जना चालकलाई सम्मान गरिएको छ। उनीहरूलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपदमा एम्बुलेन्स चालकले निर्वाह गरेको भूमिका प्रशंसा योग्य रहेको बताउनु भएको छ। रसुवाको भुटेको सिवारीले बगाएर चितवन गएका सब नारायणी नदी किनारबाट फरकपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउनेलाई सम्मान गरिएको उल्लेख गरिएको छ। ईंधनको बढ़दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न G7 देशहरू 10 करोड़ बाह्र कक्षा तेल तथा डिजिटल अनि कासा गर्न सहमत भएका छन्। यो पछिल्लो कदमले आउँदा दिनमा डिजिटलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने अमेरिका सहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजिटल निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिने भएको थियो। यो कदमले आउँदो नोभेम्बरमा हुने मध्यावधि चुनाव अघि अमेरिकी उपभोक्तामाथि परेको मूल्यको दबाव कम गर्न सक्ने भए पनि अन्य देशमा भने डिजलको मूल्य बढ़ाउने थियो। G7 देशहरूले अब एक अर्कामाथि ऊर्जा र ऊर्जा उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेको पनि संयुक्त वक्तव्यमा जनाइएको छ। फ्रान्समा विद्यार्थीको आन्दोलन सकिएको छ। विभिन्न विद्यालयका विद्यार्थीहरू हिजो विद्यालय परिसर बाहिर आगजनी गरेका थिए। यस क्रममा प्रहरीसँग झडप समेत भएको थियो। अघिल्लो हप्ताहदेखि शुरू भएको विद्यार्थीको आन्दोलनका कारण देशभरका 560 भन्दा धेरै उच्च माध्यमिक विद्यालयको पढ़ाई प्रभावित बनेको छ। त्यही क्षेत्रबाट शुरू भएको आन्दोलन केही दिनमा देशभर फैलिएको छ। जापानमा चलिरहेको विशौं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। मिसिनमा रहेको करोगी स्पोर्टस पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछाएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, वाशिङटन सुन्दर र शिवम दुबेले 2 विकेट लिएका छन्। यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 103, तिलक वर्माले 51 रन बनाएका छन्। पाकिस्तानका अहमद दानियाद र अराफत मिनहासले 2 विकेट लिए। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक पनि जितेको छ। खेल खबर सँगै सोलिस समाचार सकियो। विधाउन अघि मुख्य खबर फाप्लो अस्पतालमा 31 जनाले लगायो रेबिस विरूद्धको खोप। इम्युनो ग्लोबुलिन सेवा नहुँदा अनियन्त्र प्रेषित गर्नुपर्ने बाध्यता। चाडपर्वमा सवारी व्यवस्थापनमा चुनौतीपूर्ण। सोलुखुम्बुका यातायात व्यवसायीले उठाए सड़कदेखि भाड़ासम्मका सवाल। चेपेला अधिरोध विद्यालयमा जम्पुट निषेधको विषयलाई लिएर भएको विवाद सुल्सियो। असोज 19 गतेदेखि पठन पाठन सुचारू हुने। सोलुखुम्बा स्वर्गीय देन्दे शेर्पाका स्मृतिमा खुल्ला पुरूष भलिबल प्रतियोगिता। माइलो डाँडा र हर्कपुरमा यात्रु सहायता कक्ष सञ्चालन। सुदूर पश्चिम र कर्णाली सहित पश्चिमी भूभागबाट मनसून बाहिरियो। कोशी प्रदेशमा दशैं अगाडि नै भाषा विधेयक पारित गर्ने तयारी। काँग्रेस महाधिवेशनमा देउबा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने। हजार एक नागरिकलाई आवासको ग्यारेन्टी गर्ने गरी भवन ऐनको विधेयक संसदमा। र स्वाधिकार सब बोक्ने 65 जना एम्बुलेन्स चालक सम्मानित। ट्रम्पको धम्कीपछि G7 10 करोड़ ब्यारेल तेल र डिजिटल निकासा गर्ने। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्कियो। 560 भन्दा धेरै विद्यालय प्रभावित। र एसियाली खेलकुद क्रिकेटमा पाकिस्तान हराउँदै भारतले जित्यो स्वर्ण पदक। अवस्था साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै अन्जु कार्की र सरस्वती पुरी बिदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा एफएम सुन्दै रहनुहोला। नमस्कार।
3: जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना। यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे। स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जब सभा प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
4: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विषय सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गतिभित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइ सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
3: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813144 र 9852842429।
3: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।

0: radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूको बिक्री गर्न काठमाण्डुको जमलमा चेम्बर बजार शुरू। घोकेर पास गर्ने अहिलेको शिक्षा पद्धति बदलेर समाज संस्कृतिमा सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने शिक्षा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई।
3: प्रमाण पत्र हासिल गर्नुमा सीमित हुँदैन, शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
2: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा, पूर्व सभापति देउवालाई उद्घाटन गर्न लगाउने प्रयास।
4: उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो, त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
2: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू। म्याग्दीमा पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्न शुरू। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा भएको यात्रु बस दुर्घटनामा 6 जनाको मृत्यु। र जापानमा चलिरहेको 20औं संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्रै कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुहरूको बजार विस्तार गर्ने काम सरकारी संयन्त्रले गर्दा नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार र मूल्य पाउन सकेको छैन। हरेक वस्तुमा परनिर्भरता बढ़दै गएकाले नेपाली उत्पादनको बजार विस्तार र उचित मूल्यको व्यवस्था गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले शिक्षाको वास्तविक उद्देश्य परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाण पत्र हासिल गर्नुमा सीमित नहुने भन्दै शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो। शिक्षा व्यक्ति लाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्ने पौडेलले बताउनुभयो।
3: नेपालको शैक्षिक विकासमा यस विद्यालयले पुर्याएको योगदान प्रशंसनीय छ। यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विविध क्षेत्रमा पुर्याउँदै आएको योगदान पनि उत्तिकै अनुकरणीय छ। शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन। शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
6: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको दाउनीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ। नेपालगंजबाट काठमाण्डु आउँदै गरेको बस विनय त्रिवेणी गाउँपालिका 2 स्थित एस मोडमा पल्टिँदा 12 जना घाइते भएका छन्। घाइते मध्ये 8 जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले सीआईएनलाई जानकारी दिनुभयो।
7: नेपालगंजबाट
6: भूगर्भ विद्हरूको टोलीले आजदेखि म्याग्दीको पहिरो प्रभावित क्षेत्रका स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत

0: जानकारी दिनुभयो। महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण प्रबन्धन र व्यापार विस्तारका लागि काठमाडौँको जमलमा चेम्बर बजार शुरू भएको छ। महिला नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा आजदेखि बजार सञ्चालनमा आएको हो। चेम्बर बजारमा खाद्यान्न लत्ता कपड़ा हस्तकलाका सामग्री तथा साल ट्रेनिङ लगायतका स्टलहरू रहेका छन्। यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मकवानपुर स्थित खुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गर्नुभएको छ। पछिल्लो 8 गतेदेखि 12 असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ आज खुलेखानी ड्याम पुग्नु भएको हो। मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गर्नुभएको हो। मन्त्री श्रेष्ठले खुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताउनुभयो। भारी वर्षाका कारण बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको जानकारी दिनुभयो। रसुवाको भोटेकोसी बाढ़ीले बगाएर चितौन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याइने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरेको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितौनले आज आयोजना गरिएको 5 साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरेको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डुको टुणीखेलमा उद्घाटन हुने भएको छ। महाधिवेशनले आगामी 5 वर्षका लागि पार्टीको नीति कार्यक्रम र राजनैतिक मार्गचित्र तय गर्नेछ। साथै पार्टीलाई सुदृढ बनाउने तथा नेपालको राजनैतिक सुधारका विषयमा महत्वपूर्ण निर्णय र छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाबाट गराउने प्रयास भइरहेको र उहाँ उपस्थित नभए पार्टी सभापति गगन थापाले उद्घाटन गर्ने बताउनु।
1: इस पटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसले धेरै ठूलो र सम्मान हामीले अनुभव गर्नेछौ। किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ सम्मान गरेको छ उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
0: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय बीपी नगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान कपी कलम लगायतका सामग्री राखिएको छ। महाधिवेशनको उद्घाटन भने भोलि काठमाण्डुको खुला मञ्चमा 2 बजे उद्घाटन हुने कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले सीआईएनलाई जानकारी दिनुभयो।
2: नेपाली कंग्रेस पार्टीका 6,743 तलैबाट निर्वाचित भएर आएका जनप्रतिनिधि पार्टीका प्रतिनिधिहरू काठमाडौँमा आउने क्रम जारी छ। भोलि 10 बजे काठमाडौँ पुगिसक्नुहुन्छ। देश विदेशमा रहेका हाम्रा जनसम्पर्क समितिबाट आउनुहुने पार्टीका प्रतिनिधि महासंघ सीमाधिवेशन प्रतिनिधि पनि काठमाडौँमा हामीले उहाँलाई स्वागत गरिसकेका छौं। हाम्रा मित्रवत सैद्धान्तिक रूपले पनि नजिक रहेका लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू देश विदेशकालाई पनि हामीले काठमाडौँमा स्वागत गरिसकेका छौँ। अब भोलि हाम्रो 2 बजेको समय जो हामीले उद्घाटन सत्रको कार्यक्रम दिएका छौँ भोलि 3 बजे उद्घाटन सत्र प्रारम्भ हुन्छ।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसून वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्व तर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10मा मात्र मनसून हटेको थियो। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जुमसुम कोरल्ला सड़कको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालडुंगाबाट घाँसासम्म सण्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरूद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बुरूङ तातोपानी र पर्वतको मालडुंगाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फे गाड़ी सञ्चालन भएको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निशिनमा भएको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, बांसिटन सुन्दर र शिवम दुबे दुई दुई विकेटले यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61, तिलक वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाल र अराफत मिनहासले दुई दुई विकेटले भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको कास्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई हराएको छ।
3: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा ध्यान दिनुपर्ने
4: र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउजको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने।
3: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र कविसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सर सल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: तपाईको गाउँठाउँमा रसुवा भोटेकोसी बाढ़ीले बगाएर ल्याएका व्यक्तिको सामान, घरगहना, पैसा वा हतियार भेटिन सक्छ। बाढ़ीले बगाएर ल्याएका त्यस्ता सामान भेटिए कहाँ बुझाउने? नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्ले।
12: जो बहुमूल्य चीजबीजहरू फेला परिरहेको अवस्थामा सम्बन्धित धनीलाई बुझाउने कामहरू पनि निरन्तर रूपमा भइरहेको अवस्थाहरू छ र कतै कतै यस्ता बहुमूल्य चीजहरू अनाधिकृत मान्छेले फेला पारेर आफैले साथमा राखेर वा सम्बन्धित व्यक्तिहरू मिलेर बाँडेको अवस्थामा हामीले धादिङ त्यसै गरी चितवन लगायत जिल्ला प्रहरी कार्यालयहरूबाट ती व्यक्तिहरूलाई पक्राउ गरेर कानूनी कार्यवाही गरेको पनि हामीले सूचनाहरू आधिकारिक हाम्रा वेबसाइट मार्फत पनि सार्वजनिकरण गरिसकेको अवस्थाहरू छ। विभिन्न पत्र पत्रिकामा यो आइसकेको अवस्थाहरू छ। अझै पनि कसैले त्यस्ता बहुमूल्य चीज वस्तुहरू बगाएर ल्याएको नाममा वा फेला परेको नाममा आफूसँग साथमा नराख्नुहोला, सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिनुहोला।
11: बाढीले बगाएर ल्याएका सामान भेटिए नजिकैको प्रहरी कार्यालय वा प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 नम्बरमा फोन गरेर खबर गर्न सक्नुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका कतिपय ठाउँमा अझै सड़क खुलेका छैनन्। यस्तो बेला स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्न समस्या त हुने नै भयो। तर 98-512-55-254 फोन गर्नुभयो भने अप्ठ्यारोमा परेका गर्भवती र सुत्केरी महिलाको बेलैमा उद्धार गर्न मदत पुग्छ।
13: भदौको 10 गते भोटेकसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाको धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु 98-512-55-254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौं र उहाँहरूलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
11: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख अञ्जु ढुंगाना शुद्ध पानी पिउँदा झाडा पखाला, हैजा, टाइफाइड जस्ता रोग लाग्नबाट जोगिने चिकित्सकहरूको भनाइ छ। सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे
14: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा सजाउ है र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11-15 फोन गरेर जानकारी लिन सकिन्छ र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 11-15 फोन गरेर जानकारी गराउनु होला र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउजको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टा खुल्टीहरू छ भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला, डेङ्गी लगायतका समस्याहरूबाट हो।
11: सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे आफू बसिरहेको वरपर पानी जम्ने खाल्डा खुल्डी पूर्ण अनि पानी शुद्ध गरेर पिउन सुझाव दिनुहुँदै तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आमा खण्ड काव्यमा आमाको ममता र त्यागको चर्चा।

0: कवि संघको विशेष कुराकानी शनिवार विशेष बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी एप में पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी चैनल हरू। वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपी टीवी अब क्लासिक टेक में। आज ही जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: ओहो बहिनी, के भयो तपाईको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ। भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टिला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
2: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
3: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
3: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
3: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यलाई पहिलो प्राथमिकता दिन्छिन्। सन्तानको एउटा मुस्कानमा आमाको खुशी देख्ने र सन्तानको पीड़ामा आफू सधैं दुःखी हुने आमाको बानी हुन्छ। आमाले जीवनमा हरेक कठिन मोडमा साथ र हौसला दिनुहुन्छ। रातको निन्द्रा त्यागेर सन्तानको हेरचाह गर्नु, आफ्ना इच्छा र आवश्यकतालाई पछाडि राखेर सन्तानको आवश्यकता पूरा गर्न आमा निरन्तर लागेको कुरालाई धेरै साहित्यमा वर्णन गरेको पनि पाइन्छ। यस्तै मध्ये आमा खण्ड काव्यका लेखक कवि भरतमणि ढुङ्गानासँग हामीले कुराकानी गरेका छौं।
7: आमालाई सम्झनु स्वधर्म हो मेरो, त्यस्तै गरेर राष्ट्र पनि आमा हुन्, देश पनि आमा हुन्। यसमा देशलाई पनि समेट्न खोजिएको छ र यो देशभित्रको प्रकृतिलाई पनि यो खण्ड काव्यले बोक्न खोजेको छ।
0: अब यसमा जस्तो खण्ड काव्यलाई चाहिँ तपाईँले जुन आमाको हिसाबले चुन्नुको कारण चाहिँ?
7: आमा भनेको संसार देखाउने एकमात्र मातृशक्ति हुन्। काव्य लेखेर मात्रै आमाको सेवा त पुग्दैन होला, तर काव्य लेखेर आमालाई सम्झाउनुको मूल उद्देश्य भनेको कति छोराछोरीहरूले अहिलेको अवस्थामा आएर आफ्ना आमाहरूलाई भुलेका छन्, वृद्धाश्रमहरूमा लगेर एउटा जीवनहीन जीवन यापन गराउन बाध्य बनाएका छन्, ती त्यस्ता छोराछोरीहरूलाई पनि र त्यो आमाको ममतालाई नभुल्नुहोस् भन्ने उद्देश्यले यो आमा खण्ड काव्य लेख्न म प्रेरित बने।
0: अब नास्ति मातृ समो गुरु, होइन, आमा जस्तो गुरु कोही छैन, सबै सिकाउने त आमा नै हुनुहुन्छ, होइन? तपाईँ एउटा गुरु पनि हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, यत्रो लामो समय शिक्षण पेसामा लाग्नु भयो, होइन, लामो समय सिकाउँदाखेरि आमाले, आमा त्यो महान गुरु जसले दिएका केही संकेतहरू पनि मान्छेको लागि ठूलो शिक्षा हुन्छ, होइन, त्यो कुरालाई चाहिँ कसरी वर्णन गर्नुभएको छ?
7: घर नै पहिलो पाठशाला हो र आमा नै पहिला गुरु हुन्। अब यसै सिलसिलामा धेरै कुराहरू घरभित्रबाट आमाबाट सिकेर आएको हुनाले यो आमाले सिकाएका कुराहरू मूर्त रूपमा रहिरहन् हामीले भुल्नु हुँदैन। आमाले दिनुभएको ज्ञानबाट नै हाम्रो ज्ञानको उचाइ अझ चुलिएको छ।
0: अब यसलाई चाहिँ तपाईले जस्तो कति समय लाग्यो, कसरी योजना बनाउनु भयो यो लेखनलाई?
7: डेढ वर्ष अगाडिदेखि मेरी आमा अहिले अस्वस्थ हुनुहुन्छ, अर्काको सहारामा मात्रै उहाँ बाँच्नु भएको छ। त्यो परिस्थितिलाई देखेर मैले खण्डकाव्य तयार गर्ने सोच बनाए, जुन अहिले पाठकहरूको हातमा पुर्याएको छु।
0: जन्मदिने आमासँगै तपाईँले अब जन्मभूमिको कुरा पनि उठाएको छु भन्नुभयो, होइन? जन्मभूमिलाई चाहिँ कसरी प्राथमिकता दिनुभएको छ, कसरी उठाउनु भएको छ?
7: यो जन्मभूमि भन्दा ठूलो के नै वस्तु होला र त्यसैले आमासँग यो जन्मभूमिलाई ठाउँ ठाउँमा मैले पद्यात्मक रूपमा लयमा संप्रेषण गरेर आमालाई र धरती आमालाई दुवै आमालाई मैले सँगसँगै लाने प्रयास गरेको छु।
0: अब तपाईँले भोगिरहँदाखेरि त्यो धरतीको माया कस्तो हुँदो रहेछ?
7: धरती भनेको त यो विचित्र मायाको खानी हो, जसले म नाबालकलाई यस्तो बनायो। यसमा धरतीको पनि महत्वपूर्ण हात छ। यही धरतीमा जन्मे हुर्के बढे पढे रमे रमाई, अब त्यसको बारेमा केही बोल्नु केही लेख्नु दुई चार शब्दहरू त्यसमा मैले खर्च गर्नु, यसलाई चाहिँ मैले मेरो आफ्नो कर्तव्य ठानेर धरती मातालाई पनि जननीसँगै तुलना गरेर यसमा अघि बढेको छु म।
0: यहाँ केही आमाको बिछोडका भावहरू रहेछ, होइन? तपाईँले किन यो उठाउनु भयो?
7: अब यो आमा भन्ने यस्तो चीज हो, आमा शब्द यस्तो चीज हो, यो वास्तवमा ममताले भरिएको शब्द छ। किन आमाको व्यवहार भित्र ममता छ, स्नेह मौलाएको हुन्छ। अब त्यस्तो ममता र स्नेहलाई कल्पनाको आधारमा छोड्नु पर्दाखेरि भाव विह्वल अवश्य हुन्छ। त्यसैले यो कहिले पनि साथबाट नछुटोस्, सधैँ आमाको काखमा बढी बुढी गरेर खेल्न पाऊ भन्ने आशयमा मैले यो कुरो उठाएको हो।
0: आमाको बिछोड, अब सबैको आफ्नो आमालाई छोड्ने चाहना त हुँदैन, होइन? रहर हुन्छ आमासँगै बस्ने, तर बाध्यताले कतिपय काम गर्न टाढा जानुपर्ने, ठाउँ छोड्नुपर्ने, विदेश जानुपर्ने, होइन? अनि आफ्नै ठाउँमा हुँदाखेरि पनि अब दुई चारजना दाजुभाइ हुन्छन्, आमा कोसँग बस्नु भएको छ, सबैले फेरि आमासँग बस्ने भाग्य पनि पाउँदैनन्, अनि त्यो कुरालाई चाहिँ
7: यी कुराहरू हुँदा हुँदै पनि त्यो हृदयमा आमा हुनुपर्छ, मनमा आमा हुनुपर्छ, र जहिले हामीले आमाको सामिप्यता पाउँछौ त्यो दिन सेवा भाव दर्शाउन सक्नुपर्छ। त्यति मात्र हुँदा पनि धेरै हुन्छ जस्तो मलाई लाग्छ। सधैँभरि हो, सधैँ हुन सकिन्न। आफ्ना

0: शिक्षामा नैतिकतामा हाम्रा वैयक्तिक आचरणमा पनि पाश्चात्य संस्कारहरूले आफ्नो ठाउँ ओगटिसक्यो। हामी अन्धानुकरणमा लिप्त भयौं।
1: तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई श्रोताहरूलाई सुनाइदिनुहोस् न।
0: यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा पखेरा वन कुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र, संसार सिर्जे जति छन् जहाँ छन् सिंहो धरामा परिपूर्णता छन्।

0: अपूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छदेन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा।
1: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति र इतिहास अनि राष्ट्रप्रति सचेत हुनको लागि सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउनेमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण गर्नुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डुको टुनी खेलमा उद्घाटन हुनेछ। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू गरेको छ।
2: साथमा तथा ज्वालामाई अफसेट प्रेस सोलु दुकुन्द नगरपालिका 5 सोलु खुम्बु।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समय नै महसुल दिनौ, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: ओए साथी हेर न यो केरा खतरा समाचार आइसक्यो
1: बाप्रे
0: अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते हाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते हुनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथिन यस्तो त जसले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार।

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

成美加入加入自由球一对那是小本你妈他们那家里问那关系在操场门房不是

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ 1 चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082/29 मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
7: हुनुहुन्छ। जानकारीका लागि मकालु वरुण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरुण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एडाङ्गना संघ सभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
8: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली, लुम्बु नेटवर्क प्राली, एभरेस्ट लिङ्क प्राली। सम्पर्क नम्बर 97 68 67 34।
7: अध्यक्ष पासाङ शेर्पा, चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माकलुङ एक चेरे।

0: प्रत्येक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरु रिन्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङजुङ रिन्पोछे सेङ्गा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सुलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुलुखुम्बुको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9546 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: prodeti i carjeci, zahrok karmila 2003. श्रम तथा रोजगार मन्त्रालय को आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको पूर्तिमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shromsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलु दुतकुण्ड नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय। समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विषय सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72, 98-62-83-13-44 र 98-52-82-24-29।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।

0: भेटाउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्लाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौं अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारे बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौस कलकत्तामा देखिने जस्तै लक्षण छ त कतै लागौस त भाइ के भएको तिमीलाई धाँटी भन त
3: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
3: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मलाई श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि
4: भारिस्ताल सृजना गरी दुवेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौ लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ल अस्ति भर्खरै किनेर ल्याएको, फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
6: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
5: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
7: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
5: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
6: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुकुम्बु।
7: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
8: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
9: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
10: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
1: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
11: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843789852, 9824747718, 9843449696 र 9861323472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
12: आया, आया, भनेर पो बसेछ त, बिरामी हो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
13: हो र, के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
12: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
10: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129990 र 9746583487।
15: एगुरो, आज मेरो जन्मदिन हो, याद त छ नि?
16: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल, आँखा बन्द गर त।
15: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
16: ल, अब आँखा खोला त।
15: वाउ, कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर, विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742284056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग सोलु धुपकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था

0: पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? विशुदीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइजमा नि त्यहाँ विशुदीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर
3: को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुकुन्ड नगरपालिका 5 सोलुखुम्बु।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ हुन्न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बो।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: किन रे, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
10: साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
11: बाप्रे,
10: अब चाहिँ के हुने हो?
12: खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्तिन, यसो त जल्दै लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट

0: नेपाल सरकार विज्ञापन बोर्ड। माउंट एवरेस्ट इंग्लिश सेकेंडरी स्कूल को सूचना। नेपालीहरुको महान पर्व विजया दशमी को पावन अवसर में सोलो दुधकुण्ड नगरपालिका पांच स्थित माउंट एवरेस्ट इंग्लिश सेकेंडरी स्कूल ने स्पोर्ट्स वीक र माउंट एवरेस्ट पूर्व विद्यार्थी समाज को संयुक्त आयोजना में माउंट एवरेस्ट अलुमनाई कप 7A साइड फुटबल प्रतियोगिता 2083 संचालन होने भएको छ।
1: एकता का लागि खेलौं सँगै अगाडि बढौं भन्ने मूल नारा का साथ आयोजना हुने यस प्रतियोगितामा सोलुखुमुका अन्य विद्यालय का विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्।
0: खेल हुने मिति समय र स्थान आगामी असोज 21 गते देखि 25 गते सम्म बिहान 10:30 बजे देखि योङ स्टार क्लब को प्रांगण।
1: पुरस्कारहरू: प्रथम पुरस्कार नगद 10,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र। द्वितीय पुरस्कार 5,000 ट्रफी मेडल र प्रमाण पत्र। तृतीय पुरस्कार नगद 3,000 को साथमा ट्रफी मेडल र प्रमाण पत्र। आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाइचारा बढाउने उत्कृष्ट अवसर नगुमाउनु होला।
0: माउंट एवरेस्ट इंग्लिश सेकेंडरी स्कूल सल्लेरी सोलुखुम्बु।
2: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुस् है। ए ए नानी छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु दिन त। हेलो भन्नुस् त।
2: हेलो हजुर
4: हजुर,
2: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
3: ए नानी, के भने रहेछ, के हो के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्छु?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकिएको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकिएको ढाँचा अनुसूचित 10 अनुसार आवेदन गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य: एक, ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि। परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 को अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ।
7: सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 को कर सुधार प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0825120130 र 9869585476 मा सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।
8: इस्वाना, सुन्नसन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
9: हो र? होइन होला त्यस्तो त। सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस?
9: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार, विज्ञापन।

0: एभरेस्ट न्यूट्रल रेस प्रतियोगिता तेस्रो संस्करण संचालन हुने सम्बन्धी सूचना। यस मापे दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट न्यूट्रल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट न्यूट्रल रेसको आधिकारिक वेबसाइट एभरेस्ट न्यूट्रल रेस .com मा अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राय, सम्पर्क नम्बर 98,42,51,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित विश्वको पनि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई, गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, बिपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापे दुखोसी गाउँपालिका, गाउँका

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना। गत 2026 अगस्त 20 में आये विनाशकारी बाढ़ी पोहरो ठूल जनधन को क्षतिप्रति हमी गहिरो सचेत छौ। सोही राष्ट्रीय विपत्ति को गुठीलाई गंभीरता पूर्वक ध्यान दिए उक्त म्याराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डुप शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष चोलुकुन्डु।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हार्दिक निमन्त्रणा। हाम्रो पवित्र गाउँ खिचितेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

ਹਾਨੀ ਹਾਲੋ ਕੀ ਰੱਤੀ ਕੋ ਗੋਲੀ ਮਾਇਆ ਨੂੰ ਕੋ ਟੱਟ।

ਮਾਰਿਓ ਬਤੂ ਕੇ ਤੀਰਤ ਦੀ ਪਾਤ ਕਰੋ ਮਨ ਮਤ ਚੁਕੇ।

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com मा अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201630 वा 9869-9845-76 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
2: ए के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश नमिम्ति आउँ नेपाल सरकार विज्ञापन बोर्ड
0: माउन्ट एभरेज इङ्ग्लिस सेकेन्डरी स्कुलको सूचना नेपालीहरूको महान पर्व विजया दशमीको पावन अवसरमा सोलो दुतकुण्ड नगरपालिका 5 स्थित माउन्ट एभरेस्ट इङ्ग्लिस सेकेन्डरी स्कुलले स्पोर्ट्स विक र माउन्ट एभरेस्ट पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा माउन्ट एभरेस्ट अलुम्नाई कप 7A साइड फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ
6: एकताका लागि खेलौं सँगै अगाडि बढ़ौं भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रतियोगितामा सोलुखुम्बुका अन्य विद्यालयका विद्यार्थीले पनि सहभागी जनाउन पाउनेछन्
0: खेल हुने मिति समय र स्थान आगामी असोज 21 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि यङ स्टार क्लबको प्राङ्गण
6: पुरस्कारहरू प्रथम पुरस्कार नगद 10,000 को साथमा ट्रफी मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार 5,000 ट्रफी मेडल र प्रमाणपत्र तृतीय पुरस्कार नगद 3,000 को साथ में ट्रफी मेडल र प्रमाण पत्र आफ्नो उत्कृष्ट खेल कौशल देखाउँदै भाईचारा बढाउने उत्कृष्ट अवसर नगुमाउनु होला।
7: माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूल सल्लेरी सोलुखुम्बु।
8: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
10: नाउ किन खोज्नु भएको होला हजुर? को पढ्नु हो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
11: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान 4 को संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना, कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरूको नाम। उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुकाउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावमा व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 को भौचर, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड को खाता नम्बर 1-3-0-1-2-0-2-3-0-1-4-0 राजस्व शीर्षक 14-229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी
0: गरी सुको सकल भोचर पेश गर्नु पर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट ₹5,00,000 वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201 र 9869585376 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् त ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य एक ब्लक सञ्चालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु

नेपाल सरकार विज्ञापन बोर्ड। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता को संस्करण संचालन होने संबंधी इस माथि दुतोसी गांवपालिका को आयोजना में गांवपालिका को पर्यटन प्रबंधन प्रकृति संरक्षण तथा खेलकूद को विकास करने उद्देश्य ले आगामी 2083 मंगसूर 17 गते पद अनुसार सन 2026 दिसंबर 3 तारीख का दिन खुला तथा उमेरगत समूह में संचालन होने अंतरराष्ट्रीय स्तर को एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमीटर प्रतियोगिता में खिलाड़ी सहभागी भईदिनका निम्ति हार्दिक अनुरोध गर्दछौं। सहभागी खिलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खिलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खिलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक भ्यू वेबसाइट सम्पर्क नम्बर 98-42-81-46 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98-60-31-37-40 उपस्थित भइसक्नु पर्ने मिति समय र स्थान मिति 2013